0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। दशैं तिहार तथा छठ पर्वमा काठमाण्डुबाट जिल्ला आउजाउ गर्ने यात्रुहरूका लागि शुक्रबारदेखि सार्वजनिक यातायातको अग्रिम बुकिङ खुला गरिने भएको छ। यातायात व्यवसायीले असोज 23 गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेका हुन्।
3: नेपालमा 70% मानिसले घर सम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने बताएका छन्। यो दर विश्वका 22 देशको औसत 34% भन्दा दोब्बर भन्दा बढ़ी हो। त्यस्तै 70% अप्रत्याशित कुनै समस्या आए आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्थामा प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।
2: केही स्थानीय तहले वार्षिक बजेटमा समावेश नै नगरी र नेपाल सरकारको स्वीकृति समेत नलिई नगद विकास कोषबाट आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ। संघीय संसद राष्ट्रिय सभामा यही असोज 12 गते प्रस्तुत भएको आयोगको 8 वार्षिक प्रतिवेदन 2083 अनुसार गत आर्थिक वर्ष 2082-83 17 पालिकाले नगर विकास कोषबाट 33,87,81,543 रूपियाँ बराबर आन्तरिक ऋण परिचालन गरेका छन्।
3: 2026 स्थापित गैर नाफामूलक संस्था ताजा इनिशिएटिभ नेपालले काठमाण्डु उपत्यका 1200 बासिन्दाहरूमाझ गरेको नयाँ सर्वेक्षणले वायु प्रदूषण प्रतिको तीव्र जनचासो र आधिकारिक तथ्याङ्कमा पहुँचबीच गम्भीर खाडल रहेको देखाएको छ। सर्वेक्षण अनुसार उपत्यका 81.2% बासिन्दाहरूले यहाँको वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक मान्दै आएका छन्।
2: अन्तर्व्यवस्थापिका संघको 153 सभाले नेपालद्वारा प्रस्तुत जलवायु न्याय र पूर्व सूचना प्रणाली सम्बन्धी आपतकालीन प्रस्ताव पारित गरेको छ। विश्वभरका सांसदहरूको प्रतिनिधित्व रहेको अन्तर्राष्ट्रिय मंचमा नेपालको तर्फबाट प्रस्तुत आपतकालीन प्रस्तावलाई 2/3 सदस्य राष्ट्रहरूले समर्थन गर्दै पारित गरेको प्रतिनिधि सभा सचिव प्रकाश अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार प्रस्तावमाथि बिहिबार छलफल हुनेछ।
3: विशेष महाधिवेशनबाट आएको कंग्रेसको नेतृत्वले जनसम्पर्क समिति कोटाबाट महिला 2 सहित विभिन्न क्षेत्रमा 7 केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था विधानमै गरेको छ। सोही अनुसार 33 उम्मेद्वारले मनोनयन दर्ता गराएका छन्। कंग्रेसको विदेशमा 37 देशमा भ्रातृ संस्था जनसम्पर्क समिति क्रियाशील छन्। एशियाका देशहरूमा भारत स्थित जनसम्पर्क समितिबाट 1 केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था गरिएको छ।
2: अब शेयर बजार मापक निप्सी परिसूचक बुधबार घटेको छ। नेपाल स्टक एक्सचेन्ज निप्सेका अनुसार बुधबार निप्सी परिसूचक 6.38 अंक अर्थात 0.24% घटेको हो। दिनको कारोबार सकिनु यताको अन्तिम मिनटमा करिब 6 अंकको सुधार हुँदा पनि निप्सी परिसूचक बढ़न सकेन। अपरान्ह 2:58 2,566.2 रहेको निप्सी परिसूचक दिनको कारोबार सकिँदा 2,572.34 अंकमा बन्द भएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा खुशीको कनेक्शन।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।

0: 126 गोल गर्दै विदाईलाई अविस्मरणीय बनाएका छन्।
1: अब विचार विश्लेषणको पालो कंग्रेस महाधिवेशन नियाल्दा शीर्षकमा प्राध्यापक डाक्टर शान्ति कृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। मनोनित गर्ने कुरामा भावी सभापतिले ध्यान दिनै पर्दछ। आफूसँग प्रतिस्पर्धा गरेकाले 30-40% मत पाएको छ भने सबैलाई समेटेको प्रत्याभूति दिन पनि त्यस्ता उम्मेद्वारलाई मनोनित गर्नु उपयुक्त हुन्छ। 100-200 देखि 10-12 मत ल्याएकालाई पनि मनोनित गर्ने हो भने त्यसले योग्यता र सुयोग्यता उम्मेद्वारी दिने यस्तै विकृतिहरूलाई बढ़ावा दिन्छ र भोलिका दिनमा ठेगी नसक्नुहुन्छ।
0: आँखालाई माया गरौं, दृष्टि रक्षा गरौं शीर्षकमा डाक्टर शैलेश कुमार मिश्रको विचार नागरिक दैनिकमा छापिएको छ। आँखाको स्वास्थ्यलाई स्वास्थ्य क्षेत्रको सीमाभित्र मात्र राखेर हेर्नु पनि उचित हुँदैन। राम्रो दृष्टिले बालबालिकाको सिकाईदेखि वयस्कको रोजगारी र उत्पादकत्वसम्म प्रत्यक्ष प्रभाव पार्छ। विश्वव्यापी रूपमा भएका अनुसन्धानहरूले दृष्टि सुधारका कारण शिक्षा र कार्यस्थलको उत्पादकत्वमा सकारात्मक प्रभाव पार्ने देखाएका छन्। त्यसैले आँखाको उपचारमा गरिएको लगानी वास्तवमा मानव पुँजी र देशको उत्पादकत्वमा समेत गरिएको लगानी हो।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी कृष्ण शर्मा सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 22 गते बिहिबार, सन् 2026 अक्टोबर 8 तारीक असोज कृष्ण पक्षको त्रयोदशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको दाङको रेडियो प्रकृति 93.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: कांग्रेसको नयाँ नेतृत्वको लागि आज चुनाव, सभापतिमा गगन र श्याम कृष्ण बीच प्रतिस्पर्धा, खुल्ला प्रतिस्पर्धामा महिला कम।
0: विपदमा बेपत्ता भएकालाई 45 दिनमै मृत घोषणा गर्न मिल्ने गरी अध्यादेश सिफारिश, कानूनी बाटो खुलेपछि बेपत्ताका परिवारलाई राहत वितरणको प्रक्रिया अघि बढ्ने।
1: अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दशैं बजार महँगो, ठूला व्यवसायीसँगको प्रतिस्पर्धाले साना व्यापारी मर्कामा।
4: ठूला ठूला रिटेलरहरूसँग एउटा सानो पसले कम्पिटिसन गर्नुपर्ने स्थिति बन्यो, सरकारले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ।
0: 10 वर्षभन्दा कम उमेरमा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव, स्वस्थ खानपान, शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तन गर्नु लाभदायक हुने।
1: र विश्वकप लीग टूको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान एलाई 2 विकेटले हरायो, एन्फाका 11 सदस्यद्वारा कार्य समिति बैठक बोलाउन माग।

यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेद्वारहरूको अन्तिम नामावली अनुसार सभापतिमा थापा र खड्की बीच प्रतिस्पर्धा हुने भएको हो। वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा र महिला तर्फबाट उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको छ। चार उपसभापति मध्ये दुई खुला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा छन्। समावेशी तर्फको एक उपसभापतिका लागि जीवन परियार, फर्मुल्ला मनसुर, विनोद चौधरी, रंजित कर्ण र सीता गुरूङ गरी पाँचजना प्रतिस्पर्धामा छन्। तीन महामन्त्री मध्ये दुई खुला पदका लागि अमर सिंह पुन मगर, उदय शमशेर राणा, गुरूराज घिमिरे, नयन सिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनिल कुमार शर्मा उम्मेद्वार छन्। महिला महामन्त्रीको एक पदका लागि डिल्ला संग्रौला पन्त, महालक्ष्मी उपाध्याय डिना र रीता खनाल प्रतिस्पर्धामा छन्। महाधिवेशनमा सहभागी 7,255 प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान गर्ने भएका छन्। मतदान आज बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म हुनेछ। मतदान स्थल प्रदेश अनुसार राष्ट्रिय सभागिरी र खुला मञ्चमा तोकिएको छ। कांग्रेसको नेतृत्व तहमा आरक्षणबाट महिला आउने सुनिश्चित भए पनि खुला प्रतिस्पर्धाबाट अघि सर्ने महिलाको संख्या अत्यन्तै न्यून छ। पदाधिकारीमा आरक्षित महिला र समावेशी बाहेकका पदमा महिलाको उम्मेद्वारी परेको छैन। केन्द्रीय कार्यसमिति सदस्यमा भने महिलाका लागि आरक्षित बाहेकका पदमा 12 जनाले मात्र उम्मेद्वारी दिएका छन्। 15 महाधिवेशनले सभापतिदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा 231 जनालाई निर्वाचित गर्दैछ। महिलाका लागि उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यमा गरी 69 सीट सुरक्षित गरिएको छ। आरक्षणले सुरक्षित गरेका पद बाहेक खुला र अरू समावेशी क्लस्टरमा महिला उम्मेद्वारको संख्या करिब 7% मात्र छ। महिलाका लागि आरक्षित पदमा भने तोकिए भन्दा दोब्बर तेब्बर संख्यामा महिलाको उम्मेद्वारी परेको छ।
6: सरकारले बाढ़ी पहिरो सहितका विपदमा बेपत्ता भएकालाई 45 दिनभित्र मृत्यु सरह घोषणा गरी मृत्यु दर्ता बनाउन मिल्ने गरी कानून संशोधनका लागि अध्यादेश सिफारिश गरेको छ। हालको कानून अनुसार यसका लागि 3 वर्ष कुर्नुपर्ने बाध्यता छ। मन्त्री परिषदको बुधबारको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश सहित 3 अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्षमा सिफारिश गर्ने निर्णय गरेको छ। राष्ट्रपतिबाट जारी भएपछि राजपत्रमा प्रकाशित भई कानून कार्यान्वयनमा आउनेछ। विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक हाल अध्यादेशको प्रक्रियामा संलग्न। सरकारी अधिकारीहरूका अनुसार विपदमा बेपत्ता भएकालाई संघ सरकारको मन्त्री परिषदको बैठकले मृत्यु सरह घोषणा गरेपछि मृत्यु दर्ता बनाउन मिल्ने प्रावधान अध्यादेशमा गराउनुपर्ने व्यवस्था रहेकोमा अब खोज तथा उद्धार समाप्त भएपछि वा घटनाको 45 दिनपछि मृत्यु सरह घोषणाको प्रक्रिया अघि बढ़ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले कानूनी बाटो खुलेपछि बेपत्ताका परिवारलाई राहत वितरणको प्रक्रिया अघि बढ़ने बताउनुभयो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद पीड़ित उद्धार तथा राहत मापदण्ड अनुसार बेपत्ताका परिवारले जनही 2,00,000 राहत पाउनेछन्। त्यसअघि मृतक सरह घोषणाको प्रक्रिया अगाडि बढ़ाइनेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 14 असोजको बैठकले भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको मृत्यु सरह घोषणाको प्रक्रियाका लागि विवरण यकिन गर्ने निर्णय गरिसकेको छ। सरकारले बुधबार नै भूमि सम्बन्धी केही नेपाल ऐन र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न दुईवटा अध्यादेश पनि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरेको छ। यी दुई अध्यादेश भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन परियोजनाका लागि भए पनि प्रावधानबारे स्पष्ट खुलिसकेको छैन। भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई दुई वर्षभित्र जग्गा उपलब्ध गराइसक्ने लक्ष्यका साथ कानूनी प्रावधान सुधार गर्न लागि बताउनुभयो। आजको नयाँ पत्रिकामा खबर छ,
5: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व न्यायाधीश सोलेन्द्र शमशेर जबराका भाइ प्रभु शमशेर जबरा सहित निकटस्थहरूका घरमा छापा मारेको छ। विभागबाट खटिएको टोलीले हिजो जबरा सहित पूर्व न्यायाधीश नवराज थपलिया, दीपक तिमिल सिन्हा र नवीनराज बस्नेतको घरमा छापा मारेको हो। विभागका एक उच्च अधिकारीका अनुसार सोलेन्द्रका भाइ प्रभु र नवीनराज बस्नेतमाथि केही महिना अघिदेखि नै सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान भइरहेको थियो भने पूर्व न्यायाधीश थपलिया र तिमिल बारे पछिल्लो पटक अनुसन्धान थालिएको हो। विशेष गरी पूर्व प्रधान न्यायाधीश जबरासँग सम्पर्कमा रहेर न्यायिक मामिलामा हुने चलखेलमा सहभागी भएको आरोपमा पक्राउ परेका बिचौलिया इनाम सापकोटामाथि अनुसन्धान थालिएपछि थपलिया र तिमिल सिन्हा पनि छानबिनको दायरामा आएका हुन्। थपलिया र तिमिल सिन्हाको घरमा पुगेको विभाग टोलीले केही विद्युतीय उपकरण हेरेको छ भने केही कागजात समेत ल्याएको अनुसन्धान अधिकृतहरूले बताएका खबर आजको कान्तिपुरले लेखेको छ।
6: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र वरिष्ठ न्यायाधीश हरिप्रसाद फुयालबीच अनेकौं पटक इजलासमा सहकार्य हुँदै आएको छ, तर हिजो सर्वोच्च अदालतको च्याम्बरमा फरक दृश्य देखियो। प्रधान न्यायाधीश डाक्टर शर्मासँग संवैधानिक इजलासमा सहकार्य गर्न न्यायाधीश फुयालले चाहेनन्। संवैधानिक इजलासमा 16 मुद्दाको पेशी चढ़े पनि सुनवाई हुन सकेन। इजलासमा तोकिएका न्यायाधीशकै कारण संवैधानिक बेन्च बस्न नसकेको पहिलो पटक हो। संविधान र कानूनको अन्तिम व्याख्या गर्ने जिम्मेवारी पाएको संवैधानिक बेन्च बस्न नसक्दा न्यायका उपभोक्ताहरू समयमै न्याय पाउनबाट वञ्चित भएका छन्। प्रधान न्यायाधीश डाक्टर शर्मा र न्यायाधीश फुयालबीचको असमझदारीले बेन्च बस्न नसकेको न्यायाधीशहरू बताउँछन्। यद्यपि यसबारे सर्वोच्च अदालतका प्रवक्ता डाक्टर अशोक कुमार छेत्री र सूचना अधिकारी घनश्याम सुवेदी सम्पर्कविहीन हुनुहुन्छ। संवैधानिक इजलास गठनमा वरिष्ठतालाई प्राथमिकता दिने परम्परा क्रम भंग भएपछि प्रधान न्यायाधीश डाक्टर शर्मा र न्यायाधीशहरू बीच दूरी बढ़ेको हो। आफूभन्दा वरिष्ठतम न्यायाधीशलाई पाखा लगाउँदै डाक्टर शर्मा प्रधान न्यायाधीश नियुक्त भएपछि संवैधानिक इजलास गठनमा क्रमभंगता हुँदै आएको छ। पछिल्लो 5 महिना यता डाक्टर शर्माले वरिष्ठतामा क्रमभंग गरी इजलास गठन गर्दै आउनु भएको छ। वरिष्ठतामा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल वरिष्ठ हुनुहुन्छ, तर इजलासमा अन्य न्यायाधीश डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगानालाई सम्मिलित गराइएपछि वरिष्ठ न्यायाधीशहरू असन्तुष्ट देखिन्छन्। स्रोतका अनुसार प्रधान न्यायाधीश डाक्टर शर्माले आफ्नो हिसाबले इजलास गठन गर्ने अडान राखेपछि हिजो संवैधानिक इजलास बस्न सकेन। आजको अन्नपूर्ण दैनिकमा खबर छ,
5: काया कैरनमा खाद्य वस्तुको मूल्य वृद्धि र यसको असर बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
9: थोरै बचत धेरै कायदा, बिमा काछन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
10: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
11: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
10: विशेषताहरू:
11: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
10: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
11: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
11: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको नयाँ नेतृत्वका लागि आज चुनाव सभापतिमा गगन र श्यामकृष्ण बीच प्रतिस्पर्धा, विपदमा बेपत्ता भएकालाई 45 दिनमै मृत घोषणा गर्न मिल्ने गरी अध्यादेश सिफारिश, पूर्व प्रधान न्यायाधीश चोलेन्द्रका भाइ र निकटस्थका घरमा छापा, प्रधान न्यायाधीशले स्वेच्छाचारिता गरेको भन्दै सर्वोच्चमा विद्रोह लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। दशैं तिहार लगायतका चाडपर्व नजिकैसँगै बजारमा खाद्यान्न, लत्ता कपड़ा, घरायसी सामग्री तथा दैनिक उपभोग्य वस्तुको माग बढ़ने गर्छ। माग बढ़ेसँगै व्यापारिक गतिविधि पनि चलायमान हुने अपेक्षा गरिन्छ। तर यसपटक चाडपर्वको समयमा बजारमा अपेक्षित व्यापारिक उत्साह देखिन नसकेको व्यवसायीहरू बताउँछन्। उपभोक्ताहरूको क्रय शक्ति कमजोर हुनु, महँगी बढ़दै जानु तथा आमदानीको तुलनामा दैनिक खर्च बढ़नुले खुद्रा व्यापारमा अपेक्षित सुधार आउन नसकेको देखिन्छ। थप जानकारी सहित साथी हृदय रिमाल।
13: चामलको मूल्य वृद्धि भयो, तेलको मूल्य वृद्धि भयो, चिनीकै मूल्य वृद्धि भयो, होइन, दालहरूको गेडागुडीहरूको पनि मूल्य वृद्धि भएको छ। तर त्यो बाहेकका अन्य कुराहरू जो हामी उपभोग गर्छौं ती सबैमा पनि मूल्य वृद्धि भएको छ। तर त्यता त्यति चासो दिएको छैन। दैनिक उपभोग गर्नुपर्ने भएर यी खाद्यान्नहरूमा चाहिँ बढी मानिसहरूले चाहिँ तत्काल थाहा पाइहाल्ने कुरा भयो। यसपालि पनि विगतमा जस्तै केही मूल्य वृद्धि चाहिँ भएकै छ।
14: नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य: चाडपर्वका बेला बजारमा माग बढे पनि यसको अनुपातमा व्यापार बढ़न नसक्नुले खुद्रा व्यवसायीलाई थप दबावमा पारेको छ। त्यसमाथि ठूला व्यापारिक संस्था, सुपर मार्केट र अनलाइन बजारले विभिन्न छूट तथा अफर ल्याउँदा साना तथा खुद्रा व्यवसायीलाई प्रतिस्पर्धा गर्न थप कठिन भइरहेको व्यवसायीहरूको भनाइ छ।
13: जो बलिया छन्, बलियाको लागि त जस्तो सुकै सरकार आए पनि, जस्तो सुकै वातावरणमा पनि उनीहरू त मजाले अगाडि बढ़िहाल्छ, होइन, उनीहरू सक्षम छन्, सबै गर्छन्। ठूला ठूला भाटभटिनी जस्तो, बिग मार्टहरू जस्तो, होइन, धेरै अरू पनि मार्टहरू ठूल्ठूलो खोलिया छन्, होइन, जसको धेरै धेरैवटा आउटलेट छन्। ती ठूला ठूला रिटेलरहरूसँग एउटा सानो एउटा रोलिङ सटरमा पसल राख्ने पसले कम्पिटिसन गर्नुपर्ने स्थिति बन्यो। एकदम पलमानसँग एकजना बच्चा फाइट गर्ने जस्तो, अब त्यो कतिको व्यवहारिक हुन्छ, होइन, त्यस्तो परिस्थिति चाहिँ मार्केटमा छ। सरकार भनेको त कमजोरको लागि हो नि त, बलियाको लागि त उनीहरू त जहिले पनि बलियै छन्, होइन, सरकारले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ।
14: दशैं तिहार जस्ता ठूला चाडपर्वमा व्यवसायीले पनि उचित नाफा राखेर वस्तु बिक्री गर्ने, उपभोक्तालाई ठगी हुन नदिने व्यावसायिक आचरण कायम गर्न आवश्यक देखिन्छ। फेरि एकपटक नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य:
13: यो दशैं तिहारमा खाद्यान्नको चाहिँ आपूर्ति गर्ने काममा भूमिका खेलिदिन म आग्रह गर्न चाहन्छु, ताकि कुनै पनि उपभोक्ताले ल फना रिटेलरले त मन परि गर्यो, नाफा बढी खायो भन्ने खालको चाहिँ कुरा चाहिँ सुन्न नपरोस्।
5: नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। नजिकै नै गरेको दशैं तिहारलाई लक्षित गरेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ। चाडपर्वका बेला बजारमा हुन सक्ने अस्वाभाविक मूल्य वृद्धि, कालो बजारी, गुणस्तरहीन सामानको बिक्री र कृत्रिम अभाव नियन्त्रणका लागि बजार अनुगमन लाई विभागले तीव्रता बना दिएको हो। विभागका महानिर्देशक रितेश साक्यका अनुसार नियमित अनुगमन टोलीका अतिरिक्त मन्त्रालय तथा मातहतका अरू निकायहरूबाट थप 32 जना कर्मचारी माग गरी बजारमा अनुगमनमा खटाइएको छ। खुला बजार अर्थतन्त्रको मर्मलाई कायम राख्दै कृत्रिम मूल्य वृद्धि, कालो बजारी र गुणस्तरहीन वस्तुको बिक्री वितरण विरूद्ध शून्य सहनशीलताको नीति लिएर काम गर्ने उहाँले बताउनु भएको छ। महानिर्देशक साक्यका अनुसार खुला बजार अर्थतन्त्रको भावनालाई नमर्ने गरी उपभोक्तालाई कृत्रिम मूल्य वृद्धि र ठगीबाट जोगाउन विभागले दोहोरो रणनीति लिएको छ। आजको कारोबार दैनिकमा खबर छ।
6: गण्डकी प्रदेश सरकारले वैधानिकतालाई लिएर तेस्रो पटक विवाद भएको छ। गण्डकी सरकार विरूद्ध उत्प्रेषणको माग गर्दै एमाले दर्ता गरेको रिट निवेदनमा हिजो सर्वोच्च अदालतले दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय नगर्न आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले निवेदकको माग अनुसार हिजो अन्तरिम आदेश जारी गर्दै रिटको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय काम कार्यवाही नगर्नु नगराउनु भनी विपक्षको नाममा आदेश जारी गरेको हो। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले एक महिनासम्म पनि प्रदेशसभामा विश्वासको मत नलिएको भन्दै सरकारको वैधानिकतालाई लिएर एमाले सर्वोच्चमा रिट निवेदन हालेको थियो। संविधानको धारा 188 उपधारा 2 भएको व्यवस्था अनुसार मुख्यमन्त्रीले विश्वासको मत नलिएको भन्दै एमाले गण्डकी संसदीय दलका उपनेता लीलबहादुर थापाले गत मंगलबार 3 जनालाई विपक्षी बनाउँदै उत्प्रेषणको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो। निवेदनमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री र सभामुखलाई विपक्षी बनाइएको छ। न्यायालय र नेपाल बार एसोसिएशन बीच फेरि पनि दूरी बढ़ेको छ। बार एसोसिएशनले न्यायालयको पछिल्ला काम कार्यवाहीप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ। आजको नयाँ पत्रिकामा खबर छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
16: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचार तिर्न लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याऊ।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
5: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। गाउँको परम्परागत जीवनशैलीसँग जोडिएका भैंसी आहाल बस्ने पोखरी पछिल्लो समय हराउँदै जान थालेका छन्। पशुपालनमा कमी आउनु, विकास निर्माणका क्रममा पोखरी पूरिनु, अतिक्रमण र संरक्षण अभावका कारण यस्ता पोखरीको संख्या घट्दै गएको जनप्रतिनिधि तथा जानकारले बताउने गरेका छन्। पहिले गाउँघरमा भैंसी पाल्ने परिवार धेरै हुने भएकाले चरणबाट फर्किएपछि भैंसीलाई पोखरीमा आहाल बनाउने चलन थियो। भैंसी आहाल बस्ने पोखरी किसानको दैनिक जीवनसँग समेत जोड़िएको हुन्थ्यो। प्युठानको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर राणा पोखरी आसपासका चौतारीमा किसानहरू बसेर कुराकानी गर्ने र गाउँका गतिविधिबारे छलफल गर्ने गरेको सम्झिनुहुन्छ। उहाँले भन्नुभयो, पहिले भैंसी चराएर पोखरीमा ल्याउने र आहाल बसाल्ने चलन थियो, किसानहरू पनि त्यही बसेर कुराकानी गर्थे। अहिले पशुपालन घटेसँगै पोखरी पनि हराउँदै गएका छन्। पोखरी हराउँदै जानुमा पशुपालनको स्वरूपमा आएको परिवर्तन पनि प्रमुख कारणका रूपमा देखिएको छ। गाउँका धेरै परिवार रोजगारी तथा अध्ययनका लागि बाहिर जान थालेपछि परम्परागत रूपमा गरिँदै आएको भैंसी पालन घटेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। भैंसी पाल्ने परिवारको संख्या घटेपछि आहालका लागि प्रयोग हुने पोखरीको उपयोगमा पनि कमी हुन थाल्यो। नेपालगंज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर एकका वडा अध्यक्ष प्रमोद रिजालले सार्वजनिक जग्गा रहेका पुराना ताल तलैया तथा पोखरी संरक्षणको प्रयास भइरहेको बताउनुभयो। आजको गोर्खापत्रमा खबर छ।
6: अब विदेशको खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 10 वर्षभन्दा कम उमेरका बढ़ी तौल भएका बाल बालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव दिएको छ। निर्देशिका सार्वजनिक गर्दै डब्ल्यूएचओले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिन सिफारिश गरेको हो। 10 देखि 19 वर्ष उमेर समूहका किशोर किशोरीमा भने चिकित्सकीय निगरानीमा सञ्चालन हुने बहुआयामिक जीवनशैली कार्यक्रमबाट अपेक्षित सुधार नआएमा मात्रै स्वीकृत औषधिको प्रयोगबारे विचार गर्न सकिने डब्ल्यूएचओको भनाई छ। विशेष गरी टाइप 2 मधुमेह वा उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्या देखिएका र खानपान तथा जीवनशैलीमा सुधारबाट पर्याप्त लाभ नपाएका अवस्थामा यस्तो विकल्प विचार गर्न सकिने डब्ल्यूएचओले जनाएको छ।
7: अब खेल खबर। आईसीसी विश्वकप लीग 2 को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान एलाई 2 विकेटले पराजित गरेको छ। ओमान क्रिकेट एकाडेमीमा हिजो भएको अभ्यास खेलमा ओमान एले नेपाललाई जीतका लागि 161 रनको लक्ष्य दिएको थियो। नेपालले यो लक्ष्य 8 विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए। आसिफ शेखले 37, देव खनालले 34, कुलसुन कुमार झाले 30 तथा दिपेन्द्र सिंह ऐरीले 19 रनको योगदान दिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान एले 49 ओभर 5 बलमा सबै विकेट गुमाएर 160 रन बनाएको थियो। ओमान एका कप्तान हम्माद मिर्जाले सर्वाधिक 54 रन बनाए। जिक्रिया इस्लामले 35 तथा सन्जु सजीवले 34 रन जोड़े। नेपालका लागि बलिङतर्फ नन्दन यादवले 3 विकेट लिए। करण केसी र सन्दीप लामिछाने 2-2 तथा गुलशन कुमार झा, ललित नारायण राजवंशी र शहाब आलमले 1-1 विकेट लिए। नेपाल, ओमान र क्यानाडा सम्मिलित टोलीले यसै हप्ता ओमानमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत 1 दिवसीय श्रृंखला खेल्दैछ। यस्तै फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ एन्फाको कार्य समितिको बैठक बोलाउन 11 जना सदस्यले लिखित माग गरेका छन्। एन्फाको वर्तमान अवस्था, निकासका लागि सरकारी निकायसँग समन्वय तथा आगामी निर्वाचनका विषयमा छलफल गर्न बैठक बोलाउन माग गरिएको हो। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का सहित 11 जना सदस्यले एन्फा विधानको धारा 31 को उपधारा 2 बमोजिम बैठक बोलाउन माग गरेका हुन्। बैठकका प्रस्तावित एजेण्डामा एन्फाको वर्तमान अवस्थाबारे छलफल, समस्या समाधानका लागि नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसँग आवश्यक पहल तथा समन्वय गर्ने विषय छन्। यस्तै एन्फाको निर्वाचन, एन्फाका सदस्य स्वर्गीय दिपेन घिमालको निधनप्रति शोक प्रस्ताव तथा विविध विषय पनि बैठकको एजेण्डामा राखिएको छ। एन्फाको कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डे केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानका क्रममा पक्राउ परेपछि संस्थाको पछिल्लो अवस्थाबारे थप प्रश्न उठिरहेका बेला 11 सदस्यले बैठकको माग गरेका हुन्। बैठकमा एन्फाको वर्तमान अवस्था, निर्वाचन प्रक्रिया र संस्थालाई अघि बढ़ाउने आगामी कार्य दिशाबारे छलफल गर्नुपर्ने सदस्यहरूको माग छ।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि पहाड़ र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
7: भारतले करियर कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल गत साता पूरा भएपछि भारतले दलेलाको नाम प्रस्ताव गरेको हो।
6: विश्वव्यापी आर्थिक स्वतन्त्रताको वरियतामा नेपाल एक स्थान तल झरेको छ। क्यानाडाको फेजर इन्स्टिच्यूटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले हिजो सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 सम्बन्धी प्रतिवेदन अनुसार 6.59 अंक प्राप्त गर्दै नेपाल 165 देशमध्ये 90 स्थानमा रहेको छ।
7: आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लीजमा जहाज थप्ने प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। निगमका पाँच चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन अटर लामो समयदेखि ग्राउण्डेड छ भने अन्तर्राष्ट्रिय उडानका चारमध्ये एउटा व्हाइट बडी इटालीमा मरमतका क्रममा लामो समयदेखि उतै छ।
6: सरकारले निजी तथा सार्वजनिक प्रतिष्ठानले ऊर्जा खपतको पनि लेखाजोखा तथा परीक्षण गराउनुपर्ने व्यवस्था गर्न लागेको छ। औद्योगिक आवासीय तथा व्यावसायिक प्रतिष्ठानमा भइरहेको ऊर्जा खपतलाई थप उत्पादनमूलक बनाउने तथा खेर जाने गरी भइरहेको ऊर्जा प्रयोग रोक्न यस्तो व्यवस्था गर्न लागि हो।
7: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी कृषि उपजको बजार सुनिश्चित गर्न उत्पादन याममा कृषिजन्य वस्तुको आयात नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: कांग्रेसको नयाँ नेतृत्वका लागि आज चुनाव। सभापतिमा गगन र श्याम कृष्ण बीच प्रतिस्पर्धा। खुल्ला प्रतिस्पर्धामा महिला कम।
6: विपदमा बेपत्ता भएकालाई 45 दिनमै मृत घोषणा गर्न मिल्ने गरी अध्यादेश सिफारिश। कानूनी बाटो खुलेपछि बेपत्ताका परिवारलाई राहत वितरणको प्रक्रिया अघि बढ़ने।
7: अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दशैं बजार महँगो। ठूला व्यवसायसँगको प्रतिस्पर्धाले साना व्यापारी मर्कामा।
6: 10 वर्षभन्दा कम उमेरकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव। स्वस्थ खानपान, शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तन गर्नु लाभदायक हुने।
7: र विश्वकप लीग टूको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान एयरलाई 2 विकेटले हरायो। एन्फाका 11 सदस्यद्वारा कार्य समिति बैठक बोलाउन माग।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले अविनले बनाउनु भएको पुरानो कार्टुन लिएका छौ। तरकारीको भाउ अचाकली महँगो भएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ तरकारी बजारभित्र किनबेच गर्नेको घुइँचो छ। एकजना मान्छे रित्तो झोला बोकेर हाँस्दै हाँस्दै बजारभित्र पस्दैछन् अनि अर्का चाहिँ लगाएको लुगा र जुत्ता समेत भित्रै छोडेर अर्ध नग्न भएर झोलामा तरकारी बोकेर बाहिर निस्कँदैछन्। तरकारी बोकेर निस्केका ती अर्धनग्न मान्छे रित्तो झोला बोकेर हाँस्दै तरकारी बजारभित्र पस्न लागेका मान्छेसँग भन्दैछन्, त्यस्तरी हाँस्नु पर्दैन, मनी छिर्दा तपाईँ जस्तै थिए। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: रेडियो अरुण 97.6 MHz हर पल हर तपाई सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
2: लु, समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्थ्यो झुसेले।
3: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह बेगर के प्वाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520 51094।

0: बिता दिनु पर्यो नि, त्यो पनि हो। चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ। बोजाउनको लागि उपहार पनि चाहियो नि। मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन। सम्झनाको लागि दिएका फोटोहरू खिचेर डुलाउनु पर्ने, डुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
1: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि।
0: थप थोक त्यहीँबाट हुन्छ त?
1: हुन्छ त, त्यहाँ त एलईडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
2: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
3: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका 4, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98421-93181 र 98-69-63-68-33।
0: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।

0: पार्टी
1: ल ल आमा म तू गए तू आए
0: होइन आजै आइपुग्छस् र
1: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
2: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ सङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
4: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि
3: औ लु समस्याको समाधान भनेकै म हो
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्छ झुसेले
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
5: लु अब त्यहीबाट जाने
3: लाख सल्लाह बेगर के प्वाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौ त
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514 9812367742 र व्हाट्सएप नम्बर 9704583002 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 7 AM
3: अहिले बिहानको 7 बज्यो सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश
4: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
3: सागर घायल कुलुङ सालपश्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
4: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलधुरा हाल इन्डिया
3: सानुमाया शेर्पा पाँचखगन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत
4: मीडिया प्रेमी निमु शेर्पा पाँचखगन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
3: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
4: सपना सासंखर मादी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
3: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
4: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 त्याउली भोजपुर
3: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ
4: लिम्बु विजय 5 खबर नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया

0: गदाल बराइली, धर्मदेवी नगरपालिका एक तेल्लोक संखुवा सभा,
1: सुरज राई तुम्छा, पौवादुमा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया,
0: जुनिता चामलिङ राई, फिदिम नगरपालिका पाँच सरसुला केराबारी पाँच थर हाल कुबेत,
1: बिरबल तामाङ साल्पा चिलिचो गाउँपालिका चार भोजपुर,
0: रवि पहाडी मकवानपुर गाउँपालिका दुई राई गाउँ हेटौडा हाल मलेसिया,
1: गजेन्द्र राई साल्पा चिलिचो गाउँपालिका चार भोजपुर,
0: अर्जुन यखा धर्मदेवी नगरपालिका दुई तामा फोक संखुवा सभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
0: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ संखुवा सभा।

हेलो हाई गुड मर्निङ अनि नमस्ते कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाजी आजको विषयमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसाय तपाईँ हप्ताको सातै दिन साथीभाइ सुन्दै आउनु भएको छ। प्रत्येक दिन यसै समय बिहान 7 बजेदेखि 8 बजेसम्म हामी तपाईँकै साथमा रहन्छौ। र एकदमै बिहानीको बसाइ छ साथी, र यति बेला तपाईँ के गरिदिनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, मैले त यहाँबाट तपाईँ कुन अवस्थामा हुनुहुन्छ भनेर त देख्न सकिरहेको छैन। एकदम बिहानीको बसाइ छ, यति बेला के गरिदिनुहुन्छ साथीहरू? यति बेला कतिपय साथीहरू त घाँस दाउरा गर्नको लागि बेला भनौँ बारीतिर अथवा जंगलतिर पुगिसक्नु भयो होला। कतिपय साथीहरू घरतिरै हुनुहुन्छ होला, कतिपय साथीहरू ओछ्यानतिर हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला खाना पकाउने क्रममा हुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी साथीहरूले पनि प्रायोजन गर्नुभएको छ, विशेष गरी व्यवसायमा म सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। सँगसँगै तपाईँले यति बेला फ्रिक्वेन्सीबाट त्यसै गरी फेसबुक अडियो लाइभबाट पनि हामीले सुनिराख्नु भएको छ। र एकदम बिहानीको बसाई छ, यो बसाई तपाईँको विशेष शुभकामना सङ्गल्ने बसाई हो। यदि तपाईँ सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला, सहभागिता जनाउँदै गर्नुहोला। यो विषयमा तपाईँहरूको लागि भनेर सुटिरहेको नम्बर हो 98 40 67 68 23 को लाइन खुल्ला छ। तपाईँ नेपालमा हुनुहुन्छ भने आज हामी वाट्सएप कलतर्फ त जोडिन सक्दैनौ, नेपाली साथीहरूसँग चाहिँ हामी यो विषयमा जोडिन सक्छौ। तपाईँले फोन गर्नुपर्ने हुन्छ, मैले नम्बर अघि एकचोटि बताएँ, फेरि पनि भन्छु 98 40 67 68 23 को लाइन खुल्ला छ। सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र त्यसै गरी यदि तपाईँ फेसबुक अडियो लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने लाइभको कमेन्ट बक्स पनि खुल्ला छ। तपाईँको जहाँ फोन लागेन, होइन, फोन नलागेको तपाईँले खण्डमा तपाईँले लाइभको कमेन्ट बक्सबाट तपाईँले छोटोमा म्यासेज छोड्नुभयो पनि भयो भने पनि त्यो म्यासेज पक्कै पनि रिड आउट हुनेछ। लाइभको कमेन्ट बक्स खुल्ला छ, त्यहाँबाट पनि तपाईँले आफ्ना विशेष शुभकामना सन्देशहरू लेखेर पठाउनुहोला यो व्यवसायमा। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल असोज महिनाको भनौँ मिति 2083 साल असोज महिनाको आज भने 22 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ भने तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने तपाईँलाई यात्रा सफलताको लागि पनि विशेष शुभकामना, त्यसै गरी तपाईँ वैवाहिक जीवनमा बाधित हुनुहुन्छ, दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी तपाईँ नयाँ कामको थालनी गर्दैहुनुहुन्छ, तपाईँलाई कार्य सफलताको लागि पनि विशेष शुभकामना, परीक्षा लेख्दै हुनुहुन्छ, तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना, तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ तपाईँलाई आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट।

र अब भने तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला, फोन लाइन खुल्ला छ। म भने कार्यक्रम शुभ सन्देशको यो आरम्भमा एकदमै पहिलो साङ्गीतिक कोसेली एकदमै मिठो गीत छ, व्यवसायमा तपाईँहरूमा आशा राख्दैछु र तपाईँले व्यवसायमा आएर चाहिँ आफ्ना विशेष शुभकामना सन्देशहरू मात्रै राख्नुहोला, साथीहरू सम्झिने कोसिस चाहिँ नगरिदिनुहोला भन्न चाहन्छु। र यति भन्दै भन्दै अब भने कार्यक्रमको आरम्भमा तपाईँहरूमा आशा एकदमै मिठो गीत छ, मेरो देश बोलको गीत छ, यो गीत तपाईँहरूमा आशा राख्दैछु। गीतपछि म फर्केर आउने नै छु, कार्यक्रम शुभ सन्देशको व्यवसाय तपाईँ सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ मैले। मेरो देश, सुमन राई, महेन्द्र राई, रविन्द्र राई, सुमन, बबिना, दिपा, अञ्जिलाको आवाजमा रहेको यो गीतलाई तपाईँहरूमा मैले पहिलो सांगीतिक कोसेलीको रूपमा राखिसकेको छु। र अब पनि म ढिला गर्दिने व्यवसायमा तपाईँहरूलाई लगभग अबको 8 बजीसम्म तपाईँहरूकै साथमा हुन्छु र तपाईँकै विशेष शुभकामना सन्देशहरूले व्यवसायमा बोल्नेछु। तपाईँले फोन गर्नुपर्ने हुन्छ, फोन लाइन खुल्ला छ, त्यसै गरी कमेन्ट पनि गर्दै गर्नुहोला भन्न चाहन्छु। र भने आजको लागि फर्स्ट लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म उहाँलाई अन्यार गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर, माङ्सेबुङ इलामबाट खड्का सुब्बा बोल्दै हुनुहुन्छ है? हजुर, अनि के छ हाम्रो खड्का सुब्बाजीको खबर खबर लगायत इलामतिरको?
1: मेरो खबर एकदम यता इलामतिर पनि ठिकै छ है, धुम्म छ आज है, हिजो हल्का घाम लागेको आज धुम्म छ, अलिक झाडो झाडो छ। अनि तपाईँको के खबर?
0: हजुर, हाम्रो पनि खबर खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। यता चैनपुरतिर चाहिँ मजाले घाम लागिरहेको छ बिहानैबाट, तर मौसम चाहिँ चिसो चिसो नै छ, एकदम जाडो दिनको दिन बढिरहेको अवस्था छ। अरू त समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ है त। हजुर, ल हुन्छ, अनि आउनुभयो खड्गाजी कार्यक्रम शुभ सन्देशको व्यवसायमा। र अब भने तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
1: शुभकामना सन्देश राख्नु पर्दा जन्मदिन मनाउने सम्पूर्ण साथीहरूलाई विश्व रूपमा जन्मदिनको धेरै शुभकामना भन्न चाहन्छु। अनि शुभकामना राख्नु पर्दा हाम्रो रेणी साराई हुनुहुन्छ यता धनुकातिर, उर्मिलाई हुनुहुन्छ भोजपुरतिर, भोजपुरतिरै हुनुहुन्छ हाम्रो एलिसा बान्तावा राई, त्यस्तै गरेर सुखाना बान्तावा हुनुहुन्छ भोजपुरतिरै, सुजुरी पञ्च, नियासा राई, रूपा राई हुनुहुन्छ धनुकातिर, सन्चिता मगर भोजपुरतिरै हुनुहुन्छ। सबैलाई शुभ दिन, धन्यवाद, बाई।
0: हजुर, नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला खड्का सुब्बा माङ्सेबुङ इलामबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नुभयो। यति बेला अर्कोजना साथी हुनुहुन्छ है लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर, साथी निन्द्रामा हुनुहुँदो रहेछ। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा, म उहाँले अन्यार गरिहाल्छु कहाँबाट को हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते।
2: नमस्ते।
0: हजुर, नमस्ते, कहाँबाट को बोल्नुभयो? रिमा थामी बोल्दै हुनुहुन्छ भोजपुरबाट। अनि के छ हाम्रो रिमाको खबर खबर?
2: मेरो खबर ठिक छ, म सन्चै छु। अनि हजुरलाई कस्तो छ?
0: हजुर, मलाई पनि एकदम ठिक छ। तपाईँले ठिक नभएपछि मलाई ठिक नहुने कुरा हुँदैन। म पनि एकदम ठिक ठाक छु, आरामै छु, सन्चै छु भन्नुपर्छ है त। आज चैनपुरतिरको मौसम मजाले घाम लागिरहेको छ बाहिर, अब दिउँसो चाहिँ के हुन्छ, कुन अवस्था हुन्छ त्यो ठ्याक्कै म भन्न सकिनँ। अनि भोजपुर याम्पङतिर कस्तो छ नि अहिले?
2: हजुर, यता हाम्रोतिर त घाम पनि लागेको छैन, पानी नै परेको छैन, एकदम धेरै बादल लागिरहेको छ हौ आज बिहानै भएको।
0: हजुर हजुर, भनेपछि एकदमै अब अरुण खोलाको किनारतिर नि पर्यो है, अब त्यहाँबाट त्यो भनौँ त्यो बाफ उभो आउँदाखेरि त लगभग यति बेला भोजपुरतिर त आधी नै छेकिरह हुन्छ होइन, यता हाम्रो यताबाट हेर्दाखेरि चाहिँ होइन, अब म यहाँ ठ्याक्कै यहाँ छु, मैले यति बेला घरबाट हेर्दाखेरि चाहिँ आधी नै ढाकिरहेको हुन्छ लगभग। अब त्यहाँ घाम लाग्नुको लागि चाहिँ लगभग 8 अथवा 9 बज्नुपर्छ है। हजुर, ल पक्कै पनि चिसो छ, आफ्नो ख्याल राख्नुहोला रिमाजी। अनि आउनुभयो कार्यक्रममा यो व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फ लागौ न त।
2: हुन्छ, फर्स्टमा हजुरहरूको लागि पनि एकदम मिठो सम्झना, अनि बाँकीको समय एकदम शुभ रहोस् भन्ने चाहिँ। हुन्छ, अनि विशेष गरी हिजोको दिनमा जन्मदिन मनाउनु भयो दिदी रञ्जना बहिनीलाई, त्यो उहाँको लागि धेरै पनि जन्मदिनको एकदमै धेरै धेरै शुभकामना। अनि इन्डियातिर हुनुहुन्छ त्यति दिदी भावना मगर, उहाँको लागि कार्य सफलताको शुभकामना सहित शुभ दिनको कामना पनि गरे।
0: हजुर, नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट रिमा थामी, उहाँसँग पनि म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नुभयो। यति बेला अर्कोजना साथी हुनुहुन्छ, हेलो, गुड मर्निङ, नमस्ते।
3: हेलो, गुड मर्निङ, नमस्ते, नमस्कार।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ यहाँलाई, कहाँबाट को बोल्नुभयो?
3: म
0: हजुर अरुणपारी भोजपुरबाट वरुण चञ्चलले बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो वरुणको खबर खबर लगायत भोजपुरतिर तपाईँ बसेको एरियातिरको?
1: मेरो ठिकै छ, अनि भोजपुरको पनि ठिकै छ। मौसम एकदम घाम लागेर उयो भइरहेछ,
0: घाम लागिरहेछ है।
1: हजुर हजुर
0: हजुर, ला एकदमै रमाइलो छ, घमाइलो छ, एकदमै दसैँ आएको महसुस पनि भइरहेको छ। अनि दसैँ कस्तो लाग्दैछ वरुण गाउँतिर, वरुणको गाउँतिर यसपाल?
1: दसैँ अब ठिकै छ, अब राम्रै छ भनौँ न।
0: हजुर ठिकै छ, राम्रै छ लाग्दैछ होइन?
1: हजुर
0: हजुर, ला हुन्छ अनि आउनुभयो कार्यक्रममा। व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है।
1: विशेष गरी तपाईँलाई नै आज दिन एकदम शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना चाहन्छु। अनि त्यसै गरी आज जन्मदिन मनाउनु हुने हाम्रो लोकेन्द्रभित्र हुनुहुन्छ, उहाँको जन्मदिनको धेरै धेरै शुभकामना। हिजो जन्मदिन मनाउने हाम्रो समीर गौतमलाई जन्मदिनको शुभकामना। अनि आज चाहिँ बस्ने ढकाल धाकरा सुनि टिम्बू, अनि त्यसै गरी हाम्रो रोमन मुक्तान तामाङ सायद अब यात्रामा हुनुहुन्छ होला, उहाँलाई शुभयात्रा भन्न चाहन्छु। पूर्वेली यात्राको राई लगायत अब धेरै साथी हुन्छ, सानो कमला, हाम्रो सुनुसुन्ता, सुन्ता कुलुङ, सबै सबैलाई, अनि हाम्रो लिम्बू विजय र कृष्ण तामाङलाई पनि आज दिन शुभ रहोस् भन्दैछु। विजय भाइ भाइ
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट वरुण चञ्चलले, उहाँसँग पनि म छुट्यौँ। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो गुड मर्निङ नमस्ते, हेलो गुड मर्निङ नमस्ते, हजुर
4: गुड मर्निङ नमस्ते,
0: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर भोजपुरबाट नानु निस्मा राई बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो नानु निस्माजीको खबर खबर?
4: मेरो खबर एकदम ठिकै छ, म सन्चै छु। हजुर कस्तो छ?
0: हजुर मलाई पनि एकदम ठिकठाक छ, राम्रै छ, आरामै छ भन्नुपर्छ। अनि के छ यति बेला तपाईँ बसेको एरियातिरको मौसम कस्तो छ नि?
4: म अहिले बसेको ठाउँतिर चाहिँ घाम लागिरहेछ, मन्दा मन्दा भनौँ न।
0: हजुर मन्दा मन्दा घाम लागिरहेछ है। हजुर हजुर, ला हुन्छ, एकदमै खुसी लाग्यो आउनुभयो, कुराकानी भयो नानु निस्माजी। अनि व्यवसायमा तपाईँको शुभकामना सन्देशको कसको लागि?
4: म शुभकामना यसै राख्नु पर्दा सबैलाई शुभको कामना गर्न चाहन्छु, धेरै सम्झना माया। अनि आज विशेष यात्रामा हुन्छ, दसपुरादेखि चेतियनसम्म जाँदै हुन्छ, प्यारिस हामी दिन पाक्छौँ, मैले शुभयात्रा राम्रोसँग जानेर धेरै सम्झना भन्न चाहन्छु। अनि यात्राकै क्रममा हुन्छ, दसपुरादेखि भेटसम्म भाइ सौगातै शुभयात्रा राम्रोसँग जाओ भाइ, धेरै सम्झना मेरो सम्झना माया भन्न चाहन्छु। अनि त्यो अघिको कामना गर्नुपर्दा नाइटी घर हुन्छ, सामी धेरै सम्झना, प्यारी बहिनी चाहिँ बहिनी चाहिँ यस्तो ठाउँमा धेरै सम्झना, जे हुन्छ हुन्छ, पछिको काम तर पारे गर्दा सबै।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला नानु निस्मा बान्तवा भोजपुरबाट, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नुभयो। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते,
5: गुड मर्निङ फ्याफुल्ला।
0: हजुर गुड मर्निङ फ्याफुल्ला, रचना लामा बोल्दै हुनुहुन्छ है?
5: हजुर।
0: अनि के छ हाम्रो रचनाको खबर खबर?
5: रचनाको खबर खाएर भन्दा पनि कस्तो नि बिरामी भएको जस्तो, यो सबै हातखुट्टा कटकट खाएर नि म त बसिरहेको
0: छु। ओहो, भनेपछि रचनाको हाल खबर त त्यति राम्रो त रहेन रहेछ, एकदमै बिरामी बिरामी हुनुहुँदो रहेछ है?
5: हजुर, एकछिनमा औषधि खाए, एकछिनमा कस्तो जाडो हुन्छ क्या,
0: हजुर एकदमै यो
5: आउँछ।
0: हजुर हजुर, अब एकदमै यो किनभने यो मौसम पनि चेन्ज हुने बेला, अब विभिन्न प्रकारको के अरे अब ज्वरोदेखि खोकी लाग्नु, त्यो जिउ कटकटी खानु, लालाग्लो लुगुनु, अनि अत्याधिक के हुन्छ नि अब त्यो हस्ले भेट्ने यो समय नै हो क्या। मेरो चाहिँ त्यस्तै हुन्छ, मलाई पनि कहिले कहीँ त्यही अवस्था पुऱ्याइरहेको हुन्छ क्या मलाई पनि।
5: हजुर
0: ल, एकदमै अब औषधि खानु होला, हजुरलाई एकदमै शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरे है त। हजुर हजुर, ल हुन्छ। अनि के छ अहिले मौसम त्यता तपाईँ बसेको ठाउँतिरको? धुम्मा धुम्मा भइरहेछ, चिसो छ, आफ्नो ख्याल गर्नु होला है त। हजुर ल हुन्छ, अनि आउनुभयो, कुराकानी भयो, खुसी लाग्यो रचनाजी। व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
5: स्पेसल त हजुर लाजक दिन शुभ रहोस् भन्न चाहन्छु है। अनि जुन जुन माध्यमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई आजक दिन शुभ रहोस् भन्दै गुड मर्निङ फ्याफुल्ला, बाई बाई।
0: हजुर गुड मर्निङ फ्याफुल्ला, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला रचना लामा, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला म कमेन्टलाई पनि हेर्नेछु, कमेन्टलाई म आफ्नै फोनबाट भन्दा पनि यता कम्प्युटरबाट हेर्नेछु। साथीहरू छुटेको कमेन्ट गर्नु होला, अगाडि तिनजनाको साथीको कमेन्ट हराइरहेको थियो, यति बेला भावना मगर हुनुहुन्छ, हेलो गुड मर्निङ नाना, म पनि सुन्दैछु इन्डियाबाट, मिस यु ओल भन्नुभएको छ। बिबी कुलुङ राई हुनुहुन्छ, उहाँले पनि हेलो नमस्ते गुड मर्निङ, म कालु हाल क्षितिज पारीबाट है, सबैमा मिठो सम्झना भन्नुभएको छ। अस्मी सोताङले पनि यति बेला मिस यु ओल भन्नुभएको छ। त्यसै गरी दिलु सानो याम्फो हुनुहुन्छ, उहाँले सिर्जना मुखिया सोल्टिनलाई ह्याप्पी बर्थडे टु यु भन्नुभएको छ। जेनी निम्बाङ हुनुहुन्छ, जेमीले पनि यति बेला हेलो गुड मर्निङ नमस्ते सेवा सिस्टर, म पाँच थरबाट हो सुन्दैछु सबै सबैमा शुभ दिन भन्नुभएको छ। नवीन निश्चल राई हुनुहुन्छ, हाई गुड मर्निङ नमस्ते सम्पूर्णमा न्यानो माया अनि सबै सबैमा शुभ दिन, नवीन निश्चल राई भोजपुरबाट है भन्नुभएको छ। सुनिता गुलुङले पनि यति बेला हाव गुड डे ओल भन्नुभएको छ। त्यसै गरी निर्दोष सेम हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते आरजे सुमिता जी, के छ खबर भन्नुभएको छ। मेरो खबर एकदम ठिक छ, तपाईँको के छ? अनि उहाँले लेख्नुभएको छ, म पनि आइपुगे है, हाल फ्रम आइपुगे है फ्रम बाँसतरको मेघलाजुङ दुई राइट नौ कतारबाट छेम निर्दोष हो, शुभकामना सन्देश राख्नु पर्दा फर्स्टमा हजुरको लागि भन्नुभएको छ। अनि साथीहरूको नाम छ समीक्षा जोशी लगायत सबै सबैमा शुभ दिनको कामना गर्छु भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला सोमराज हुनुहुन्छ, सोमराज राई सोताङ, उहाँले हजुर नमस्कार सेवा शुभ बिहानी, म सोमराज राई। त्यसै गरी उहाँले लेख्नु भएको छ, सोरुङ सुन्दैछु है भन्नुभएको रहेछ उहाँले। सोमराज राई सोरुङ सुन्दैछु भोजपुरबाट हो, रेडियो परिवारलाई आजको दिन शुभ रहोस् र सबैमा शुभ दिन भन्नुभएको छ। मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते, म भोजपुरबाट मिडिया प्रेमी राई अनिसा हो। अनि उहाँले लेख्नु भएको छ यति बेला बेस्ट विशेष मम्मी, त्यसै गरी बुहारी भदैनी सोल्टी सबै सबै साथीहरूलाई भन्नुभएको छ। राजकाली कोटेले पनि यति बेला हेलो गुड मर्निङ नमस्ते, मि झापाली हिरो राजकाली कोटे बेड नम्बर झापा जस्ट नौ युएबाट सुन्दैछु, सबै सबै साथीहरूमा शुभ दिन भन्नुभएको छ। कोही मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते, हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर सानु कमला चैनपुर भन्जाङबाट, हजुर। अनि के छ कमलाजी तपाईँको खबर? हजुर खबर सबै ठिकै छ, राम्रै छ, हामीले पनि सुन्दै हुनुहुन्छ, सँगसँगै कल पनि गर्दै हुनुहुन्छ है। हजुर हजुर, ला एकदमै खुसी लाग्यो अनुभव कुराकानी भयो, अनि यो व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि? हजुर नमस्ते, टेक्योर बाई बाई, साथी हुनुहुन्थ्यो सानु कमला चैनपुर भन्जाङबाट, उहाँसँग म छुटे, अर्कोजना साथी हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते।
6: हेलो हजुर नमस्कार सुशान,
0: हजुर नमस्कार, कहाँबाट को बोल्नुभयो?
6: हजुर म बोल्दैछु भोजपुरबाट शर्मिला चोखाङ,
0: हजुर भोजपुरबाट परमिला चोखाङ बोल्दै हुनुहुन्छ है? ल अनि के छ हाम्रो परमिलाजीको खबर खबर?
6: हजुर मेरो खबर एकदम ठिक छ, राम्रो छ भन्नुपर्छ सिस्टर, अनि हजुरको के छ?
0: हजुर मेरो पनि एकदम ठिकठाक छ, राम्रै छ, म पनि आरामै छु, सन्चै छु भन्नु पर्यो। अनि तपाईँसँग मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ जस्तो लाग्यो, तपाईँसँग मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ हो? लामो समय पछाडि, ल भनेपछि मैले नै भुलेको रहेछु, धेरै समय पछाडि आज आउनुभयो है। हजुर ल अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न, अनि यति बेला के गर्दै हुनुहुन्छ?
6: हजुर यस बेला यतिकै प्रोग्राम चाहिँ सुनेको चाहिँ छैन, फोन ट्राई गर्दै नै बसिरहेको, फोन पनि लाग्यो भनेपछि।
0: हजुर भनेपछि एकदमै बसी बसाइ छ, फोन ट्राई गर्नुभयो, जोस लगाउनु सफल हुनु भएको छ है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
6: हुन्छ फर्स्टमा तपाईँ लगायत अरू एकदम अलिन्दा तिमीलाई शुभ दिन भन्न चाहन्छु, अनि आज यात्राकै क्रममा हुनुहुन्छ दाजु एसपी राई चाहिँ झापादेखिको इलामसम्म, उहाँलाई शुभ यात्रा, राम्रोसँग यात्रा गर्नु होला दाजु भन्न चाहे, अनि यात्राकै क्रममा चाहिँ त्यहाँनिर साथी गीता राईलाई शुभ यात्रा, राम्रोसँग यात्रा गर्नु है साथी भन्न चाहन्छु, अनि आगामी दिनमा जन्मदिन मनाउने तयारी अवस्थामा हुनुहुन्छ साथी
7: गजन 13 चाहिँ मेरो कान्छालाई अग्रिम रूपमै जन्मदिनको धेरै धेरै शुभकामना साथमा पूजा दिन भन्न चाहन्छु अनि कार्य सफलताको शुभकामना दिनु पर्दै चारिसाइको गीता राई विजय राई अनि सोल्टी धनु आरसी सुराज राई र अहिले प्रमुख सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै नमस्ते बाई बाई।
0: हजुर नमस्ते टेक युर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट परमिला चोखाङ, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला सुचिकेटी हाङमा हुनुहुन्छ, उहाँले गुड मर्निङ लेख्नु भएको छ। संगीत सुब्बा हुनुहुन्छ, हाई गुड मर्निङ नमस्ते। रञ्जिता राई, सरिना गुरुङ सबैमा भन्नुभएको छ। लिम्बु विजय हुनुहुन्छ, गुड मर्निङ एभ्री वान, हेभ अ वन्डरफुल डे अल, ट्याप ट्याप अल गाई। सबैजनालाई शेयर गरिदिनु होला रेडियो अरुण 97.6 मेगाहर्जको फेसबुक पेजलाई भन्नुभएको छ। धन्यवाद छ हाम्रो सर लिम्बु विजयजीलाई। त्यसै गरी यति बेला नवीन देवान हुनुहुन्छ, उहाँले पनि हेभ अ गुड डे अल भन्नुभएको छ। त्यसै गरी रजिना विश्वकर्माले पनि सबै सबैमा शुभ दिन भन्नुभएको छ। सानो कमलाले पनि सुन्दैछु यता चैनपुर भन्ज्याङबाट, एक्जामको बेस्ट अफ लक भन्नुभएको छ। छोरी आशिका अलिस्मालाई भन्नुभएको छ, अनुसा लेख्नु भएको रहेछ, उहाँले अनुष्का र आशिका एन्ड समीक्षालाई भन्नुभएको छ। सुरेश राणा मगर हुनुहुन्छ, गुड मर्निङ दिदी, म पनि सुन्दैछु यता सभा पोखरी एक दुपुबाट हो। सुरेश राणा मगर सबै सबैमा शुभ दिन भन्नुभएको छ। भने जुनु दिवानी तिगेला हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ नमस्ते सेवारो, म जुनु दिवानी तिगेला तेरथुमबाट, सबै सबैमा शुभ दिन भन्नुभएको छ। मन कुमारी कान्छी कुलुङ हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ शुभ दिन अल भन्नुभएको छ। सुमन गुरुङले पनि यति बेला सुजा याम्फूलाई शुभ यात्रा, राम्रोसँग जानुहोला, यात्रा सफलताको कामना छ भन्नुभएको छ। त्यसै गरी यति बेला स्वीकृति थुलुङ राई हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ। विनोद चेमजोङ, विनोद चेमजोङ यो आइडीबाट, हेलो गुड मर्निङ नमस्ते सेवा, म यता मोरङ केराबारीबाट वही त हुने विनोद चेमजोङ हो। शुभकामना सन्देश राख्नुपर्दा मिडिया प्रेमी राई अनिसा लगायत सबै समयमा भन्नुभएको छ। निर्मला राई हुनुहुन्छ, उहाँले पनि हेभ अ ग्रेट डे अल सुन्दैछु मोरङबाट, सबैमा शुभ दिनको कामना गर्नुभएको छ। र अब पनि तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगबाट कार्यक्रम शुभ सन्देश व्यवसायी। र अब पनि म कार्यक्रममा दोस्रो सांगीतिक शैलीतर्फ मोडिन्छु। यति बेला म राख्दैछु राजेश पाल राई, सम्झना युङहाङको आवाजमा एकदमै मिठो गीत छ, यो गीत सुन्दै रहनु होला। गीतपछि सर्टक्रम सर्ट ब्रेक रहनेछ, ब्रेकपछि म फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
0: हौ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्थ्यो झुसेले
1: लुकै हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीबाट जाने
0: लाखे सल्लाह बेगर के प्वाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1920 किनेरु ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852510094 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: भाइको लागि प्यान्ट मेरो लागि कुर्ता सलवार अनि घरको लागि अरू कपडा पनि किन्नु छ
5: होइन के साह्रो हो त चाहिँ बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेको छ
4: हेर्नुहोस् न दादा आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ कहाँ कहाँ खोज्नु पर्ने हो दिक्क लागिसक्यो मलाई त
5: हे लाठी यति कुरामा पनि टेन्सन लिनुहुन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि
4: धन्यवाद दादा म अहिले नै गइहाले
5: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स चैनपुर पोखरी बजार सङ्खुवा सभा प्रोप्राइटर शम्भु कटवाल सम्पर्क नम्बर 9841150600
4: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440
5: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल सम्पर्क नम्बर 9840069782
6: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
7: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
8: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
7: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
8: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
9: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
10: प्रोप्राइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
9: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि

0: स्टेटबाट प्रत्यक्ष रूपमा हामीलाई सुनिराख्नु भएको छ र एकदम बिहानीको बसाई छ यो बसाई तपाईँको शुभकामनासँग गल्ने बसाई हो। यदि सुन्दै हुनुहुन्छ भने आउनुहोला, फोन लाइन खुल्ला छ 9840668623 को लाइन। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई अन्यार गर्छु, कहाँबाट को हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सुनिता कुलुङ बालादेखि। म आज साह्रो झुकिएँ ल, त्यसको लागि म क्षमा चाहन्छु है त। हजुर हजुर, त्यस्तै लागिरहेको थियो, म दिन्छ होला थाहा नै रहेको थिएँ। ठ्याक्कै तपाईँ अब नम्बर अन्तिममा उस्तै छ तपाईँहरू दुवैजनाको, यस्तोमा मैले भन्नु के छ र? हजुर हजुर, ल अनि के छ हाम्रो सुनिताजीको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ? हजुर, मेरो पनि खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। म पनि यसरी नै तपाईँहरूसँग बोलिरहेको छु भन्नु पर्यो है त। हजुर ल हुन्छ, अनि अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा। अब भने तपाईँको शुभकामना सन्देश कसको लागि?
1: अनि जन्मदिन आउँदै सुपना मुखराम तामाङ, उहाँलाई जन्मदिनको तिन शुभकामना। शुभ दिनको कामना नाना तिनी सुनिता राई, लिङ्गिका तामाङ, आफ्नो दाङ सपना तामाङ, चाकुमा तिमी बचाङ, कल्पना तामाङ, कृष्ण तामाङ, जीवन थापिङ, गाई वरुण,
0: हजुर नमस्ते ठेकीहरू भाइ भाइ। साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ सङ्खुवा सभा बालाको साथी, उहाँसँग म छुटे। यति बेला अर्कोजना साथी हुनुहुन्छ ब्याक टु ब्याक। हेलो, गुड मर्निङ, नमस्ते। हजुर दर्शन नमस्ते, कहाँबाट को बोल्नु भयो? हजुर इलामबाट स्काई नवीन बोल्दै हुनुहुन्छ। अनि के छ नवीनको हाल खबर?
2: एकदम ठिक छ, इलाम ढुमेको ढुमेको छ होइन, अरू सबै ठिकै छ।
0: हजुर खबर सबै ठिकै छ, इलाम ढुमेको छ, चिसो छ होइन?
2: हजुर
0: हजुर हजुर, ल हुन्छ अनि आउनुभयो नवीनजी व्यवसायमा। तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
2: शुभकामना भन्दा गजमुखीतिर जाउँ, सृजना मुखिया अनि पङ्कज हरि चञ्चल हुन्छ विराटनगर साथीहरूले, काठमाडौँमा हुन्छ युवराज सुशील गामको माई पोखरीमा है, सबैलाई जन्माईको धेरै धेरै शुभकामना दिन चाहन्छु। त्यसपछि गोपाल पौडेल छ झापातिर, उत्तम रिजाल हुन्छ झापाली हिरो, भुटी आचार्य महेन्द्र सुन्दर कार्कीको यात्राको पाँचतिर, एक्सन विराज छ भोजपुरमा, अनि त्यसपछि हाम्रो राजन कटेर हुन्छ झापाली हिरो, अहिले बेङ्गलमा हुन्छ, विजय भुटेल छ कन्याममा, अन्तिममा भन्नुपर्दाखेरि धरानतिर जाउँ है,
0: हजुर नमस्ते टेकीहरू भाइ भाइ। साथी हुनुहुन्थ्यो यति बेला स्काइन पनि लामबाट, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भयो। यति बेला अर्कोजना साथी हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
3: गुड मर्निङ नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो?
3: म बोल्दैछु भोजपुरबाट शान्ति लिम्बू।
0: हजुर बोल्दैछु भोजपुरबाट शान्ति लिम्बू, अनि के छ हाम्रो शान्तिको खबर खबर?
3: ठिकै छ, प्रोग्राम सुन्दै यहाँनिर खाना तरकारी बनाउँदै थिएँ, कल पनि लाग्यो, खुसी छु।
0: हजुर खबर सबै ठिकै छ, राम्रै छ, खाना बनाउँदै कार्यक्रम सुन्दै हुनुहुन्छ है? हजुर हजुर, ल एकदमै आउनुभयो कार्यक्रममा, नि खुसी लाग्यो। अनि यो विषयमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
3: हुन्छ, सबसेभन्दा फर्स्ट अफ अल चाहिँ हजुरलाई नै आजको दिन शुभ रहोस् प्लस कार्य सफलताको पनि धेरै धेरै शुभकामना भन्न चाहे। अनि त्यस पछाडि बुनु इटरीतिर छिन् बुनु हाङमा लिम्बूलाई चाहिँ इक्जामको अल द बेस्ट, राम्रोसँग इक्जाम लेख भन्न चाहे। अनि छोरी सुहाना राई अनि जति पनि साथीहरूले प्रोग्राम सुन्दै हुनुहुन्छ र मलाई शान्ति लिम्बू भनेर चिन्नुहुन्छ, चिन्नुहुन्न सक्नु भन्दै है।
0: हजुर नमस्ते टेक्योर बाई बाई, साथी हुनुहुन्थ्यो यति बेला शान्ति लिम्बू भोजपुरबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। आउनुहोला, फोन लाइन खुल्ला छ, कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो नमस्ते।
4: नमस्ते, नमस्कार दिदी।
0: हजुर गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर खादबारीबाट खेम कुमारी मगर बोल्दै हुनुहुन्छ, अनि के छ हाम्रो खेम कुमारी मगरजीको खबर खबर? मेरो पनि तपाईँको जस्तो छ, मेरो पनि त्यस्तै छ भन्नु पर्यो है त। ल अनि तपाईँसँग मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ हो? हजुर ल, तपाईँले एकदम कार्यक्रममा धेरै धेरै स्वागत छ। आगामी दिनहरूमा नि यसरी नै आउँदै गर्नु होला है त। हजुर ल हुन्छ। अनि व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ।
4: मेरो दिदी बिरामी
0: हुनुहुन्छ। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला खेमकुमारी मगर खाँदबारीबाट, उहाँसँग छुटे। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ। हेलो नमस्ते।
5: गुड मर्निङ। नमस्ते दिदी।
0: हजुर गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्नुभयो? हजुर एलिसा बान्तवराई भोजपुर बासिकराबाट। एलिसा जी बिचमा कता हराउनु भयो?
5: हरा त छैन हौ दिदी, प्रोग्राम त सुनिरहेको छु कि, यो रुगामार्गीले लागेर कञ्जन नसकेको भनौँ न।
0: हजुर एकदमै बिरामी हुनुहुन्थ्यो, रुगामार्गीले गाह्रो बनाएको थियो, फोन गर्न सक्नु भएन। जे होस् हामी त तपाईँलाई ठिक छ नि होइन?
5: यो समयमा ठिक छैन हौ दिदी, हल्का
0: लागिरहेको छ भनेपछि अझै पनि गाह्रै छ है।
5: हजुर
0: ल, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। हजुरलाई शीघ्र स्वास्थ्य लाभको कामना गरे। अनि यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट एलिसा बान्तवा, उहाँसँग म छुटे। यति बेला कुमारी योङहाङ लावती हुनुहुन्छ, उहाँले ह्याप्पी बर्थडे टु यु सिर्जना मुखियालाई, अनि मिस यु ओल भन्नुभएको छ। भूमिका राई हुनुहुन्छ, भूमिकाजीले यति बेला हेलो गुड मर्निङ, शुभ बिहानी सिस्टर, चिया नास्ता दिनुभयो भन्नुभएको छ। मेरो चिया नास्ता भएको छैन भन्नुपर्छ, तपाईँको भयो कि भएको छैन। अनि उहाँले लेख्नु भएको छ, सुन्दैछु केटिएमबाट, मर्निङ विशेष, ह्याप्पी बर्थडे टु यु दिदी सिर्जना मुखिया, ह्याभ अ गुड डे आकाश राई भन्नुभएको रहेछ उहाँले, आशिष भन्दा पनि। अनि अल्का बान्तवा, लक्ष्मी छेत्री लगायत सबै सबै माई भन्नुभएको छ। अनि सोनिम राईले पनि गुड मर्निङ अल भन्नुभएको छ। त्यसै गरी सुशीला राई हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते दिदी सेवा, र म सङ्खुवा सभाबाट हो, सुशीला लिम्बू भन्नुभएको छ। त्यसै गरी रिमा थामी हुनुहुन्छ, सेवा सुमिता सोल्टिने, म पनि सुन्दैछु है भोजपुरबाट भन्नुभएको छ। त्यसै गरी यति बेला योगिनी मेहाङ लिम्बू हुनुहुन्छ, उहाँले गुड मर्निङ दर्शन नमस्ते सेवा, र 10 औँला जोडेर भन्नुभएको छ। हजुरलाई पनि 10 औँला जोडेर सेवा ढोक गरे। अनि उहाँले लेख्नु भएको छ, म तेह्रथुम पञ्चकन्याबाट हो योगिनी मेहाङ लिम्बू, आज उहाँले लेख्नु भएको छ, लङ टाइम पछि कमेन्ट मार्फत सहभागिता भए है, प्रोग्राम मार्फत शुभकामना सन्देश राख्नु पर्दा आउँदै गरेको विजय दशमी तथा शुभ दीपावलीको अवसरमा सम्पूर्ण देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण साथीहरूलाई उहाँले लेख्नु भएको छ, सम्पूर्ण शुभेच्छुक शुभचिन्तक, मेरो नाम र आवाजसँग चित परिचित सम्पूर्ण मेरो आत्मीय श्रोता मित्रहरूलाई सम्झना छ भन्नुभएको छ, र सबै सबैमा शुभ दिन पनि भन्नुभएको छ। यति बेला कोही साथी हुनुहुन्छ फोन लाइनमा। हेलो गुड मर्निङ, नमस्ते।
6: नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो?
6: पूर्वेली आकाश राई बोलिरहेछु धरानबाट।
0: हजुर पूर्वेली आकाश राई धरानबाट बोल्दै हुनुहुन्छ, अनि के छ हाम्रो पूर्वेली आकाशको खबर खबर?
6: मेरो खबर खबर एकदम ठिकठाक छ, धरानको पनि ठिकै छ, राम्रै छ, हिजो अहिले घाम लागिरहेछ, त्यही हो घमाइलो छ। बोल यताको के छ नि खबर?
0: हजुर यता पनि खबर सबै ठिकै छ, राम्रै छ, मजाले घाम लागिरहेको छ भन्नुपर्छ समग्रमा। हजुर हजुर ल हुन्छ। अनि सन्चै आरामै हुनुहुन्छ नि आकाशजी?
6: हजुर अहिले
0: हजुर आराम कुसारै हुनुहुन्छ, जे होस् सधैँभरि यस्तै राम्रै रहनु होला है त। हजुर हजुर ल हुन्छ आकाशजी, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
6: ल हुन्छ, विशेष त हजुर लगायत हाम्रो अरू नेपाली निन्दार्थीलाई नै शुभ दिन भन्न चाहन्छु। अनि आज विशेष जन्मदिन मनाउनु हुने हाम्रो इलामतिर हुनुहुन्छ सिर्जना मुखिया, सो उहाँलाई नै जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना। अनि अन्य शुभकामना राख्नुपर्दा दिदी भूमिका राई, कमला मुखिया, आशिष साई, हाम्रो बिहानी अनुष्का हुन्छ, भाइ निमा शेर्पा, सुनिता गुलुङ, सँगसँगै हाम्रो वरुण चाचार्य हुनुहुन्छ, प्रवीण मगर, अनि काली कमल भने, प्रवीण मगर भने, हाम्रो सानो कमला राई, राजकला, भाइ रोमन मोक्तान लगायत धेरैले प्रोग्राम सुनिरहेको भयो आज यो टाइममा। विशेष गरी सबै मेरो साथीहरूलाई शुभ दिन र हाम्रो सामने पनि शुभ दिन भन्दै खेप्छु ल। बाई
0: हजुर नमस्ते टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पूर्वेली आकाश राई धरनबाट, उहाँसँग छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। कोही मित्र हुनुहुन्छ? हेलो गुड मर्निङ नमस्ते।
7: गुड मर्निङ नमस्कार।
0: हजुर गुड मर्निङ नमस्कार। कहाँबाट को बोल्नु भयो? हजुर पाँच खबरबाट माया मोक्तान बोल्दै हुनुहुन्छ। के छ माया मोक्तानको खबर खबर यति बेला के गर्नुहुँदैछ?
7: मेरो खबर सबै ठिकै छ। मौसम भन्नुपर्दा घाम लागिरहेको छ अहिलेको समयमा चाहिँ ठेक्कै भन्नुपर्दा म मकैको ढोड फाड्दै भन्नुपर्छ
0: हौ। हजुर भनेपछि एकदमै खबर खबर ठिकै छ, राम्रै छ। मकैको ढोड फाड्दै हुनुहुन्छ बारीतिर?
7: हजुर
0: हजुर ल एकदमै राम्रोसँगले फाड्नु होला। अनि के छ यति बेला? अब तपाईँ धेरै समय पछाडि आउनु भएको छ, नयाँ नौला उन्नति प्रगति के छ कि?
7: ठिकै छ भन्नुपर्छ, त्यस्तो प्रगति उन्नति खासै भएको छैन भन्नुपर्छ। चैनपुरतिरको के छ खबर सुनाइदिनुहोस्
0: ल। हजुर यता चैनपुरतिर पनि खबर सबै ठिकै छ, राम्रै छ। दसैँको चहलपहल हल्का देखिँदैछ बाहिर बजारतिर, अरू त एकदम समग्रमा घाम लागिरहेछ, सबै ठिकै छ भनौँ न है।
7: हजुर
0: हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फ लागौँ है मायाजी।
7: हुन्छ, धेरै समय पछि कल लागेको छ, तपाईँलाई नै कार्यक्रमका धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि साथी हुनुहुन्छ सानो सरगम राई, उहाँलाई पनि धेरै धेरै कार्यक्रमलाई शुभकामना भन्न चाहन्छु। अनि निमु शेर्पा हुनुहुन्छ, अनि
0: हजुर नमस्ते टेकीहरू बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पाँच कमनबाट माया मोक्तान, उहाँसँग म छुटे। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्कार। हजुर कहाँबाट को बोल्नुभयो? हजुर मोला मोरङको याङसिलाबाट दिलु सानु याम्फु भन्नुभयो। हजुर अनि के छ हाम्रो दिलुजीको खबर खबर अनि यति बेला के गर्दै हुनुहुन्छ?
8: मेरो खबर सबै ठिकै छ, अहिले त्यतिकै प्रोग्राम हेर्दै सुन्दै सुँगुर चारो पकाउँदै
0: हजुर एकदमै होइन, अब घरेसी काममै बिजी हुनुहुन्छ, सुँगुरलाई चारो पनि पकाउँदै हुनुहुन्छ, अब चुवा चाहिँ नपाले त काम छैन होइन र?
8: हजुर
0: म एकदमै ठिकै छु, आरामै छु। तपाईँले कस्तो छ? हजुर ल सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाउँदै लुजी। अनि आउनुभयो कार्यक्रममा? अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फ लागौँ न त।
8: हुन्छ, फर्स्ट हजुरको लागि हाम्रो टिम रहने मित्र अरू नेपाली शुभकामना दिन भन्न चाहन्छु। आज आज स्पेसल बर्थडे सेलिब्रेट गर्दै हुनुहुन्छ हाम्रो इलामकी साथी हुनुहुन्छ सिर्जना मुखिया, उहाँलाई जन्मदिनको लागि शुभकामना मेरो अल फ्यामिलीको साइडबाट वान सेकेन्ड ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु। अनि कार्य सफलताको शुभकामना दिनुपर्दा हाम्रो राई टिकेलाई कार्य सफलताको धेरै धेरै शुभकामना। अनि हाम्रो विपिन किराती राई हुनुहुन्छ अल्का बान्तवा, भूमिका राई तामाङ, पूर्वेली आकाश राई, सुना भाजे थुलुङ लगायत सबै साथीलाई शुभ दिनको कामना गर्दै हजुरलाई भन्छु टेक केयर बाई।
0: हजुर नमस्ते टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो आजको लागि लास्ट टेन लकी कलर साथी दिलु सानो याम्फू मोरङको याङसिलाबाट, उहाँसँग छुटेँ र म भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ, समयले नेटवर्क काटिनै सक्यो, के गर्ने साथीहरू अहिले भर्खर तपाईँहरूसँग जोडिएको जस्तो लाग्छ तर समय कति छिटो बित्छ पत्तै पाइँदैन। यति बेला केही कमेन्टहरू बाँकी छ। प्रवीण राई हुनुहुन्छ, हाई गुड मर्निङ नमस्ते, म प्रवीण राई भोजपुरबाट, सबैमा शुभ दिन भन्नुभएको छ। मिना चामलिङ हुनुहुन्छ, हेलो सुमिता गुड मर्निङ नमस्ते भन्नुभएको छ। म खोटाङबाट मिना चामलिङ गेटोल सनमुटु राई निकेटी अनिता डल्लु संगीता पियारी दिल्सा लगायत सबैमा शुभ दिन भन्नुभएको छ। शीतल पवन तामाङ हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते के छ खबर सन्चै हुनुहुन्छ भन्नुभएको छ। म ठिकै छु राम्रै छु। अनि म शीतल तामाङ हौ यता सभा पोखरीबाट, मिस यु अल भन्नुभएको छ। शीतल तामाङ तपाईँ बीचमा कता हराउनु भएको थियो, आज कहाँबाट तपाईँको कमेन्टहरूलाई म देख्दैछु। यति बेला नानुप्रति हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ। दिलु सानु याम्फू हुनुहुन्छ, उहाँले पनि सरी दिलु याम पुराई हुनुहुन्छ उहाँले यति बेला गुड मर्निङ नमस्ते दिलु याम पुराई फ्रम मोरङ याङसिला तिन घर मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ. त्यसै गरी कमला वान एम लिम्बू हुनुहुन्छ गुड मर्निङ ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ. भने यति बेला पूर्वेली कान्छा हुनुहुन्छ गुड मर्निङ सिस्टर नमस्ते म ताप्लेजुङ घर भइहाल कतारबाट मेरो शुभकामना सन्देश शुभ बिहानी सबै सबै साथीहरूलाई भन्न चाहन्छु है भन्नुभएको छ. भुवन पाण्डे हुनुहुन्छ उहाँले नमस्ते नमस्कार म सुन्दैछु कार्यक्रम भारतको मुम्बईदेखि नेपाल घर पाल्पा पाल्पाको अर्गली पुरानो गाउँ सबैलाई सम्झना छ भन्नुभएको छ. त्यसै गरी यति बेला दिलसराई हुनुहुन्छ हेलो सेवा सुमो भन्नुभएको छ. सेवा सुमो भनेको चाहिँ के होला यसको अर्थ दिलसाले बताउनु पर्यो. म दिलसराई इलामबाट डियर मित्र आलेलाई शुभदिन प्यारी नाना जुनिता चामलिङलाई शीघ्र स्वास्थ्य लाभको कामना भन्नुभएको छ. अनि हाम्रो साथी हुनुहुन्छ यति बेला कृष्ण तामाङ उहाँले पनि मिस यु अल भन्नुभएको छ. मिलन घाइलमोटी हुनुहुन्छ उहाँले गुड मर्निङ ह्याभ अ गुड डे अल भन्नुभएको छ. दुखी कल्पना राई हुनुहुन्छ उहाँले यति बेला ह्याप्पी बर्थडे टु यु. बहिनी अस्मिता राईलाई शुभदिन अल भन्नुभएको छ. सुनिता घिसिङले पनि सुन्दैछु तामकोबाट ह्याभ अ गुड डे अल भन्नुभएको छ. विनिता दाहाल सुवेडी हुनुहुन्छ गुड मर्निङ नमस्ते म धनकुटाबाट हो. मर्निङ मर्निङ विशेष खुसबु सुवेडी बिरामी हुनुहुन्छ गेटवेल सन लुकेश सुबेडी एन्ड सबै सबै साथीहरूलाई भन्नुभएको छ. त्यसै गरी सन्तोष काफेले मिस यु सानुमाया शेर्पालाई भन्नुभएको छ. पूर्वेली मित्र हुनुहुन्छ उहाँले पनि हाई गुड मर्निङ नमस्ते उहाँले लेख्नु भएको छ. धर्मदेवी नगरपालिका साथबाट हो टेक बहादुर मगर सबैमा शुभदिन भन्नुभएको छ. सन्जु शेर्पा हुनुहुन्छ उहाँले पनि मिस यु अल भन्नुभएको छ. सङ्गीता आठपरिया हुनुहुन्छ उहाँले नमस्कार मिस शुभदिन निर्मला राई दिल्सा त्यसै गरी मिना चामलिङलाई भन्नुभएको छ. त्यसै गरी दिलु रुङबाङसा उज्जवल हुनुहुन्छ यो आइडीबाट गुड मर्निङ नमस्ते म दिलु रुङबाङसा फ्रम भोजपुर पोबदुम्बा दुई केसाङ भइहाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु लाइभ मार्फत सबैमा शुभदिन भन्नुभएको छ. मिक्सिङ रेवात हुनुहुन्छ ह्याप्पी बर्थडे टु यु सिर्जना मुखिया त्यसै गरी ह्याभ अ नाइस डे उहाँले लेख्नु भएको छ. यति बेला एक्सन विराज लगायत सबै सबै साथीहरूलाई भन्नुभएको छ. त्यसै गरी यति बेला सिम्पल सरिना हुनुहुन्छ ह्याप्पी बर्थडे टु यु दिदी सिर्जना मुखियालाई भन्नुभएको छ. चन्द्रमाया तामाङ हुनुहुन्छ यति बेला गुड मर्निङ नमस्ते सबै सबै सबै साथीहरूमा शुभ दिनको कामना गर्नुभएको छ. कमेन्ट लगभग मैले सबै पढे जस्तो लाग्यो बाँकी कमेन्ट छुट्टीमा म क्षमा चाहन्छु. सबै सबै साथीहरूलाई कमेन्टको लागि पनि धेरै धेरै धन्यवाद छ. र अब भने मैले पनि यति भन्दै भन्दै आजको कार्यक्रम शुभ सन्देशको बसाइबाट विदा मागेर जाने बेला भइसकेको नै छ. यतिन्जेलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु. त्यसै गरी यतिन्जेलसम्म सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गर्नुहुने फोन प्रयास गर्नुहुने साथीलाई विशेष धन्यवाद दिन चाहे. आज फोन लागेन केही छैन निराश नहुनुहोला तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्नेछ केही नै अन्यर्थ नगर्नुहोला भन्न चाहन्छु. र विशेष गरी यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रा जम्मा 20 जना मिडिया प्रेमी मनहरूलाई विशेष फेरि पनि धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता याका बिदा हुन्छु. हवस् त नमस्ते तपाईँको बाँकी पल शुभ रहोस्.

हजुर, कार्यक्रम शुभ सन्देश शुभ समयमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर हामीलाई संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला फ्रिक्वेन्सीबाट पनि रेडियो

रेडियो अरुण 97.6 मेगाहर्ज हर पल तपाईसँगै।

0: छुटाउने कार्यक्रम नेपाली बहसको श्रृंखलालाई काठमाडौँ उपत्यका रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँ सुन्न सक्नुहुन्छ। आधुनिक श्रोता नेपाली बहसमा हामी विशेष गरी राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा पनि गर्ने गर्दछौं। यतिखेर हरेक संचार माध्यम र पत्र पत्रिकामा नेपाली कंग्रेसको 15 महाधिवेशनलाई नै लिएर जुन किसिमको बहसहरू आइरहेका छन् भइरहेका छन् अब नेपाली कंग्रेसलाई गगन थापाले एकीकृत गराएर एक ढिक्का बनाएर लैजान सक्छन् त भन्ने खालका प्रश्नहरू यतिखेर आएका छन्। आदरणीय श्रोता नेपाली कंग्रेसको महाधिवेशन सम्भवत आजबाट अब निर्वाचन प्रक्रियामा जान सक्छ किनभने उम्मेद्वारी धेरैको परेको छ, धेरै पदमा आकांक्षीहरूको संख्या पनि उत्तिकै छ। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा र परिचर्चा गर्दैछौ। आदरणीय श्रोता, पछिल्लो समय कंग्रेसको 15 महाधिवेशनले धेरै प्रश्नहरू पनि उब्जाएको छ। जेएनजी विद्रोह पछाडि नेपाली कंग्रेसले आफूलाई रिफर्म गर्न पनि खोजेको छ। कंग्रेसको 15 महाधिवेशन नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। शक्तिशाली पदमा रोचक भिडन्त पनि छ। आदरणीय श्रोता, महाधिवेशनमा सहभागी प्रभावशाली मानिने अधिकांश नेताले उपसभापति र महामन्त्रीमा दावेदारी प्रस्तुत गरेका छन्। 14 महाधिवेशनमा उपसभापति निर्वाचित धनराज गुरूङ, उपसभापतिका प्रत्याशी डाक्टर चन्द्र भण्डारी, महामन्त्रीका प्रत्याशी डाक्टर मिनेन्द्र रिजाल उपसभापतिका उम्मेद्वार बन्नुभएको थियो। यद्यपि मिनेन्द्र रिजालले फिर्ता लिएको विषय आएको छ। पूर्व सहमहामन्त्री फर्मुल्लाह मंसूर, जीवन परियार, केन्द्रीय सदस्य रूपिनो चौधरी, दीपक गिरी, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, मधु आचार्य, सीता गुरूङ, देवराज चालिसी, रंजित कर्ण लगायतले पनि उम्मेद्वारी दावी गरेका छन्। महामन्त्रीमा नैनसिंह महरदेखि धेरै नेताहरूले पनि आफ्नो उम्मेद्वारी र दावेदारी प्रस्तुत गरेका छन्। आदरणीय श्रोता, आजको बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्दैछौं र नेपाली बहसलाई विभिन्न ढंगले विभिन्न कोणले हामी विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गर्छौं। शुरूमा छोटो विश्राम लिन्छौं, विश्रामपछि उपस्थित हुनेछौं।
1: कस्तो सुहाएको छ है
2: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
3: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
2: ए, बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
3: यो त सुप्रिन्सा सुनसादी पसलको कमाल हो नि दिदी।
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
4: सुप्रिन्सा सुनसादी पसल, चैनपुर छ शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
0: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ हुनुहुन्छ। उमेशजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: नमस्कार, गुड मर्निङ।
0: नेपाली कंग्रेसको 15 महाधिवेशनको उत्साह र उल्लास कस्तो छ? आजबाट मतदान हुँदैछ, अहिलेसम्मका यी दुई तीन दिन कस्ता रहे कंग्रेसको महाधिवेशनका?
6: यहाँलाई जनमानसमा थाहा छँदैछ, साह्रै ठूलो उत्साह। यहाँ अहिलेको ऐतिहासिक महाधिवेशन भनौँ, यहाँ जहाँसम्म लाग्छ 8,50,000 भन्दा बढी कार्यकर्ताहरूले अध्यावधि गरे, भाग लिने संख्या मात्रै भन्नुहुन्छ भने 7,500 भन्दा बढी चाहिँ महाधिवेशन प्रतिनिधिहरूले भाग लिएका छन्। उम्मेद्वारै हेर्ने भने पनि 850 भन्दा बढी चाहिँ उम्मेद्वारहरूले चाहिँ नेपाली कांग्रेसको यो 15 महाधिवेशनमा एकदम उत्साहका साथ भाग लिएका छन्। नेपाली कांग्रेसलाई एकदमै रूपान्तरण गरेर जान पर्यो, देशको समृद्धि, विकास, प्रगति, युवाहरूले जुन सोच गरे अनुसारको नयाँ नीति कार्यक्रमहरूलाई सोच गरेर धेरै उत्साहका साथ चाहिँ देशभरिबाट एकदमै ठूलो संख्यामा कार्यकर्ता आएको छ। सायदै कुनै पनि पार्टीको यत्रो ठूलो भनौँ 8-10,000 कार्यकर्ता भनौँ न एक ठाउँमा भेला भएर चाहिँ महाधिवेशन चलाएको सायदै यो चाहिँ पहिलो जस्तो मलाई लाग्छ। जहाँसम्म लाग्छ धेरै नै ठूलो उत्साहका साथ चाहिँ नेपाली कांग्रेसको यो 15 महाधिवेशन चाहिँ भइरहेको यहाँलाई जानकारी गराउन चाहन्छु।
0: अब पार्टीको एउटा मेरुदण्ड कोषाध्यक्ष पद जसले हरेक कुरालाई चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ, महाधिवेशनको व्यवस्थापन चाहिँ कसरी भइरहेको छ, बसाईको व्यवस्थापन अनि प्रतिनिधिहरूको व्यवस्थापन कसरी गरिरहनु भएको छ?
6: अहिले यो साह्रै ठूलो चुनौती, हेर्नुहोस् मैले अघि नै भनिहालेँ कि यहाँ चाहिँ डेली गेस्ट नै 7,500 भन्दा पनि बढी, अब जस्तो उम्मेद्वार नै भन्नुहुन्छ भने 850 जना भन्दा बढी, उनीहरूलाई खानपिनको व्यवस्था, खाना नै करिब हुन्छ 10,000 को लागि व्यवस्था गर्नुपर्ने सबै एउटा ठुलो चुनौती छ। तर काठमाडौँमा हामीले के गर्यौँ भने यसलाई सहज र सरल बनाउने, बढी भन्दा बढी एकदम ठुलो ठाउँमा यसलाई चाहिँ यो महाधिवेशन सम्पन्न गर्ने भनेर हामीले यो खुला टोलखेल चाहिँ हामीले लियौं। खुला टोलखेल पनि धेरै समयपछि चाहिँ उद्घाटनदेखि लिएर हाम्रो बन्द सत्रको कार्यक्रमको लागि लियौं, खानाको लागि पनि भिकुटी मण्डप लिएर चुनाव चाहिँ सकेसम्म छरेर 5-7 ठाउँमा प्रदेश वाइज गर्न पायो भने चाँडो हुन्छ भनेर त्यो व्यवस्थापन गरिएको छ, जस अन्तर्गत चाँडोभन्दा चाँडो यहाँलाई लाग्ला जस्तो कि खाने ठाउँहरूमा पनि एकदमै ठुलो स्पेसहरू दिएर खाना पनि समस्या नहोस् भन्नको खातिर हामीले त्यो गरौँ। बसोबासको व्यवस्था काठमाडौँमा चाहिँ पहिले बसोबासमा धेरै ठुलो चाहिँ समस्या हुन्थ्यो भन्दाखेरि हामीले थोरै पैसा लिएर चाहिँ यसको भनौँ न हामीले 3500 रुपियाँ मात्रै लिएर बसोबासको व्यवस्थापन चाहिँ बरु होटेलहरूलाई एकदम प्रदेशको छुट्टै मिलाएर ठाउँ ठाउँमा होटेलसित सम्वाद गरेर सस्तोमा दुईजनालाई 1,000 रुपियाँदेखि लिएर उहाँहरूको चोइस अनुसार 1200-1500 होटेल चाहिँ यो ठाउँमा तपाईँहरूको पाइन्छ भनेर पूर्व सूचना गरेर हामीले होटेलको व्यवस्थापनको लागि चाहिँ आफै तपाईँहरूले तिर्नुहोस्। काङ्ग्रेसले अब धेरै ठुलो पैसा पनि लिँदैन, यसलाई अलिकति पहिले धेरै ठाउँमा चाहिँ दुःख दिने, धेरै ठाउँमा चन्दा उठाउने, धेरै मान्छेहरू त पैसा लिने थियो, अब यो गर्नै हुँदैन। सबभन्दा ठुलो कुरो चाहिँ हामीले एकदमै यसलाई मित्रवत्ता पनि चाहिँ गरेर एकदम सरल र सहज किसिमले धेरै चाहिँ त घोडा नगर्ने बरु डिजिटल इलेक्ट्रोनिक मार्फत चाहिँ सम्वाद गरौँ। फेरि यो विशेष अवस्थामा चाहिँ भर्खरै अस्ति बाढीबाट देशको ठूलो जनधनको क्षति भएको छ, त्यसमा हामीले तलक भडक केही नगरौँ, एकदम सिम्प्लिसिटी र इलेक्ट्रोनिक युज माध्यमहरूलाई युज गरेर चाहिँ जानुपर्छ भन्ने माध्यमका साथ चाहिँ हामीले भनौँ न अलमोस्ट यो बन्द सत्र उद्घाटन सत्र हामीले समाप्त गरिसकेको छौँ। अब एकदमै ठूलो चुनौती भनेको हाम्रो चाहिँ किनभने धेरै उम्मेद्वार छ, मैले अघि नै भनिसकेँ कि करिबन त 850 जना भन्दा उम्मेद्वार, धेरैवटा ठूलो क्लस्टर, धेरै किसिमको भनौँ नलाई हामीले यसमा समावेश गरेको हुँदाखेरि अब आज चाहिँ इलेक्सन हामी गर्दैछौँ, इलेक्सन पनि मैले अघि भनिहालेँ कि एक ठाउँमा हुँदैन, इलेक्सन पनि 5-7 ठाउँमा प्रदेश वाइज गरेर यसलाई चाँडोभन्दा चाँडो सकेर एकदम यसलाई समाप्त गरेर हामी नयाँ नेतृत्वको साथ चाहिँ 15 महाधिवेशन चाहिँ सम्पन्न गरेर नयाँ नेतृत्वलाई

हेलो हेलो हेलो हेलो हेलो नेपालीहरूको हेलो हेलो हेलो हेलो हेलो नेपालीहरूको महान पर्व विजय दशमी 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत समस्त मीडिया प्रेमी साथीहरूमा नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। किन यही छु? कस्तो के गर्ने टाउकोमा? सरी छोड्छ आउँदिन आइज न अब नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी मनहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। कृष्ण तामाङ

0: कृष्ण तामाङ बुबा सिंहमान तामाङ, आमा कालुमाया तामाङ, छोरी कृष्ण तामाङ बुबा सिंहमान तामाङ, आमा कालुमाया तामाङ, छोरी आर्य तामाङ, भान्जीहरू प्रशंसा राई, पद्मा राई, दिदी भेना अर्जुन मगर शर्मिला मगर दिदी भेना शर्मिला तामाङ अर्जुन मगर नेपालीहरूको महान पर्व विजय दशमी 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत नेपालीहरूको महान पर्व विजय दशमी 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरूको महान पर्व विजय दशमी 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका कृष्ण तामाङ बुबा सिंहमान तामाङ, आमा कालुमाया तामाङ, छोरी आर्य तामाङ, भान्जीहरू प्रशंसा राई, पद्मा राई, दिदी भेना शर्मिला तामाङ, अर्जुन मगर।
1: नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी मनहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। कृष्ण तामाङ बुबा सिंहमान तामाङ, आमा कालुमाई गर्दछौं। कृष्ण तामाङ

0: लगायत सम्पूर्ण तामाङ परिवार पाँचखबर नगरपालिका चार वाना संखुवा सभा लगायत समस्त तामाङ परिवार पाँचखबर नगरपालिका छ वाना संखुवा सभा
1: नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगेर रहनुभएका नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी मनहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी मनहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। कृष्ण तामाङ।

पनि अब

0: आइज न अब म ढिकाइसकेको आइज न तेरो टाउको भनेको अन्डा
1: नेपालीहरूको महान पर्व
0: तँ खुबै चिनेर बोलेको नि तेरो रन्डीसँग तैँले जस्तो बोलेर दुनियाँ भेटेर दुनियाँ थोक्नु गरेको छैन ल रिस्किया के मैले पठाएको छु नाटकमा पठाऊँ कि नपठाउँ त के म तँलाई मैले गर्छु त मेरो मेरो खुसी हुने म त हिँड्दिनँ त्यो हर म गएन त फर्किन त्यो मैले जाने छु आइज न 9 बजे के कसो 9 बजे तर बिहानै मुन्टिने छैन यहाँ गफ गरेर त दुनियाँ नमस्केर बस्छ छ नि म त हिँडेको

हो छैन दादा, म त यहीँ पो छु, यहाँ अलिअलि शुभकामनाहरू बनाउनु पर्ने थियो नि, बनाइसकेर आउने भनेर नि काम पो गर्दैछु नाना। हजुर ए, चारङ दुई बोरा नाना, अनि तेल छ पका ए, ल नाना खोयौ नाना, त्यस्तै हुन्छ होला हौ, अब घर त सामानहरू गर्दा त्यस्तै पो हुन्छ कि जस्तो पो छ हौ। नाना म झरेर फोन गर्छु नि त ल, अनि जाउँला नि त। हुन्छ हुन्छ।

Goodbye.

बाजात रकम 17 अर्ब नाग्यो। भारतीय चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन, हृदयघातका कारण निधन भएको हुन सक्ने भनिए पनि पुष्टि हुन बाँकी। र क्यान र एनपीएल टोली आईसीसी मान्यताको पर्खाईमा। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ। निर्वाचन समितिका अनुसार बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म मतदान हुनेछ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्दैछन्। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। खुला मंचमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्रको व्यवस्था गरिएको छ। भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिलाई पनि खुला मंचमै मतदान गर्ने व्यवस्था गरेको निर्वाचन समितिले जनाएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्गे बीच प्रतिस्पर्धा हुँदैछ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला तर्फबाट उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ। 4 उपसभापति मध्ये 2 खुला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा छन्। समावेशी तर्फको 1 उपसभापति पदका लागि जीवन परियार, फर्मुल्लाह मनसुर, विनोद चौधरी, रंजित कर्ण र सीता गुरूङ गरी 5 जना प्रतिस्पर्धामा छन्। 3 महामन्त्री मध्ये 2 खुला पदका लागि अमरसिंह पुन मगर, उदय शमशेर राणा, गुरूराज घिमिरे, नयनसिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनिल कुमार शर्मा उम्मेद्वार छन्। महिला महामन्त्रीको 1 पदका लागि डिला संग्रौला पन्त, त्यसै गरी महालक्ष्मी उपाध्याय डिना र रीता खनाल प्रतिस्पर्धामा छन्। दशैं दीपावली नेपाल सम्बत र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना 2083 लागू गरेको छ। देशभर 50,000 भन्दा बढ़ी प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेका अनुसार चोरी, डकैती, जुवातास तथा सट्टेबाजी, सीमा अपराध, तस्करी, भन्सार छली, बैंक तथा वित्तीय संस्थामा हुने लुटपाट, कालोबजारी, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा मिसावट युक्त वस्तुको बिक्री, हुण्डी र नक्कली नोटको कारोबार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ। यस्तै अन्तर्राष्ट्रिय सीमा नाकामा 108 सहायता कक्ष सञ्चालन गरेको प्रहरीले जनाएको छ। चाडपर्वमा ठूलो संख्यामा यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने भएकाले गाड़ी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सार्वजनिक गाड़ीहरूमा विशेष निगरानी गर्ने भएको छ। प्रहरीका अनुसार सार्वजनिक गाड़ीहरूले यात्रु बोकेर लामो दूरीमा सञ्चालन गर्नुअघि 7 दिनभित्र गरिएको मेकानिकल टेस्ट रिपोर्ट पेश गर्नुपर्नेछ। यस्तै चालकको लाइसेन्स जाँच, त्यसै गरी लामो दूरीका गाड़ीहरूमा 2 जना चालकको व्यवस्था र गाड़ीको क्षमताभन्दा बढ़ी यात्रु नराख्ने नियमलाई कड़ाईका साथ कार्यान्वयन गर्ने समेत प्रहरीले जनाएको छ। यसैबीच नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकेको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढ़ी भाड़ा लिने गाड़ीलाई कार्यवाही गर्नेछ। यस वर्षको दशैंका लागि भोलिदेखि यात्रुवाहक गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला हुने निर्णय भइसकेको छ। यात्रु तथा मालवाहक यातायातलाई सञ्चालनको अवस्थामा सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात राष्ट्रिय व्यवसाय महासंघ, मजदूर संघ संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो। सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने अवधि 12 वर्षबाट घटाएर 45 दिनमा झार्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधनको लागि अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने विद्यमान व्यवस्था संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। अहिलेको कानून अनुसार कुनै पनि व्यक्ति बेपत्ता भएको 12 वर्ष पुगेपछि मात्र मृत मान्ने व्यवस्था छ। सरकारले अध्यादेश मार्फत विपदको घटनामा यस्तो अवधि 45 दिन हुने व्यवस्था गर्न प्रस्ताव गरेको छ। यस्तै रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषमा विभिन्न खातामा गरी हिजो बेलुकीसम्म 17,06,80,41,464 रूपियाँ मौजदात पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य ब्याङ्कमा मौजदात 12,57,28,76,523 रूपियाँ र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,91,93,174 अमेरिकी डलर पुगेको छ। उज्यालो

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमालका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमालका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी थोरै ठाउँमा मेघगर्जन चट्याङ र असिनासहित हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेश लगायत कोशीको तराईका थोरै ठाउँमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि पनि केही ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना छ। पर्सी शनिबारदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाको भनाइ छ। बाढ़ी पहिरोका कारण अवरूद्ध चीन र भारत जोड़ने कालीगण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क मरमतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भीरमा त्यसलाई छिचो लिएको छ। म्यागको रघुगंगा गाउँपालिका दुईमा पर्ने कुनौटामा यी असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले 250 मिटर सड़क कटान गरेर बगाएको थियो। बेनी जोमसम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले हिजो कुनौटा भीरमा कालीगण्डकीले कटान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचो लिएको जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ। रणनीतिले सन् 2030 सम्ममा कुकुरको टोकाईबाट लाग्ने रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ। नेपालमा रेबिज प्राणघातक जोनोटिक रोगका रूपमा रहेको र यस समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्युपूर्ण रूपमा रोक्न सक्ने रणनीति दस्तावेजमा उल्लेख छ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस यस मनाइँदैछ। विश्व दृष्टि दिवस हरेक वर्ष अक्टूबर महिनाको दोस्रो बिहिबार मनाइन्छ। यस वर्षको नाराले व्यक्तिगत तथा रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नका साथै सरकार र सरकारवालाहरूलाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। अब विदेशको खबर। भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो। पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। डाक्टरहरूले झण्डै 45 मिनटसम्म लगातार सीपीआर दिएर बचाउने प्रयास गरे पनि उहाँलाई बचाउन नसकेको अस्पतालका चिकित्सक डाक्टर शेखर सालकरलाई उद्धृत गर्दै द इण्डियन एक्सप्रेसले जनाएको छ। हृदयघातका कारण निधन भएको हुन सक्ने भनिए पनि एकिन कारण भने पोस्टमार्टमपछि मात्र स्पष्ट हुने खबरमा उल्लेख छ। पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र उहाँका प्रशंसकलाई स्तब्ध बनाएको छ। सन् 1951 जनवरी 1 महाराष्ट्रको मरूड जान्जिरामा जन्मिनुभएका विश्वनाथ पाटेकर अर्थात नाना पाटेकरले सन् 1978 गमनबाट चलचित्र क्षेत्रमा अभिनय यात्रा शुरू गर्नुभएको थियो। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यान अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको तयारीमा जुटेको छ। एनपीएलको मिति नजिकैसँगै क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट अन्तर्राष्ट्रिय मान्यता पाउने आशामा पनि छ। अब क्यान आईसीसीको औपचारिक निर्णयको पर्खाईमा रहेको क्यानका सचिव पारस खड्काले बताउनु भएको छ। आईसीसीको स्वीकृति आएपछि एनपीएलका टोलीलाई थप स्तरीय विदेशी खेलाड़ी अनुबन्ध गर्न सहज हुने उहाँको भनाइ छ। यसले प्रतियोगिताको स्तरसँगै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय चर्चा बढ़ाउन सहयोग पुग्नेछ। आईसीसीबाट मान्यता प्राप्त भएमा एनपीएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाड़ी अनुबन्ध गर्न सहज हुनेछ। त्यसैले क्यानसँगै एनपीएलका टोली समेत आईसीसीको निर्णयको प्रतीक्षामा छन्। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरू हुँदैछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज चुनाव सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे प्रतिस्पर्धामा, चाडपर्वको सुरक्षामा 50,000 भन्दा बढ़ी प्रहरी परिचालन, सार्वजनिक गाड़ीमा मेकानिकल जाँच रिपोर्ट अनिवार्य, तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन महासंघको आग्रह, विपदमा बेपत्ता भएकाहरूलाई 45 दिनपछि मृत मानिने गरी अध्यादेश सिफारिश, प्रधानमन्त्री राहत कोषमा मौजदात रकम 17 अर्ब नाग्यो, भारतीय चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन, हृदयघातका कारण निधन भएको हुन सक्ने भनिए पनि पुष्टि हुन बाँकी, र क्यान र एनपीएल टोली आईसीसी मान्यताको पर्खाईमा।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर। लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: साली नदीको शिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9816949566 र

0: 2954 वेबसाइट झुले .com
1: गर्ने उद्देश्यले बन्दाकरण तथा खोप कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। नेपाली र अर्जेन्टिनाका दुई कलाकारका एकल चित्रकला प्रदर्शनी भोलिदेखि काठमाडौँ र ललितपुरका विभिन्न कला ग्यालरीमा शुरू हुँदैछन्। आर्टुडियो इन्टरनेशनल आर्टिस्ट रेसिडेन्स अन्तर्गत अर्जेन्टिनाकी चित्रकार सोफिया पिचन रिभियरको एकल चित्रकला प्रदर्शनी ललितपुरको पाटनमा भोलिदेखि शुरू हुँदैछ। लेखक एनिमेटर तथा विश्वविद्यालयकी प्राध्यापक समेत रहनुभएकी रिभियरले नेपालमा एक महिना आर्टुडियो इन्टरनेशनल आर्टिस्ट रेसिडेन्सी अन्तर्गत काठमाडौँ रहेको आर्टुडियोमा रहेर कला सृजना गर्नुभयो। त्यही क्रममा उहाँले तयार पार्नुभएका चित्रलाई प्रदर्शनीमा राख्न लागेको आयोजकले जनाएको छ। रचनाकार संगीतकार लोकगायक तथा नाटककार रत्न बेहोसी रत्न बदरचार्यको निधन भएको छ। नेपाली तथा नेपाल भाषाको गीत संगीत क्षेत्रमा लामो समयसम्म योगदान पुर्याउनुभएका बेहोसीको हिजो 91 वर्षको उमेरमा निधन भएको हो। नेपाली तथा नेपाल भाषामा गीत संगीत क्षेत्रमा 6 दशक भन्दा बढ़ी समय योगदान पुर्याउनु भएका बेहोसी गायन संगीत सृजना रचना तथा नाटक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 46,37,000 बराबरका विभिन्न देशका अवैध मुद्रा सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। क्याथे पेसिफिक एयरवेज मार्फत हङकङ जान लागेका 72 वर्षीय चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपियाँ सहित विभिन्न देशका मुद्रा फेला पारेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। यस्तै ठगी गरेको आरोपमा प्रहरीले न्यू सफल ग्लोबल कन्सल्टेन्सीका संचालकलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कन्सल्टेन्सीका संचालक गणेश पाण्डेलाई ठगीको आरोपमा पक्राउ गरेको हो। प्रहरीका अनुसार कन्सल्टेन्सीले आफ्नो छोरालाई रोजगारीका लागि दक्षिण कोरिया पठाइदिने भन्दै 2 वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले प्रधानमन्त्री तथा गृहमन्त्री समक्ष सामाजिक सञ्जाल मार्फत कार्यवाहीको माग गर्नुभएको थियो। त्यही भिडियोको आधारमा अनुसन्धान गर्ने क्रममा पाण्डेलाई काठमाडौँको रानीबारी चौकबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चाडपर्वको सुरक्षामा 50,000 भन्दा बढ़ी प्रहरी परिचालन, तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन महासंघको आग्रह। भक्तपुर नगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै पहिलो चरणमा 119 कुकुरको बन्ध्याकरण सम्पन्न। र नेपाली र अर्जेन्टिनाका 2 जना कलाकारको एकल चित्रकला प्रदर्शनी भोलिदेखि शुरू हुने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल तपाईं सँगै।
2: तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-77-118 र 98627-12-399। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: हौ लाउरेहरू हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
5: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
4: औ लु समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्थ्यो झुसेले।
5: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखे सल्लाह बेगर के प्वाक्क बोलेको, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
8: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारञ्जो बारी।
9: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण।

0: जान्छ। तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तू गए तू आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
4: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको स्वामी टेलर्समा जानुहोस् त,
5: त्यहाँ मेरो कुन चाहिँ काम

0: त बाबु
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रिमिट, संसार रिमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
0: धन्यवाद बाबु, तपाईँले समिट टेरसको बारेमा नभन्नु भएको भए त आज जनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
2: समिन ट्रेडर्स, चैनपुर छ, संखुवा सभा, प्रोपराइटर मेघराज साक्य।
1: टेलिफोन नम्बर 0295701123,
0: मोबाइल नम्बर 9841067622।
3: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने।

0: सदस्य भात खानी
1: म त दसैँको टिकाको दिन देउसी भैलो खेलेर बसेको पो सम्झिरहेको
2: हिँड्नु।

लामो समयसम्म कन्टेनरमै राख्दा जोमसुमको दिउँसोको चर्को घाम र रातिको अत्याधिक चिसोका कारण फल बिग्रिन थालेपछि निशुल्क वितरण गर्नु परेको हो। सुनवारका अनुसार जोमसुममै बिक्री गर्ने प्रयास गरिए पनि पर्याप्त बिक्री हुन सकेन। सड़कको अवस्थाका कारण ड्रागन फ्रूट बेनीसम्म पुर्याउन समेत सम्भव नभएपछि स्थानीयलाई वितरण गरिएको हो। निशुल्क ड्रागन फ्रूट वितरण हुने खबर पाएपछि स्थानीयवासी कन्टेनर रहेको स्थानमा जम्मा भएका थिए। व्यवसायीले फल वितरण गरेपछि स्थानीयले आवश्यकता अनुसार ड्रागन फ्रूट लगेका थिए। सड़क अवरोधका कारण ठूलो आर्थिक क्षति बेहोर्नु परे पनि बिग्रेर खेर जानुभन्दा स्थानीयलाई निशुल्क वितरण गर्नु उचित भएको बताइएको छ। ड्रागन फ्रूट वितरण गरेपछि काठमाण्डु फर्किने तयारीमा छन्। त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठक तथा वार्षिक दिवस बैठक शुरू भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिविका सहकुलपति तथा सभाका उपाध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा बैठक बसेको हो। बैठकमा मुख्य रूपमा त्रिविको आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट प्रस्तुत र स्वीकृत गर्ने मुख्य एजेण्डा रहेको छ। त्रिवी कार्यकारी परिषदको सदस्यमा भएको मनोनयन समर्थन र पुनरावेदन आयोगको अध्यक्ष तथा सदस्य मनोनयन सम्बन्धी प्रस्तावहरूमाथि छलफल गरी निर्णय गरिनेछ। नेपाली कांग्रेसको संस्थापन पक्षले गरेको 15 महाधिवेशनलाई बहिष्कार गरी मंगसिरमा नियमित महाधिवेशनको तयारी गरेको शेरबहादुर देउवा पक्षले लुम्बिनी प्रदेशमा वडा अधिवेशन सकाएर पालिका अधिवेशनलाई अघि बढ़ाएको छ। केही पालिकामा अधिवेशन सके पनि केही क्षेत्रमा उम्मेद्वार नै पाउन समस्या परेको छ। संस्थापन समूहले काठमाण्डुमा महाधिवेशन गरिरहँदा यो समूहले आफ्ना गतिविधि गरिरहेको छ। कांग्रेसको पुरानो विधि अनुसार नै वडा पालिका क्षेत्र जिल्ला प्रदेश हुँदै केन्द्रीय अधिवेशनको तालिका तय भएको छ। तर संस्थापन पक्षले 20 दिनमै सबै कार्यक्रम सक्ने तालिका बनाए पनि यो समूहले 15 गतिबाट वडा शुरू गरेर मंगसिरमा मात्रै केन्द्रीय महाधिवेशनको तालिका बनाएको छ। केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार वडा अधिवेशनपछि पालिका अधिवेशन गर्ने तयारी भए पनि लुम्बिनीका केही जिल्लामा वडा तहकै संगठन निर्माणमा कठिनाई भएपछि पालिका अधिवेशन समेत प्रभावित भएको छ। कतिपय स्थानमा भने वडा अधिवेशन सम्पन्न भएसँगै पालिका अधिवेशन तामझामका साथ अघि बढ़ेको छ। कांग्रेसको संस्थापन पक्षले यो समूहमा सक्रिय हुनेहरूलाई कुनै कार्यवाही नगर्ने जनाएकाले पनि उता अवसर नपाएका र पहिलेबाटै यो समूहमा प्रतिबद्ध भएका साथ दिएका छन्। तर यसअघि देउवा समूहमा सक्रिय रहेर पटक पटक अवसर पाएका प्रभावशाली नेताहरूले पनि साथ छाडेका छन्। नेकपा एमालेको स्थायी कमिटि बैठक आज बस्ने भएको छ। बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो 1 बजे बस्ने प्रसार प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। आजको बैठकमा पहिलो पटक वरिष्ठ नेताका रूपमा विद्या भण्डारी पनि सहभागी हुने भएकी छन्। एमाले केन्द्रीय कमिटिको बैठकले स्थायी कमिटिमा सम्पूर्ण पदाधिकारी रहने र त्यसमा थप 7 जनालाई मनोनित गरेपछि स्थायी कमिटि बैठक आह्वान भएको छ। पूर्व राष्ट्रपति विद्या भण्डारी वरिष्ठ नेताका रूपमा मनोनयन भएपछि बोलाइएको पहिलो बैठकमा विद्या भण्डारी सहभागी हुन लागेकी हुन्। स्थायी कमिटिमा पदाधिकारी बाहेक पूर्व वरिष्ठ नेता ईश्वर पोखरेल प्रदीप गेवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङफे थपिएका छन्। बैठकले केन्द्रीय कमिटिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै विभिन्न तहका जिम्मेवारी बारे निर्णय गर्ने बताइएको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास।

0: दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर।

सुनकोट सडकखण्डमा बाक्लो हिउँ जमेर आवत सावत अवरुद्ध भएपछि हुम्लाबाट चीनतर्फ गएका करिब 300 नेपाली नागरिक तिब्बतको पुरुङमा रोकिएका छन्। सड़क नखुलेपछि उनीहरू घर फर्किन नसकेर चीनतर्फ बस्न बाध्य भएका हुन्। पुरुङमा रहेका साम चेनले दिएको जानकारी अनुसार हुम्लाका विभिन्न स्थानीयताका करिब 300 नागरिक अहिले पुरुङमा रोकिएका छन्। तीमध्ये नम्खा गाउँपालिकाका मात्र 150 भन्दा बढ़ी नागरिक रहेको बताइएको छ। हिउँका कारण हिल्साबाट सिमकोटतर्फ आउने सड़क बन्द भएपछि घर फर्कन नसकेको र आफूहरूलाई उद्धारको अवस्था गर्नुपर्ने अवस्था आएको चेनले बताएका छन्। हुम्लाका विभिन्न पालिकाका नागरिक सँगै भारतबाट आएका केही नागरिक समेत पुरुङमा रोकिएको जानकारी दिएका छन्। चीनको तिब्बत स्वायत्त क्षेत्र अन्तर्गत नारी प्रिफेक्चरमा पर्ने पुरुङ काउन्टी हिमलाको हिल्सा नाकासँग जोडिएको प्रमुख व्यापारिक क्षेत्र हो। हुम्लाबाट व्यापार रोजगारी तथा अन्य कामका लागि पुरुङ पुगेका नेपालीहरू सड़क अवरूद्ध भएपछि त्यही रोकिएका छन्। हिल्सा हुँदै सिमकोट फर्किने सड़कमा बाक्लो हिउँ जमेकाले सवारी साधन समेत सञ्चालन हुन सकेका छैनन्। पैदल आवत जावत समेत जोखिमपूर्ण बनेपछि नेपाली नागरिकहरू पुरुङमै बस्न बाध्य भएका छन्। पुरुङमा रोकिएका नागरिकहरूका अनुसार हिउँ सफा गरेर सड़क सञ्चालनमा नल्याएसम्म नेपाल फर्किने सम्भव छैन। लामो समयसम्म सड़क अवरूद्ध हुँदा बसोबास खानपान र अन्य दैनिक आवश्यकता समेत प्रभावित हुन थालेको उनीहरूको भनाइ छ। र भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमका अनुसार उनको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो। पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। चिकित्सकहरूले झण्डै 45 मिनटसम्म लगातार सीपीआर दिएर बचाउने प्रयास गरे पनि उनलाई बचाउन नसकिएको अस्पतालका चिकित्सक डाक्टर शेखर सालकरलाई उद्धत गर्दै द इण्डियन एक्सप्रेसले जनाएको छ। निधनको एकिन कारण भने पोस्टमार्टम पछि मात्रै स्पष्ट हुने बताइएको छ। को निधनले भारतीय चलचित्र क्षेत्र र उनका प्रशंसकलाई समेत स्तब्ध बनाएको छ। सन् 1951 जनवरी 1 महाराष्ट्रको मुरुङ जंजिरामा जन्मिएका विश्वनाथ पाटेकर अर्थात नाना पाटेकरले सन् 1978 गमनबाट चलचित्र क्षेत्रमा अभिनय यात्रा शुरू गरेका थिए। हिन्दी र मराठी दुवै भाषाका चलचित्रमा काम गरेका उनी अभिनयसँगै लेखक र निर्देशकका रूपमा समेत परिचित थिए। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईसँगै।
1: चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह बेगर के क्वाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-5194 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
6: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
5: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
6: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
6: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
5: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गते सम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
6: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा
5: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
6: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
5: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
6: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
5: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
6: र विविध
5: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान, चैनपुर नगरपालिका 8 सङ्खुवा सभा,
6: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5, मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभाहल पोखरी बजार चैनपुर नगरपालिका 4 सङ्खुवा सभा,
5: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा,
6: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा,
5: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा, सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525311, 029570191, 98422938 र 98525513354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 सङ्खुवा सभा।

नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान 10 बजेदेखि मतदान शुरू गर्ने तालिका केही पछाडि धकेलिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले दिउँसो 1 बजेदेखि मतदान शुरू हुने बताएका छन्। महाधिवेशनमा सहभागी 7255 महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्य समिति चयन गर्न मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ। निर्वाचन समितिले आज बिहान 7 बजेदेखि मतदान शुरू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। भारी वर्षा तथा केही प्राविधिक कारणले

स्थान नपाएका र पहिलेबाट यस समूहमा प्रतिबद्ध भएकाले साथ दिएका छन्। तर यसअघि देवा समूहमा सक्रिय रहेर पटक पटक अवसर पाएका प्रभावशाली नेताहरूले भने साथ छाडेका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: गरौ
1: हो। अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाऊ दसैँ तिहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन्। त्रिभुवनको 67 वार्षिक दिवसको बैठकमा सहकुलपति समेत रहेका मन्त्री पोखरेलले मन्त्रालयमा परीक्षा र नतिजा समयमा नभएको गुनासो आउने गरेको बताएका छन्। शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्न समेत उनले आग्रह गरेका छन्। विश्वविद्यालयको अधिकार विकेन्द्रीकरण गर्न पनि उनले आग्रह गरे। अन्य प्रदेशमा पनि दीक्षान्त समारोह गर्नुपर्ने समेत उनको भनाइ छ। मन्त्री पोखरेलका अनुसार सरकार शिक्षा सुधारमा लागेको समेत बताएका त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवस बैठक अवसरमा रजिष्ट्रार डाक्टर रविन्द्र शिवाकोटीले 64 ग्रेस लिस्टको संक्षिप्त विवरण समेत प्रस्तुत गरेका छन्। प्रधानमन्त्री एवं त्रिविका कुलपति बालेन्द्र शाहको अध्यक्षतामा आयोजित उक्त बैठकमा प्रस्तुत विवरण अनुसार 2082 असार 1 गतेदेखि 2083 असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका जम्मा 95,540 विद्यार्थीहरू यस ग्रेस लिस्टमा समावेश रहेका छन्। कुल विद्यार्थी मध्ये प्राविधिक तर्फ 15.10% र साधारणतर्फ 84.90% रहेका छन्। विभिन्न संकाय तथा अध्ययन संस्थानगत रूपमा हेर्दा सबैभन्दा बढ़ी व्यवस्थापन संकायमा 43,142 विद्यार्थी रहेका छन्। त्यसै गरी शिक्षा शास्त्र संकायमा 16,533, मानविकी तथा सामाजिक शास्त्र संकायमा 15,441, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा 6,688, इन्जिनियरिङ अध्ययन संस्थानमा 5,960, कानून संकायमा 3,001, चिकित्सा शास्त्र अध्ययन संस्थानमा 1,920, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा 463 तथा वन विज्ञान अध्ययन संस्थानमा 192 जनशक्ति उत्पादन भएका छन्। तहगत रूपमा स्नातक तहमा 72,404, स्नाकोत्तरमा 22,533 र एमफिलमा 253, पीएचडीमा 164 र विद्यावारीमा 166 जना रहेका छन्। ग्रेस लिस्टमा हटाएका र आज उपाधि प्रदान गर्न अनुमति पाएका विद्यार्थीहरूका लागि आगामी 2083 साल पौष महिनामा मूल दीक्षान्त समारोह काठमाण्डुमा आयोजना गरिने जानकारी गराइएको छ। नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। दिउँसो 1 बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने गरी बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। 11 महाधिवेशनपछि एमाले स्थायी कमिटिको पहिलो बैठक बस्न लागेको हो। बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी गतिविधिबारे छलफल हुने समेत जनाइएको छ। असोज 8 गते सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएकाले उनी पनि आजको स्थायी कमिटी बैठकमा सहभागी हुनेछन्। केन्द्रीय कमिटिले भण्डारीलाई वरिष्ठ नेता बनाउ उनका साथै स्थायी कमिटी समेत गठन गरेको थियो। आजको स्थायी कमिटी बैठक अघि भण्डारीले शपथ लिने कार्यक्रम समेत तय भएको छ। र दिल्लीको सीमापुरी क्षेत्रमा बुधबार एक बहुतले भवन ढल बहुतले भवन

हल्दा चारजनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। जिल्ला अधिकारी अजय कुमारले दिएको जानकारी अनुसार अहिलेसम्म 3 महिला र 1 बालकको शव फेला परेको छ। भग्नावशेष सड़कमा खसेकाले त्यस मुनि कुनै पैदल यात्री पसेका छन् या छैनन् भन्ने निश्चित नभएको र सावधानीपूर्वक कार्य भइरहेको समेत उनले जानकारी दिएका छन्। राहत तथा उद्धारको करिब 75% काम सकिएको र बाँकी काम पूरा हुन अझै 4-5 घण्टा लाग्ने अनुमान गरिएको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: लाउरेहरू
1: हातमा के पो बोकेर लग्यो हौ गुटुङ डुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन? अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीँबाट जाने
1: लाखे सल्लाह देकर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525154 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है?
6: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
7: के को खास खास विशेष चल्दैछ यता? हामीले सुन्न मिल्दैन कि कस्तो?
6: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
7: यो त सुप्रिन्सा सुनसारी पसलको कमाल हो नि दिदी।
8: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
9: प्रोप्राइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
8: सुप्रिन्सा सुनसारी पसल चैनपुर छ शङ्खु आसभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
0: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा,
0: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा,
0: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
1: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
0: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा,
1: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
0: एकाई प्रतिनिधि छनौट।

0: सम्बन्धमा र विविध एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर एक चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
1: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
0: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
1: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
0: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191-029-570-191 98422-93-88 र 98525-51-354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
2: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
3: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
2: हे तेरी तिमी नै भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
3: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
2: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
2: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
4: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्
5: मनोकामना सुनचाँदी पसल
6: चैनपुर 6 त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862-13-67-44 9815-38-77-75
7: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने

प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि मतदानको समय 1 बजेका लागि सर्यो। 3 ठाउँमा 7 वटा मतदान केन्द्रको व्यवस्था। चाडपर्वमा कुनै शंकास्पद गतिविधि भए तत्काल खबर गर्न प्रहरीको आग्रह। घर छाड्दा सावधानी अपनाउन र अनलाइन अफरको प्रलोभनमा नपर्न सुझाव। आईपीयू महासभामा जलवायु विपद सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित। हिमाल र हिमनदीमा परिरहेको असरबारे विश्व समुदायको ध्यान आकर्षण। किशोर किशोरीका लागि च्याट जीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष। संवेदनशील विषयमा समेत एआई च्याटबटको प्रयोग। र नेपाल प्रिमियर लीगको तयारी तीव्र। नेपाल खबरमा अब पूरा खबर। कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि तय मतदानको समय 3 घण्टा पर सारिएको छ। यसअघि बिहान 10 बजेबाट मतदान शुरू गर्ने भनिए पनि चुनावको तयारी पूरा नभएपछि मतदान आज दिउँसो 1 बजेसम्मका लागि सारेको निर्वाचन समितिका सदस्य राजु कटुवालले बताउनुभयो। मतदान शुरू हुने समय पटक पटक सार्दा महाधिवेशन प्रतिनिधिहरू भने मतदानको प्रतीक्षामा छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले मतदान गर्दैछन्। मतदानका लागि 3 ठाउँमा 7 वटा केन्द्रको व्यवस्था गरिएको छ। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वका आधारमा छुट्टा छुट्टै मतदान केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि गगन थापा र श्याम कृष्ण खड्गे बीच प्रतिस्पर्धा चलिरहेको छ। चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले सबै नागरिकहरूलाई आग्रह गरेको छ। चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले सम्भावित अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना महत्वपूर्ण हुने बताउनुभयो। नागरिकले दिएको सूचना तत्काल प्रहरी परिचालनको आधार बन्ने र सूचनाको गोपनीयता कायम

अनलाइन ठगिन रहन पनि आग्रह गरेको छ। चाडपर्वका क्रममा लामो समय घर बाहिर जाने नागरिकलाई आफ्नो घर खाली गरेको सूचना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न समेत प्रहरीले आग्रह गरेको छ। चाडपर्वका समयमा नागरिकको सुरक्षा, सहज आवागमन र शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले 50,000 भन्दा बढ़ी जनशक्ति परिचालन गरेको जनाएको छ। तान्जानियाको अरूसामा चलिरहेको अन्तर संसदीय संघ आईपीयूको 153 महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद न्यूनीकरण सम्बन्धी आपतकालीन प्रस्ताव दुई तिहाई भन्दा बढ़ी मतले पारित भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको हिमालय क्षेत्र तथा अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद सम्बोधन र उत्थानशीलता अभिवृद्धि शीर्षकको प्रस्ताव महासभाले छलफलपछि मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो। सभामुख अर्यालले प्रस्ताव प्रस्तुत गर्दै हिमालय क्षेत्रलाई एसियाको वाटर

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। हामीले कांग्रेसमा नयाँ कार्य समिति चयनका लागि मतदानको समय 1 बजेका लागि सर्यो। चाडपर्वमा कुनै शंकास्पद गतिविधि भए तत्काल खबर गर्न प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। तनहुँमा निर्माणाधीन 140 MW क्षमताको तनहुँ जलविद्युत आयोजनामा 78% काम सम्पन्न भएको छ। रेसेङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन आयोजनाको 3 प्याकेजको भौतिक प्रगति उल्लेख रहेको छ। आयोजनाको प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचना हेडवर्क्स, प्याकेज 2 अन्तर्गत मुख्य सुरुङ विद्युत गृह तथा सम्बन्धित उपकरण र प्याकेज 3 अन्तर्गत दमौली भरतपुर 220 केवी प्रसारण लाइनको काम भइरहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो। प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचनाको काम सोङदघालीका जेबीले गरिरहेको छ। यो प्याकेजमा 63% भौतिक प्रगति भएको भण्डारीले बताउनु भएको छ। आज सुनको भाउ तोलामा 500 रूपियाँले बढ़ेर 2,92,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,92,300 रूपियाँमा कारोबार भयो। यता आज चाँदीको भाउ भने 35 रूपियाँले घटेको छ। चाँदी आज 4,390 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 10 रूपियाँले बढ़ेर 4,425 रूपियाँमा कारोबार भएको थियो। साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र केएस रिलीफ मार्फत नेपाल सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ। संस्थाले प्रदान गरेका मानवीय राहत तथा सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन ले विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभएको छ। मन्त्री पुनले यो सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत देशबीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको धारणा राख्नु भएको छ। अब विदेशको खबर। किशोर किशोरीहरूले प्रयोग गर्ने च्याटजीपीटीका सुरक्षा व्यवस्था पर्याप्त नभएको एक अध्ययनले देखाएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनी ओपन एआईले किशोर किशोरीहरूका लागि च्याटजीपीटीको प्रयोग सुरक्षित बनाउन विभिन्न सुरक्षा व्यवस्था लागू गरेको दावी गरे पनि 13-17 वर्ष उमेर समूहका प्रयोगकर्तालाई लक्षित गर्दै ओपन एआईले 3 महिना अघि अगस्तदेखि नयाँ सुरक्षा व्यवस्था लागू गरेको बीबीसीले जनाएको छ। ओपन एआईका अनुसार किशोर किशोरीहरूले च्याटजीपीटीमा दैनिक औसत 15 मिनट भन्दा कम समय बिताउने गरेका छन्। लामो समयसम्म प्रयोग गर्ने किशोर किशोरीले पनि अध्ययन र विद्यालयको कामसँग सम्बन्धित विषयका प्रश्न बढ़ी सोध्ने गरेका कम्पनीको दावी छ। यसैबीच बाल बालिका र किशोर किशोरीहरूको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जाल तथा एआईको प्रभावबारे विश्वभर बहस पनि उठेको छ। किशोर किशोरीले एआई च्याटबटको प्रयोग पढ़ाई र जानकारीका लागि मात्र नभई मानसिक तनाव, आत्महानि र अन्य संवेदनशील विषयमा समेत गर्न थालेकाले यसको सुरक्षा चुनौती थप गम्भीर बनेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण नजिकै गर्दा त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तयारी तीव्र बनेको छ। कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म हुने देशकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई लक्षित गरी मैदानको स्तर उन्नति, पारापिटमा नयाँ कुर्सी जडान, पिच तथा आउटफिल्डको व्यवस्थापन र नयाँ प्रवेशद्वार निर्माणको काम अघि बढ़ाइएको छ। प्रतियोगिता शुरू हुन अघि नै मैदानको प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका हजारौं बकेट कुर्सी जडान गरिएका छन्। पहेँलो, रातो, सुन्तला र सेतो रंगका कुर्सीहरू मैदानको आकार अनुसार व्यवस्थित रूपमा जडान गर्दा त्रिवी मैदानको स्वरूप थप आकर्षक बनेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ कार्य समिति चयनका लागि मतदानको समय 1 बजेका लागि सर्यो। 3 ठाउँमा 7 वटा मतदान केन्द्रको व्यवस्था। चाडपर्वमा कुनै शंकास्पद गतिविधि भए तत्काल खबर गर्न प्रहरीको आग्रह। घर छाड्दा सावधानी अपनाउन र अनलाइन अफरको प्रलोभनमा नपर्न सुझाव। आईपीयु महासभामा जलवायु विपद सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित। हिमाल र हिमनदीमा परिरहेको असरबारे विश्व समुदायको ध्यान आकर्षण। किशोर किशोरीका लागि च्याट

सेफ्टी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष, संवेदनशील विषयमा समेत एआई च्याटबटको प्रयोग बढ्दो र नेपाल प्रिमियर लीग एनपीएलको तयारी तीव्र। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 मेगाहर्ज हर पल हर तपाई सँगै
1: श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

हेलो हेलो हेलो हेलो हेलो हेलो हेलो हेलो हेलो हेलो हेलो हेलो विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा एकचोटि ट्राई गर्छु ल कस्तो हुँदो रहेछ। हेलो हेलो हेलो हेलो हेलो विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा

0: हेलो हेलो हेलो। विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा एकचोटि ट्राई गर्छु ल, कस्तो हुँदो रहेछ।
1: लाइन हुन्छ हौ।

हेलो हेलो हेलो विजय विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडिया प्रेमी मनहरू लगायत सम्पूर्ण

नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका आमा बुबा दाजुभाइ नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनी तथा हाम्रा समस्त सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका आमा बुबा दाजुभाइ विजय नेपाली

0: विजय विजय दशमी विजय विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण
1: भयो एक साथ मरौला।

निशब्द नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको अवसरमा देश विदेशमा रहनुभएका बडा दशैं

ओए यहाँ लेखेको रहेन रहेछ क्या भनेको त खुइ विजय दशमी 2000 बडा दशैं 2081 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनी तथा लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि दीर्घायु एवं एकासीको पनि छ नि एकासीको छ कि त्यही भएर मैले एकासी भनेको क्या पढेको मात्रै यहाँनिर विजय दशमी 2083 सालको पावन अवसरमा सम्पूर्ण त नभनौ कता हो के हो यस्तो त छ विजय दशमी 2083 सालको पावन अवसरमा

मन लेखेर पठाइदेऊ न एउटा। विजय दशमी 2083 सालको पावन अवसरमा विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मन सम्पूर्ण देश तथा विदेशमा छरिएर रहनुभएका आमा बुबा दाजुभाइ नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति निर्माण गरोस्। हेलो हेलो चेक हेलो विजय विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। विजय दशमी तथा शुभ दीपावलीको विजय गर्दछौ

हलोचेक हलोचेक विजय विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। विजय दशमी विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनी तथा विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै।
1: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
2: विजय लिम्बु 5.1 कुशवा हाल मलेसिया,
1: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
2: राजबिराही काइला इटहरी सुनसरी।

0: हाल मलेसिया
1: सरस्वता पोखरेल सैना महिना नगरपालिका छ बुटवल
0: जीवन फावेन सभा पोखरी गाउँपालिका चार शङ्ख सभा हाल मलेसिया
1: सुनिता कुलुङ सिलिचोङ गाउँपालिका दुई बाला शङ्खुवा सभा
0: सूरज राई तुम्सा पौवादुम्मा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया
1: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका एक रिमचिम भोजपुर हाल कुवेत
0: अनिस टेम्बे लिम्बु सभा पोखरी गाउँपालिका चार शङ्खुवा सभा हाल मलेसिया
1: जुनिता चामलिङ राई फिदिम नगरपालिका पाँच सर सिउला केराबारी पाँच थर हाल कुवेत
0: कृष्ण तामाङ पाँच खपन नगरपालिका छ वाना हाल साउदी अरब
1: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका दुई राई गाउँ हाल मलेसिया
0: साइली सोनिया कोलोङ मकालु गाउँपालिका छ शङ्खुवा सभा
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका दुई नेवार गाउँ पाँच थर हाल कुवेत
0: सपना तामाङ मोक्तान पाँच खपन नगरपालिका सात वावन शङ्खुवा सभा
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
0: निष्कल चौवाली कान्छा खानबारी नगरपालिका दुई शङ्खुवा सभा फिलहाल साउदी अरब
1: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा
0: सुजन कुलुङ राई सिलिचुङ एक बेसिन्दा शङ्खुवा सभा हाल कतार
1: सुमिता याखाल लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ शङ्खुवा सभा
0: दिलसा राई देउमाई नगरपालिका एक इलाङ
1: र ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका एघार लोहाकोट शङ्खुवा सभा

नमस्कार। कार्यक्रम लोक चौतारीको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाइमा म भने तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम लोक चौतारीको बसाइमा उपस्थित भइसकेको छु। तपाईँ त्यो बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम लोक चौतारीको व्यवसायलाई तपाईँ हप्ताको 6 दिन सुन्दै आउनुभएको छ। आइतबार सोमबार मंगलबार बुधबार बिहिबार र शुक्रबारको बसाईले तपाईँले फरक दिन फरक फर्मेटको साथमा यो कार्यक्रम लोक चौतारीको व्यवसायलाई तपाईँले सुन्दै आउनुभएको छ। विशेष गरी कार्यक्रम लोक चौतारी कार्यक्रममा प्रायोजन गर्ने हाम्रा जम्मा 23 जना मिडिया प्रेमी मनहरूलाई म यो व्यवसायमा सम्झन चाहन्छु र मनैबाट विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै साँझको समय छ, यति बेला साथीहरू के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। एकदमै साँझको समय छ, यति बेला कतिपय साथीहरू जंगलतिरै हुनुहुन्छ होला, गोठाला गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला बाटोतिर यात्रामा हुनुहुन्छ होला, कतिपय साथीहरू गृहस्थी काममा खाना बनाउँदै यति बेला हामीलाई सुन्दै हुनुहुन्छ होला, कतिपय साथीहरू त्यति बेला बसिराख्नु भएको होला। तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। विशेष गरी कार्यक्रम लोक चौतारीको बसाई तपाईँले फरक दिन फरक फर्मेटको साथमा सुन्दै आउनुभएको छ। विशेष गरी लोक चौतारी लोक भाका र मौलिक सांस्कृतिको साझा चौतारी लोक चौतारीका आजको बसाईमा हामी बिहिबारी बसाईमा छौँ। यो बसाईमा तपाईँहरूसँग के गर्छौँ भनेर त कतिपय साथीहरूलाई प्रत्यक्ष रूपमा थाहा छ, कतिपय साथीहरूलाई थाहा नहुन सक्छ। आज पनि चाहिँ हामी ठ्याक्कै आज भने हामी बिहिबारे व्यवसायमा छौँ। यो व्यवसायमा हामी तपाईँहरूसँग होइन यो व्यवसायमा साथी साथी बीच अन्तक्षरीको बसाई आजको बसाई चाहिँ कार्यक्रमको फर्मेट यो रहेको छ। र कतिपय साथीहरू त सुन्दै आउनु भएको छ भने त पक्कै थाहा हुन सक्छ, नयाँ साथीहरूलाई चाहिँ मैले जानकारी गराएँ। साथी साथी बीच आज अन्तक्षरीको बसाई हो। जो पहिला आउनुहुन्छ फर्स्ट डे लकी कलर भएर आउनुहुन्छ उहाँले चाहिँ आफ्नै रोजाइको भाका गुनगुनाउनुहुन्छ भने त्योभन्दा पछि आउने साथीले चाहिँ उहाँले छोड्नु भएको अन्तिम अक्षरबाट चाहिँ पूर्वेली या पश्चिमेली लोक भाका पूर्वेली पश्चिमेली अथवा देउडा जुनसुकै भाकाहरू लोक भाका मात्रै गाउन सक्नु पाउनुहुनेछ व्यवसायमा। र अन्य भाका चाहिँ भनौँ अन्य गीतहरू चाहिँ हामीले यो कार्यक्रम यो लोक चौतारीको व्यवसायमा समावेश गरिने छैन। यदि सुन्दै हुनुहुन्छ तपाईँलाई जति जना साथीहरूले लोक चौतारी कार्यक्रम सुनिराख्नु भएको छ, यदि तपाईँलाई लोक गीत गाउनुहरू आउँछ भने तपाईँले व्यवसायमा फोन गर्नुहोला। 98 40 67 68 23 को लाइन खुल्ला छ, तपाईँहरूले सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहन्छु। र विशेष गरी तपाईँले सहभागिता जनाउँदै गर्नुहोला व्यवसायमा। त्यसै गरी फेसबुक अडियो लाइभको कमेन्ट बक्स पनि खुल्ला छ, त्यहाँबाट पनि तपाईँले आफ्ना छोटा मिठा सन्देशहरू व्यवसायमा लेखेर पठाउनुहोला। हामी कमेन्ट मार्फत पनि व्यवसायमा तपाईँहरूसँग दोहोरो कुराकानी गर्नेछौँ। विशेष गरी कार्यक्रम लोक चौधरीको बसाइ तपाईँ साँझ 5 बजेदेखि 6 बजेसम्म सुन्दै आउनुभएको छ। प्रत्येक दिन शनिबार बाहेक अन्य दिन तपाईँले फरक दिन फरक फर्मेटको साथमा सुन्दै आउनुभएको छ। विशेष गरी यति बेला उकाली ओह्राली भन्जेङ चौतारी गर्दै तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ लोकगीतलाई होइन लोक संगीतलाई माया गर्ने साथीहरू त एकदमै धेरै हुनुहुन्छ होइन, एकदमै धेरै जना साथीले चाहिँ माया गर्नुहुन्छ लोकगीत भन्नु बित्तिकै हामीलाई त्यसमा सुन्दाखेरि छुट्टै आनन्द आउँछ होइन। अब अन्य गीतहरू भन्दाखेरि लोकगीतमा धेरै पहिचानहरू झल्केको हुन्छ, धेरै अब मौलिकताहरू पनि झल्केको हुन्छ होइन, त्यही भएर पनि प्रायः जस्तो धेरैजना साथीहरूले लोकगीतलाई मन पराउनुहुन्छ। त्यस कारणले गर्दाखेरि नै कार्यक्रम लोक चौतारीले हामीले पनि व्यवसायमा समावेश गरेको हो। र तपाईँ अब फटाफट फोन डायल गर्दै गर्नुहोला। त्यसै गरी यदि फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ भने तपाईँ लाइभको कमेन्ट बक्सबाट पनि हामी तपाईँहरूसँग दोहोरो कुराकानी गर्नेछौँ। कहाँ कहाँ कुन कुन ठाउँबाट सुन्नुहुन्छ, कहाँबाट सुन्दै हुनुहुन्छ व्यवसायलाई तपाईँले कमेन्ट लेखेर पठाउनुहोला भन्न चाहन्छु। र अब पनि कार्यक्रम लग चौतारीको व्यवसायमा हामी तपाईँहरूसँग कुराकानी नै गर्छौँ व्यवसायमा। र कुराकानी गर्नुभन्दाखेरि आज तपाईँहरूसँग म यो व्यवसायमा चाहिँ कुराकानी गर्नुभन्दा अगाडि तपाईँहरूमा एकदमै मिठो भाका राख्नेछु। एकदमै यो भाका बादल पारीको गाउँमा मनको सन्देश यो किरण बाबुको पुनको किरण बाबु पुन र टिका पुनको आवाजमा भएको एकदम मिठो गीत छ। यो गीत तपाईँहरू सुन्दै गर्नुहोला। गीतपछि म फर्केर आउने नै छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै रहनुहोला।

हजुर, कार्यक्रमको शुरूआतमा तपाईँहरू माझ एकदमै मिठो गीत राखेको थिएँ, बादल पारी गाउँमा मनको सन्देश, किरण बाबु पुन र टिका पुनको आवाजमा रहेको एकदमै यो मिठो भाका तपाईँहरूको लागि मैले राखिसकेँ। र अब भने चाहिँ म ढिला गर्दिने व्यवसायमा तपाईँहरू सँगसँगै कुराकानी गर्नेछु। आज अन्ताक्षरीको व्यवसाय साथीहरू फटाफट फोन डायल गर्दै गर्नु होला भन्न चाहन्छु। र आजको लागि फर्स्ट टाइम लगेको लोर साथी फोन लाइनमा हुनुहुन्छ। हेलो, नमस्ते हजुर। हजुर, लोक अभिवादन, नमस्ते। कहाँबाट को बोल्नु भयो? हजुर, संकुवा सभा बालाबाट सुनिता कुलुङ बोल्दै हुनुहुन्छ है? हजुर, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न सुनिताजी। यति बेला साँझको बेला के गर्दै हुनुहुन्छ? हजुर हजुर, योभन्दा अगाडि चाहिँ लाइन थिएन, लाइन आउनु बित्तिकै मैले पनि हतार हतार कार्यक्रममै आउनु होइन, त्योभन्दा पनि अगाडि त म आउनु त कोसिस गर्दै थिएँ, लाइन छैन भने त्यति रमाइलो पनि हुँदैन। अब धेरैजना साथीहरूले फोन अब आज त्यही लाइभमा देखेर मात्रै त हामीले फोन गर्ने हो, नत्र पनि त्यति खासै फोन आउँदैन नि त। अनि त्यही भएर मैले पनि लाइन आउनु साथ एकचोटि कार्यक्रममा म पनि आइहालेको। अनि भन्नुहोस्, यति बेला के गर्दै हुनुहुन्छ? मेरो पनि खबर समग्रमा सबै ठिकठाक छ, राम्रै छ भन्नुपर्छ है त। हजुर हजुर, ल हुन्छ। अनि आउनुभयो कार्यक्रम लोक चौतारीको व्यवसायमा, र व्यवसायमा अब तपाईँको आवाजबाट हामी भाका सुन्छौँ है। हजुर हजुर, योभन्दा अगाडि कोही साथीहरू आउनु भएको छैन, तपाईँ नै आजको लागि फर्स्ट टाइम लकी कलर साथी हो, तपाईँको रोजाइको भाका गाउनु होला। हजुर ल हुन्छ।

हजुर, मेरो पीडा के थाहा भनेपछि अन्तिममा थ अक्षर छोड्नु भयो है। हजुर हजुर, ल हुन्छ। र अब भने साथीहरू सम्झनुहोस् छेटोमा, हजुर। नमस्ते टेकियोर भाइ भाइ, साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ सङ्खुवा सब बालाबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो भनौँ एकदमै आफ्नै हृदयको एकदमै मिठो भाका गुनगुनाएर व्यवसायीबाट छुटिसक्नु भएको छ। र अब आउनेको साथीको भागमा परेको छ थ अक्षर, उहाँले थबाट चाहिँ गाउनु पर्ने हुन्छ। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते हजुर, भन्दा नि साथी फोन लाइनबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा, म उहाँलाई अन्य गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते। यति बेला अर्कोजना साथी हुनुहुन्छ, म उहाँलाई पनि अन्याय गर्न खोज्दैछु। साथीहरू मिस कल चाहिँ फिटिकै नगरिदिनु होला भन्न चाहन्छु। कोही मित्र हुनुहुन्छ? हेलो, नमस्ते। हेलो, लोक अभिवादन। नमस्ते हजुर।

0: नमस्ते।
1: हजुर नमस्ते, कहाँबाट को बोल्नु भयो?
0: अञ्जना धनकुटाबाट।
1: हजुर अञ्जना राई धनकुटाबाट, मुस्तुकै हाँसी बोल न भनेपछि अन्त्यमा न अक्षर छोड्नु भयो हजुरले।
0: हजुर समस्या छ
1: कि मेरो आवाज सुन्नु भएको छैन है? ल हुन्छ, भाका गुनगाउनु भयो अन्तिम अक्षर छोड्नु भएको छ, साथी हुनुहुन्थ्यो अञ्जना राई, दुःख सुखले उहाँसँग कुराकानी भयो। उहाँले न अक्षर छोडेर व्यवसायबाट छुटिसक्नु भएको छ, अर्कोजना साथी नबाट गाउनको लागि आइसक्नु भएको छ। हेलो नमस्ते।
2: हेलो नमस्ते, नमस्कार।
1: हजुर लोक अभिवादन, नमस्ते नमस्कार, कहाँबाट को बोल्नु भयो? हजुर भोजपुरबाट वरुण चञ्चलले बोल्दै हुनुहुन्छ। के छ हाम्रो वरुणको खबर खबर यति बेला के गर्नुहुँदैछ?
2: मेरो ठिकै छ, राम्रै छ, अब बसिरहेको छु, बाहिर आएको छु।
1: ओहो बाहिर जानु भएको छ है?
2: हजुर
1: हजुर। ल अनि एकदमै तपाईँको डिस्टर्ब पनि धेरै धेरै नै छ। हुन्छ साथीले न अक्षर छोड्नु भएको छ, तपाईँ न अक्षरबाट गाइदिनुहोस् न है। हजुर हजुर, निगुरमुन्टी न।
2: ए हस् हुन्छ, ट्राई गर्छु ल।
1: हजुर ल हुन्छ।

0: हजुर ल हुन्छ म अक्षर सुन्नु भएको छ मिठो भाकाको लागि धन्यवाद छ र छोटोमा साथीहरू सम्झिनु पर्दा
1: विशेष तपाईँलाई अब अहिले जो जति प्रोग्राम सुनेर बसिरहनु भएको छ उहाँहरूलाई अनि विशेष त हाम्रो आशिष नयन बस्नेत अनि ढकाल धर्मराज सुमी लिम्बू हाम्रो हाम्रो सुनु सुनिता सुन्ता कुलुङ सानु कमला अनि हाम्रो रोमन मुक्तान तामाङ चाहिँ आज यात्रामा हुनुहुन्छ उहाँलाई शुभयात्रा हेर्दाखेरि पनि राम्रोसँग आउनुहोला भन्न चाहन्छु लगायत अब जो जतिले प्रोग्राम सुनेर बसिरहनु भएको छ विशेष गरी हाम्रो कृष्ण तामाङ राजु देवीलाई अनि लिम्बू विजयलाई भन्दै छुटिन्छु बाई बाई
0: हजुर नमस्ते टेकियोहरू बाई बाई साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले भोजपुरबाट उहाँसँग म छुटे उहाँले पनि एकदमै मिठो भाका गुनगुनाएरै अन्तिममा म अक्षर छोडेर जानुभएको छ म अक्षरबाट तपाईँ गाउनको लागि फोन गर्दै गर्नु होला यति बेला कमेन्टतर्फ पनि लाग्छ म ढकाल धर्मराज हुनुहुन्छ नमस्ते म दुबईबाट कार्यक्रम सुन्दैछु लोक चौतारी सबै सबैमा सम्झना छ है भन्नुभएको छ माधव ढुङ्गेल हुनुहुन्छ उहाँले हजुर दर्शन नमस्ते म माधव ढुङ्गेल बीटीएम झापाबाट सम्झिनु पर्दा सबै सबैमा भन्नुभएको छ र मिलन घाइलमुटु हुनुहुन्छ उहाँले हेलो गुड इभिनिङ नमस्ते कमिङ सन डेडिकेट टु अल दोहा कतारबाट है भन्नुभएको छ यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर लोक अभिवादन नमस्ते कहाँबाट को बोल्नुभयो हजुर बोल्दैछु भोजपुरबाट शान्ति लिम्बू हाम्रो त बिहान पनि कुराकानी भएको थियो है हजुर ल खबर खाबर त नसोधौँ होला बिहान पनि हाम्रो कुराकानी भएको थियो अनि यति बेला के गर्दै हुनुहुन्छ
2: खाना बनाउँदैछु भन्नुपर्छ है आज चाहिँ के भएर कल पनि लाग्यो भन्नुपर्छ
0: ओहो भनेपछि खाना बनाउँदै हुनुहुन्छ जे होस् आज झुकिएर कल लाग्यो जस्तो छ हजुरको होइन हजुर हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रम लोक चौधरीको व्यवसायमा तपाईँको भागमा म अक्षर छोडेर जानु भएको छ वरुण चञ्चले तपाईँले अब म अक्षरबाट गाइदिनुहोस् न त
2: हुन्छ
0: हजुर हजुर ल हुन्छ सुरु गर्नुहोस्

0: हजुर, माथि माथि हिमाली भेगमा हिउँ पर्यो फुरुरु भनेपछि र अक्षर छोड्नु भयो तपाईँले। हुन्छ, हँसाउने साथीले पनि बसाईमा फोन लगाइदिएर गाउन लाउनुहोस् है त एकछिनपछि। हजुर, ल रक्सी छोड्नु भएको छ र साथीभाइहरू सम्झिनुहोस् न छेट्टोमा।
1: अनि यही छेउमा बसेर हाँसाउँदै हुनुहुन्छ, नाच्दै पनि हुनुहुन्छ हजुर राईलाई पनि भन्नुहुन्छ है। अनि छोरी सृष्टि प्लस जुवाना राई, हाम्रो चामलिङ निर्मला राई, सुनिम शेर्पा अनि मुना परिवारलाई पनि धेरै धेरै सम्झना भन्दै जान्छु ल दाइ।
0: हजुर नमस्ते, टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला शान्ति लिम्बू भोजपुरबाट, उहाँले छेत्रमा भाका गुनगुनाएर चाहिँ अन्त्यमा र अक्षर छोडेर बसाईबाट छुटिसक्नु भएको छ। तपाईँ सुन्दै हुनुहुन्छ भने फोन डायल गर्नुहोलाई साथीहरू, फोन लाइन खुल्ला छ। यति बेला सन्तोष काफेले पनि मिस यु अल भन्नुभएको छ, त्यसै गरी यति बेला रञ्जना बाङ्ग्राई हुनुहुन्छ, उहाँले हेलो गुड आफ्टरनुन भन्नुभएको छ। साथीले किन गुड आफ्टरनुन इभिनिङ भयो त साथी, तपाईँले कमेन्ट गर्दाखेरि पटक पटक गुड आफ्टरनुन मात्र लेखिरहनुहुन्छ, तपाईँले कमेन्टलाई कपी गरेर पठाउनुहुन्छ कि के हो साथी? उहाँले मनी सुन्दैछु यता शङ्खुवा सभा मकालबाट, रञ्जना बाङ्ग्राई हो, किन के छ खबर भन्नुभएको छ। मेरो खबर एकदम ठिकठाक छ, तपाईँको के छ? अनि हिजो मेरो जन्मदिन परेको थियो, उहाँले लेख्नु भएको छ, जो जहाँ जसले जुन माध्यमबाट शुभकामना सन्देश दिनुभयो उहाँहरू सम्पूर्ण साथीलाई विशेष धन्यवाद दिन चाहन्छु र तपाईँहरूको माया साथ सपोर्ट सधैँभरि यसरी नै रहिरहोस् भन्न चाहन्छु भन्नुभएको रहेछ उहाँले। र बाँकी कार्यक्रम सुनेर बस्नुहुने सबै साथीहरूमा बस्ने भएको सुनाउँदै गएँ ल भन्नुभएको छ। त्यसै गरी लिम्बू विजय हुनुहुन्छ, उहाँ यति बेला उहाँले लेख्नुभएको छ, हेलो लोक अभिवादन, नमस्ते सुमिता मिस भन्नुभएको छ। हजुर नमस्ते, पाँच खबन एक कुसमा घर भइहाल मलेसियाबाट प्रोग्राम सुन्दैछु मजाले, कार्यक्रम मार्फत साथीहरू सम्झिनु पर्दा भनेर उहाँले एकदमै धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ। लिम्बू विजयजी तपाईँलाई एकदमै विशेष धन्यवाद छ कमेन्टको लागि, र अन्त्यमा प्रोग्राम सुनेर बस्नुहुने सबै साथीहरूमा बस्ने भाका सुनाउँदै जान्छु ल, बाई बाई भन्नुभएको छ। यशोधन राईले यति बेला हाई फ्रम केआरसी बट नौ शङ्खुवा सभा भन्नुभएको छ, त्यस्तै गरी यति बेला लिम्बू विजय हुनुहुन्छ, ट्याप ट्याप अल गाइस है भन्नुभएको छ। त्यस्तै गरी कर्णप्रिया केसी संगीत हुनुहुन्छ, उहाँले यति बेला लेख्नु भएको छ, प्रवासी भूमिबाट हजुर लगायत मेरो नामसँग परिचित अपरिचित सम्पूर्णमा मिठो माया सम्झना एवं सुमधुर सम्झना, घर चाहिँ मेरो सुन्दर उपत्यका दाङको तुलसीपुर, हाल भारतको हिमाचलबाट जोडिएको जानकारी गराउन चाहन्छु, र कार्यक्रम सुनेर बस्नुहुने सबैमा बस्ने भाका सुनाउँदै जान्छु है भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा, हेलो नमस्ते, हेलो लोक अभिवादन, नमस्ते नमस्कार हजुर, हजुर नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ, अनि के छ हाम्रो निमाको खबर खबर सुनाउनुहोस् न। हजुर खबर ठिकै छ, राम्रै छ, अनि बिचमा कता कता हराउँदै हुनुहुन्छ निमा?
2: हराएको भन्दा पनि खै दसैँ लागेर होला, यता धेरै धेरै काम छ हौ।
0: ओहो दसैँ लागेर एकदमै धेरै काम छ, अलिकति व्यस्त हुनुहुन्छ है? हजुर एकदमै अप्ठ्यारो लाग्छ, ल केही छैन, भ्याउँदो भ्याउँदो टाइममा हामीलाई व्यवसायमा फोन गर्नुहोला, सुन्नुहोला, अनि आउनुभयो कार्यक्रम लोक चौधरीको व्यवसायमा, कार्यक्रम त सुनेरै फोन गर्नु पनि हजुरले। हजुर अन्तक्षरीको व्यवसाय हो, योभन्दा अगाडि साथीले र अक्षर छोडेर जानुभएको छ, हजुरले र अक्षरबाट गइदिनुहोस् न। हजुर हजुर
2: अरूले गाइसक्नु भयो कि होइन, म छोडेर जान्छु ल।
0: हजुर ल हुन्छ।

0: हिउँदो भरौला
1: भरौला भने चाहिँ ल उसरी छोड्नुभयो है. हजुर ल धन्यवाद छ निमाजी तपाईँलाई र छोटोमा साथीहरू सम्झनुहोस् न कसले सम्झनुहुन्छ. हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो निवास शेर्पा यति बेला काठमाडौँबाट म उहाँसँग छुटे र अब पनि कार्यक्रम लोक चौधरीको व्यवसायमा म दोस्रो साङ्केतिक कोसेली तर्फ मोडिन्छु. यति बेला दसैँ आयो अनु चौधरी.

हजुर, कार्यक्रम लोक सधैँको बसाइमा राखेको यो दोस्रो सांगीतिक कोसिली एकदम मिठो थियो। दसैँ आयो, दसैँ आयो, अनु चौधरीको आवाज र दीपक राज विश्वकर्माको आवाज रहेको एकदम मिठो गीत तपाईँहरूमा आज राखिसके। र अब पनि म ढिला गर्दिन, यति बेला टाइम पनि निकै नै गइसकेको छ, यति बेला 5:40 गइसकेको छ। साथीहरू एकदमै साझाको समय छ, यति बेला के गर्दिनुहुन्छ, कता हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ, हामीलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु। कार्यक्रम लोक चौधरीको बसाई तपाईँ यति बेला सुनिराख्नु भएको छ। हप्ताको 6 दिन आइतबार, सोमबार, मंगलबार, बुधबार, बिहिबार र शुक्रबार फरक दिन फरक फर्मेटको साथमा तपाईँले सुन्दै आउनु भएको छ। र आज भने चाहिँ हामी बिहिबारे बसाईमा छौँ। यो बसाईमा तपाईँहरूसँग जोडिएर हामी तपाईँहरूबीच अन्ताक्षरी खेलाउने हो। र अन्ताक्षरी खेल्नको लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ 9840-6768-23 को लाइन खुल्ला छ। र अब पनि म ढिला गर्ने यति बेला फोन लाइन तर्फै लाग्छु, कोही मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु। हेलो, नमस्ते। हेलो, नमस्ते। हजुर हजुर, साथी फोन लाइनमा हुनुहुन्छ तर मैले उहाँको आवाज सुनिराख्न सकेका छैन, यति बेला म अन्यार गर्ने कोसिसमै छु भन्दा नि साथी फोन लाइनबाट बाहिरिसक्नु भएको छ। हुन्छ, यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा, म उहाँलाई अन्यार गर्छु भन्दा नि मिस कल मात्रै बढी आइरहेको छ, मिस कल नहालिदिनु होला साथीहरू भन्न चाहन्छु। र अबको आउने साथीको भागमा परेको छ लक्षर, निमा शर्मा हुनुहुन्थ्यो योभन्दा अघिल्लो साथी, उहाँले लक्षर छोडेर जानुभएको छ। लक्षरबाट तपाईँ गाउन सक्नुहुन्छ भने आउनुहोला, फोन लाइन खुल्ला छ। यति बेला म केही कमेन्ट पनि हेर्दैछु, यति बेला कमेन्ट पनि धेरैवटा कमेन्टहरू पनि मैले देखिरहेको छु। यति बेला विष्णु कुमार तामाङ हुनुहुन्छ, उहाँले गुड इभिनिङ सिस्टर, म यता माथिबाट सुन्दैछु है, सबैलाई मिस यु भन्न चाहन्छु, र मिल्छ भने दसैँसँग मलाई बजाइदिनु न है भन्नुभएको छ। म दसैँसँग बजाउन चाहिँ मैले मिल्दैन, तपाईँले रोजाएको गीतहरू चाहिँ मैले व्यवसायमा जुन हामी कमेन्ट पढ्ने दिनमा चाहिँ हामी राख्नेछौँ। यति बेला कृष्ण सुनवार अफिसियल पेज युआइडीबाट, दिदी नमस्ते, सुन्दैछु प्रोग्राम फेसबुक लाइभबाट, सन्चै हुनुहुन्छ होला नि।

0: भन्नुभएको छ, म ठिकै छु, तपाईँलाई कस्तो छ? हालकेटियमबाट है कृष्ण कुमार भन्नुभएको छ, हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ कमेन्टको लागि। यति बेला अनु शेर्पा हुनुहुन्छ, सुन्दैछु म पनि, सङ्खुवासभा घरमै हाल कुवेतबाट हो अनु शेर्पा। सबैलाई उस्तै माया उस्तै सम्झना छ, कसैले बिर्सेको छैन है भन्नुभएको छ। त्यसै गरी अतीत अञ्जन राई हुनुहुन्छ, उहाँले हेलो नमस्कार, म पनि सुन्दैछु घर उदयपुर बसाई काठमाडौँबाट, अतीत अञ्जन राई, सबैलाई मिठो माया सम्झना छ भन्नुभएको छ। त्यसै गरी यति बेला आदित्य राई हुनुहुन्छ, मिस यु अल, सुन्दैछु काठमाडौँबाट भन्नुभएको छ। त्यसै गरी यति बेला अनुराधा गुरुङ हुनुहुन्छ, उहाँले हेलो नमस्ते नमस्कार, म पनि सुन्दैछु है यता मसिया पोखरीबाट भन्नुभएको छ। फ्रम उहाँले लेख्नु भएको छ, प्रोग्राम सुनेर बस्नुहुने सबै सबै साथीहरूमा बस्ने गीत बस्ने भाका डेडिकेसन गर्दै जान्छु ल भन्नुभएको छ। भने राई सफल आयुष हुनुहुन्छ, उहाँले हेलो दर्शन नमस्ते, पूर्वेली अन्जान असफल आयुष राई, घर तेह्र थुम भई हाल यति बेला युएबाट हो भन्नुभएको छ। मिस यु अनि मुटुहरू भनेर उहाँले धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ। अन्त्यमा नाम छुटेर नाम अन्त्यमा नाम छुटेको सबै सबै साथीहरूमा बस्ने गीत डेडिकेसन गर्दै गएँ ल भन्नुभएको छ। त्यसै गरी रिमा थामी हुनुहुन्छ, सेवा सुमिता सोडिनी, म पनि सुन्दैछु यता भोजपुरबाट एकदम मजाले, अनि आज एउटा भाका रोजेको छु, मिल्छ भने बजाइदिनुहोस् न है भन्नुभएको छ। साथी अब के गर्ने, भाका रोज्नुहुन्छ, बजाउन मिल्दैन मैले यताबाट, किनभने हामीले बुधबारको बसाइमा मात्रै कुनै कुनै भाकालाई चाहिँ राख्ने गरेको छौँ। त्यसै गरी यति बेला मुस्कान सुमिकला बराइली हुनुहुन्छ, उहाँले मिस यु अल, ह्याप्पी दसैँ सबै सबैमा है भन्नुभएको छ, थ्याङ्क यू सो मच। यति बेला म फोन लाइन तर्फ लाग्छु, कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो नमस्ते, हेलो लोक अभिवादन, नमस्ते हजुर, हेलो नमस्ते भन्दा पनि साथी फोन लाइनबाट बाहिरिनु भयो अन्यारै नभइकन, ल ठिक छ। तपाईँ सुन्नुहुन्छ भने व्यवसाय खुल्ला छ, फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। यति बेला म एकजना साथी हुनुहुन्छ लाइनमा, म उहाँले पनि अन्यर गरिहाल्छु, कहाँबाट को हुनुहुन्छ, हेलो नमस्ते, हजुर नमस्ते, लोक अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर अजय राई बोल्दैछु, हाल कता, धरान अथवा भोजपुर? हजुर धरानबाट बोल्दै हुनुहुन्छ है?
1: भोजपुर
0: पुगिसके, भोजपुर पुगिसक्नु भयो, कहिले पुग्नु भयो अजयजी भोजपुर चाहिँ? हजुर ल आज पुग्नु भयो, दसैँ मान्नको लागि घर जानुभयो है? हजुर दसैँले बोलायो, दसैँले बोलायो, दिनदिनै दसैँ पनि नजिकिँदैछ होइन? हजुर ल एकदमै रमाइलोसँग दसैँ मनाउनु होला। अनि के छ खबर खबर सुनाउनुहोस् न। हजुर हजुर एकदमै ल हुन्छ, केही फरक पर्दैन, गर्नुपर्छ कल होइन, कहिले कहीँ त बोल्नु पर्यो नि त होइन र? हजुर हजुर हजुर ल हुन्छ। अनि अजयजी आउनुभयो कार्यक्रम लोक चौधरीको व्यवसायमा छ, र अगाडि आउने साथी हुनुहुन्थ्यो निमा शेर्पा, उहाँले ल अक्षर छोडेर जानुभएको छ, तपाईँले ल अक्षरबाट गाइदिनुहोस् न है त। भनेपछि अब ठ्याक्कै तपाईँले अलिक बुझ्नु भएर हिँड्नु रहेछ, जुन साथी सबैभन्दा अगाडि फर्स्ट कलर आउने साथीले
1: लोक चौतारी हो, लोक भाकामा चाहिँ अब कति साथीहरूले त्यो गीतको शब्द सुरुवात उठाइनबाट गाउनुहुन्छ भने कतिले चाहिँ त्यो गीतको लोक भाका दोहोरी भाका हुन्छ त्यसको छेगोबाट सुरु गर्नुहुन्छ नि। लोक भाका गर्दाखेरिमा चाहिँ केबाट गाउने हो भन्ने कुरा
0: हजुर केबाट गाउने कुरा हो भनेपछि अब साथीले होइन बिचबाट जताबाट हजुर
1: खासमा चाहिँ लोक चौधरीमा चाहिँ लोकगीत चाहिँ हामीले गाउनु पर्ने त्यो अन्तखेरिको भाका त्यही हो, अक्षर त्यही हो, अक्षर त्यही गर्दा गीत उठाउनु गर्दाखेरि चाहिँ त्यो गीतको टुक्का मतलब गीतको छेउबाट उठान गर्ने हो कि शब्दबाट उठान गर्नुपर्ने हो भन्ने कुरा तपाईँलाई
0: हजुर अब तपाईँले यस्तो गर्नु न अब तपाईँले अब ल अक्षरबाट ठ्याक्कै साथीले ल अक्षर छोडिनु भएको छ तपाईँले ल अक्षरबाट चाहिँ होइन जुन अब तपाईँले आउँछ नि त्यो भाका अब बिचबाट बिचकै गीत भए पनि होइन अब छेउकै भए पनि तपाईँले चाहिँ गाउनु पर्ने हुन्छ ल अक्षरबाट तपाईँले चाहिँ ठ्याक्कै अब कुन भाका आउँछ होइन ठ्याक्कै तपाईँले जुन आउँछ
1: त्यही हजुर बुझेको छु तर मैले नबुझेको प्रश्न चाहिँ तपाईँले बा बुझ्नु भएको छ कि बुझाइदिनुहुन्छ कि भनेर सोधेको मात्र हो कि
0: हजुर हजुर भनेपछि अब तपाईँले
1: हुन्छ ठिक छ अर्को बसाइमा तपाईँलाई राम्रोसँग बुझाउने गरी आउला मैले भन्नको
0: अल्ला हुन्छ नि त अब मैले पनि तपाईँले पनि बुझ्नु तपाईँले भन्नुभएको मैले नै बुझिनँ र मैले भनेको तपाईँले नै बुझ्नु भएन हुन्छ अजयजी के गर्ने अब हामी लगभग अन्तिमतिर छ तपाईँको भागमा ल अक्षरबाट छ ल अक्षरबाट गाउनुहोस् भन्दा साथी यो विषयबाट बाहिरिसक्नु भएको छ ल अक्षरबाट तपाईँले अब जस्तै अब अलिकति मलाई पनि ठ्याक्कै अब होइन बुझाउन मलाई पनि कस्तो लाग्यो भने लोक चौतारी भन्ने बित्तिकै लोक चौतारी कार्यक्रममा हामी लोक भाका पूर्वेली या पश्चिमेली भाकाबाट मात्र अन्ताक्षरी हामीले खेलिरहेको छौँ यो भन्दा अगाडि साथीले अब जस्तै पहिलो साथीले आफूले मन परेको भाका गुनगुनाउन सक्नुहुन्छ त्यसको अन्तिमबाट अर्को साथीले त्यसको अन्तिमबाट अर्को साथीले गुनगुनाउनै आउनु भएको छ उहाँले टुक्का भन्नुहुन्थ्यो होइन तपाईँले टुक्का अब तपाईँले जुन आउँछ होइन त्यही गाउँदा भयो तपाईँले टुक्का लोक भाका मध्ये तपाईँले जताको आउँछ होइन जुनसँग त्यो अक्षरले मेल खान्छ त्यही भाका चाहिँ तपाईँले गाउनुपर्ने हुन्छ यति बेला लास्ट टाइम लकी कलर साथी एकजना दिन्छु कहाँबाट को हुनुहुन्छ हेलो नमस्ते हजुर हजुर हुन्छ अब अजयजी कुरा लामो गरौँ भन्दा नि अब हामी अफेयरतिरै बोलौँ होला हुन्छ अब यो भाका ठ्याक्कै तपाईँले ल अक्षरबाट आउँछ भने तपाईँले भाकै गाइदिनुहोस् न त है
1: हजुर
0: ल हुन्छ

हजुर लालुपाते नोग्यो भुइँतिर भन्नुभएपछि तपाईँले ती र अक्षर छोड्नेमा है नि हाम्रो अजयजी. हेलो अजयजी. तपाईँको आवाज सुन्नु एकदमै गाह्रो भइरहेको छ. तपाईँले अन्तिममा र अक्षर छोड्नुभयो है. हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला अजय राई भोजपुरबाट र उहाँले पनि अन्तिममा र अक्षर छोड्नुभयो र अब भने चाहिँ म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ किनकि समयले नेटो काटि नै सकेको छ. यति बेला 5:53 गइसकेको छ. केही कमेन्टहरू पनि बाँकी छ ती कमेन्टहरू पनि म रिड आउट गरिहाल्छु. अब भने चाहिँ तपाईँले फोन गर्नको लागि दुःख नगर्नु होला भन्न चाहन्छु किनभने म फोन रिसिभ गर्न सक्दिनँ. अब समयको ख्याल गर्नुपर्छ हामीले पनि समयको पालना अनुसार चल्नुपर्छ हामीले पनि. यति बेला रमला साम्पाङले मिस यु अल भन्नुभएको छ. दिलसाराई हुनुहुन्छ उहाँले. हेलो सुमिता सेवा म दिलसा गिरिनचिटी लामबाट मिस यु डियर मित्र हामीलाई भन्नुभएको छ. त्यसै गरी मगर राज मगर हुनुहुन्छ उहाँले. हेलो नमस्ते म पनि सुन्दैछु है रोल्पा कुरेली गलकोट एकको मान्छे हाल अहिले चाहिँ स्पेन देखियो. सबै सबैमा बस्ने भएको सुनाउँदै जान्छु भन्नुभएको छ. दुखी कल्पना राई हुनुहुन्छ. सबै सबैमा उस्तै माया उस्तै सम्झना भन्नुभएको छ. राजविराही काइलाले मिस यु ओल भन्नुभएको छ. सुनिता कुलुङ हुनुहुन्छ उहाँले पनि सबै सबैमा सम्झना छ है भन्नुभएको छ. मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ. हेलो गुड मर्निङ सरी गुड इभिनिङ नमस्ते दिदी म 5 कमनार सिङ्खुरुङबाट निमु शेर्पा हो. अब बस्ने भएका सबै साथीहरूको लागि भन्नुभएको छ. सुरज राई तुम्सा हुनुहुन्छ उहाँले सम्झना छ है सबै सबै साथीहरूमा भन्नुभएको छ. त्यसै गरी टिकाराम सुनवार हुनुहुन्छ. दर्शन नमस्ते म टिकाराम सुनवार तिनजना मिडिया ग्रुपको मेम्बर रामेसाप घरवै हाल काठमाडौँबाट हो. बस्ने गीत सबै साथीहरूको लागि भन्नुभएको छ उहाँले. त्यसै गरी अल्का बान्तवा हुनुहुन्छ. नमस्ते सेवा भन्नुभएको छ. खोइटाङबाट अल्का बान्तवा हो. बस्ने भागा सबै साथीहरूको लागि भन्नुभएको छ. त्यसै गरी अम्बिका मगर हुनुहुन्छ उहाँले पनि हेलो दिदी गुड आफ्टरनुन भन्नुभएको छ. गुड आफ्टरनुन भन्दा पनि गुड इभिनिङ भयो. जोरले म अम्बिका मगर फ्रम उदयपुर राइट नाउ युएबाट कमिङ सन डेडिकेट टु अलको लागि भन्नुभएको छ. सत्यकला इसारा हुनुहुन्छ उहाँले पनि यति बेला मिस यु अल भन्नुभएको छ. रमिला राई हुनुहुन्छ उहाँले पनि यति बेला बस्ने भएको सबै साथीहरूको लागि भन्नुभएको छ. त्यसै गरी पदम बहादुर खाती हुनुहुन्छ उहाँले यति बेला हेलो नमस्ते उहाँले लेख्नुभएको छ. यति बेला हेलो नमस्ते भन्नुभएको छ उहाँले लेख्नुभएको छ. चिया नास्ता खाना भयो भन्नुभएको छ. मेरो चिया नास्ता खाना केही पनि भएको छैन. अब यही भन्नु पर्यो बिहानीको बसाइ त होइन यो साँझको समय हो. अब बस्ने भाका सबैको लागि भन्नुभएको छ. लिम्बु केटा हुनुहुन्छ उहाँले पनि यति बेला हेलो नमस्ते म पनि ताप्लेजुङबाट सुन्दैछु है दिदी भन्नुभएको छ. लक्ष्मण मगर हुनुहुन्छ उहाँले पनि यति बेला नमस्कार सुमिता मिस म यता तिनजना मिडिया ग्रुपको मेम्बर पाखरीवासी धनकुट र हाल मलेसियाबाट हो. बस्ने लोक भएका सबै साथीहरूको लागि भन्नुभएको छ उहाँले पनि. थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि. र अब यति भन्दै भन्दै आजको बसाई कार्यक्रम लोक चौतारीको बसाईबाट मैले पनि यो बसाईबाट बिदा मागेर जाने बेला भइसक्यो. यति जेलसम्म हामीलाई तपाईँले जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु. त्यसै गरी यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने जम्मा हाम्रा 23 जना मिडिया प्रेमी मनहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम लोक चौतारीको बसाईबाट भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता याखा आजको बसाईबाट बिदा हुन्छु. हवस् त नमस्ते शुभ सन्ध्या सबै सबै साथीहरूमा.

0: भनेको मतदान भोलि बिहान 7 बजेका लागि
1: पुरस्कारका लागि आफू योग्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई
0: र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0001 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.np प्रकाशन गरिएको छ।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेदेखि शुरू हुने भएको छ। आज बिहान 7 बजेका लागि तोकिएको मतदान बिहान 10, दिउँसो 1 र 2:30 बजेका लागि सर्दै अन्तत आजका लागि स्थगित भएको हो। धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकोले मतपत्र छाप्न ढिलाइ तथा मतपत्रमा हस्ताक्षर गर्न नभ्याएपछि मतदानको मिति सरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यस्तै महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको खाजा खाना खर्च पार्टीले नै बिहोर्ने भएको छ। कोषाध्यक्ष उमेश श्रेष्ठले आज पत्रकार सम्मेलन गरेर महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौँ बसाएको खर्च पार्टीले बिहोर्ने जानकारी दिनुभएको हो। कांग्रेसले खाना खाजा दिए पनि बास खर्च प्रतिनिधि आफैले तिर्ने गरी होटल व्यवस्थापन गरेको छ। महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ। 15 महाधिवेशन अन्तर्गत पदाधिकारीमा उम्मेद्वारी दिएका 4 जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। यस्तै मतदान अघि नै 3 जना उम्मेद्वार भने निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध निर्वाचित हुनुभएको हो।
0: नेकपा एमाले आउँदो मंगिर 26 गते ओडा अधिवेशन गर्ने भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले मंगिर 26 गते ओडा र आउँदो पुष 4 गते पालिका अधिवेशन गर्ने निर्णय गरेको हो। यस्तै मंगिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय समेत गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। राष्ट्रिय भेलामा पार्टीका प्रदेश र जिल्लाका पदाधिकारी तथा संघ प्रदेश र पालिकाका जनप्रतिनिधि सहभागी हुनेछन्। पार्टीले नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको छ। 13 जिल्लामा खाली रहेका अध्यक्ष पदमा स्थानीय कमिटीलाई नै निर्णय गरी केन्द्रमा नाम पठाउन भनिएको छ। स्थायी कमिटिको बैठक भोलि दिउँसो 1 बजे फेरि बस्ने भट्टले जानकारी दिनुभयो। यसैबीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्कनु भएको छ। केन्द्रीय कार्यालयमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेता तथा पद तथा गोपनीयताको शपथ ग्रहण भएको हो। उहाँ 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्कनु भयो। शपथ ग्रहण लगत्तै पार्टी कार्यालय च्यासलमा बसेको एमाले स्थायी कमिटिको बैठकमा पनि भण्डारी सहभागी बन्नुभयो।
1: आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडा दर अनुसार सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएका छन्। चाँड पर्वको मौका छोपेर हवाई भाडा दर बढ़ाएको भन्ने गुनासो बढ़ेपछि प्रधानमन्त्री बालेन्द्र शाहले यसबारे चासो देखाउनु भएको थियो। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। यो छलफलपछि स्वीकृत भाडा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायुसेवा कम्पनीहरू सहमत भएका क्यानले जनाएको छ। 2072 मंगिर 27 गते तत्कालीन पर्यटन मन्त्री स्तरीय निर्णय अनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाडा दर निर्धारण गरिएको थियो। त्यही आधारमा कम्पनीहरूले यात्रुको चाप बढ़ेका बेला उच्चतम भाडा लिँदै आएका छन्, जुन सामान्यतया भन्दा निकै महँगो पर्ने गर्छ।
0: पर्साको वीरगंजमा रहेको नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माफी माग्दै छिट्टै काममा फर्काउने प्रतिबद्धता जनाएको छ। शिक्षा मन्त्रालयमा आज भएको छलफलमा मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले कलेजको निर्देशनप्रति राज्यको तर्फबाट माफी माग्नुभएको, उहाँले 24 दिनदेखि आन्दोलनरत चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टल छाड्न बाध्य पार्नु अमानवीय र लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको बताउनुभयो। छलफलमा सहभागी आवासीय चिकित्सकहरूले भने कलेजमा प्रोफेसरहरूको निगरानीमा समेत बिरामी जाँच्न नदिए र तेस्रो वर्ष पुग्दा समेत व्यावहारिक अभ्यासबाट वञ्चित भएको गुनासो गरेका छन्।
1: वैदेशिक रोजगारीको क्रममा जापानमा रहेका व्यक्तिलाई समेत गैर कानूनी रूपमा गाड़ी चालक अनुमति पत्र अर्थात लाइसेन्स जारी गरेको खुलासा भएको छ। यो प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख सहित 7 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगको विज्ञप्ति अनुसार यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरी संघको मिलेमतोमा 2077 साल मंगिर 25 गतेदेखि जापानमा रहेका र नेपाल नफर्किएका व्यक्तिको नाममा समेत लिखित तथा प्रयोगत्मक परीक्षा उत्तीर्ण गराएको देखाइएको थियो। त्यस्तै फेल भएकाहरूको नतिजा सच्याएर र प्रयोगत्मक परीक्षामा सहभागी नै नभएका सहित 13 जनालाई कीर्ति कागजातका आधारमा लाइसेन्स उपलब्ध गराएको अनुसन्धानबाट खुल्न आएको छ। आयोगले तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादव, मेकानिकल सुपरभाइजर यादव प्रसाद अर्याल, अधिकृतहरू तुलसीराम अधिकारी र राजीव अर्याल विरूद्ध मुद्दा दायर गरेको छ। त्यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी दिल्ली नारायण पाण्डेय, इन्स्पेक्टर गणेश केवाली र सही उमानन्द खनाल विरूद्ध पनि भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको माग दावी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।
0: आज पनि देशका विभिन्न ठाउँमा पानी परेको छ। हिजोको तुलनामा केही कम वर्षा भएको भए पनि थुप्रै ठाउँमा पानी परेको हो। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै चितवनको झुवानीमा 43.2 मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौँ, भक्तपुर, सिन्धुपाल्चोक

0: पर्जा सुविधा,
1: घर तथा अपार्टमेंट खरीद, घर निर्माण तथा मरमत संहार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेका लागि सर्यो। एमाले ओडा र पालिका अधिवेशनको मिति तोक्यो। पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूपमै सक्रिय राजनीतिमा पुनरागमन। आज पनि देशका केही ठाउँमा पानी पर्यो, भोलि अझ बढ़ी वर्षाको सम्भावना। एलनिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुने जोखिम लगायतका खबर प्रस्तुत।
6: नेपाल दर्पणमा अब बाँकी प्रसंग। आज विश्व दृष्टि दिवस, आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। आँखाको स्वास्थ्यमा पर्याप्त ध्यान नदिँदा दृष्टि कमजोर हुनेदेखि आँखामा विभिन्न समस्या र रोगको जोखिम हुने गर्दछ। विशेष गरी मोबाइल, कम्प्युटर तथा टेलिभिजन लामो समयसम्म हेर्ने र त्यस्ता उपकरण प्रयोग गर्नेमा अलि धेरै समस्या हुने गरेको पनि छ। नेपालमा अहिले आँखा सम्बन्धी समस्याको अवस्था कस्तो छ, आँखालाई स्वस्थ राख्न के गर्नुपर्छ भनेर साथी महेश गेवालीले बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका आँखा विशेषज्ञ डाक्टर आनन्द कुमार शर्मालाई सोध्नु भएको छ।
7: एडल्ट एजमा चाहिँ मोतिया बिन्दु नम्बर एक कारण हो भने, दोस्रो चाहिँ डायबिटिज, रेटिनोपाथी, ट्रमा र उमेर पुगेपछि रेटिनामा एज रिलेटेड म्याकुलर डिजेनरेसन भन्ने रोग हुन्छ। बच्चाहरूमा ब्लाइन्डनेसको कजहरूमा चाहिँ चस्मा लाउनु पर्ने, समयमा पहुँचा नहुने, भमिरो भएर लेजी आई हुने, अम्लापिया हुने, जन्मजात रोगहरू छ, कन्जेनाइटल क्याटराक्ट ग्लकमा भन्ने छ, थोरै बहुत आँखाका क्यान्सरहरू पनि छन्। 7 महिनाभन्दा अगाडि जन्मेका बच्चाहरू आइसियू अक्सिजनहरू भेन्टिलेसनमा बसेका नवजात शिशुकाहरू पनि आँखाका समस्याहरू हुन्छन्।
8: आँखा उपचारको लागि अस्पतालहरू पहुँच योग्य छन्।
7: समग्रमा साउथ इस्ट एसियाको सन्दर्भमा हेर्दाखेरि यहाँको आई केयर गुणस्तरयुक्त, विश्वसनीयुक्त र एउटा लेभलको क्वालिटी आई केयर नेपालले प्रदान गर्दै गरेको छ। अरू अन्य विभागको हकमा हुने, तपाईँले काठमाडौँमा मात्रै अपरेसन उपचार गराए पनि अथवा मेचीमा गराए पनि, भैरवमा गराए पनि, नेपालगञ्जमा गराए पनि खासै गुणस्तरमा त्यस्तो किसिमको अन्तर छैन। समग्रमा नेपालको आई केयरमा कुनै ब्याकलग छैन, धेरै समय कुर्नु पर्दैन। तपाईँले आज जताउनु भयो भने अपरेसनको लागि भोलिपल्ट पछिपल्ट तपाईँले गराउन सक्ने छ। एक्सेसेबल पनि छ, अफोर्डेबल पनि छ, क्वालिटी पनि छ। साथै प्रदेशमा अब्बल किसिमका टर्सरी लेभलका आई केयर सेन्टरहरू सब स्पेसिलिटीमा काम गर्नुपर्ने छ।
8: नागरिक आफूले चाहिँ कसरी ध्यान दिन सक्नुहुन्छ जसले गर्दाखेरि आफ्नो आँखालाई चाहिँ सुरक्षित राख्न सक्नुहुन्छ? काम गर्दाखेरि के कस्ता सावधानी अपनाउने, खानपान के गर्ने, जीवनशैलीमा के कस्ता सुधारहरू ल्याउने, ती कुराहरू चाहिँ के हुन सक्छन्?
7: जीवनशैली चेन्ज भएको छ। अहिलेको डिजिटल युजमा हामी धेरै समय मोबाइल र कम्प्युटरमा हामी समय व्यतीत गर्छौँ। सुखापना हुने एउटा समस्या हुनसक्छ। समुचित डिस्टेन्समा राखेर प्रयोग गर्नुपर्छ। त्यहाँबाट आएको डाइरेक्ट लाइटलाई प्रोटेक्सन गर्ने स्क्रिनहरू युज गर्नुपर्छ। 20 सेकेन्ड भए पनि आँखा चिम्लेर टाढा हरियो ऊहरू हेर्नुपर्छ। आँखामा सफा पानीले धुने, उचित मात्रामा पानी पिउनुपर्छ। डिहाइड्रेसनले गर्दाखेरि टाउको दुख्ने, आँखा सुखा हुने समस्याहरू हुन्छ। जङ्क फुडहरू नखाने, स्वस्थ खाने कुराहरू जुन हामीमा अभाइलेबल छ त्यो खाँदाखेरि हुन्छ। फलफूल र भिटामिन ए युक्त खानेकुराहरूले आँखालाई स्वस्थ राख्छ। अर्को कुरा के भनेदेखि, औषधिको सेवन गराएछ भने औषधिको साइड इफेक्ट के छ, यसले के पार्छ, असर पार्छ पार्दैन भन्ने कुरा

0: डाक्टरहरू र सम्बन्धित डाक्टरले पनि आँखा चेकअप गर्नलाई रिफर गर्नुपर्छ। केटाकेटीको त के समस्या छ भने पहिलो वर्षदेखि नै आँखा जोजाउनुपर्छ भन्छु म। जुन स्कुलमा भर्ना गर्नुभन्दा अगाडि चाहिँ कम्पलसरी गरेर उनीहरूको नियमित चेकअप गर्नुपर्छ। केटाकेटीले टिभी हेर्दाखेरि अगाडि अगाडि सरेर नजिक हेर्यो, आँखा चिम्सो पारेर हेर्यो भने अभिभावकले पनि त्यसलाई गाली गर्ने, त्यहाँबाट तान्ने होइन कि उसलाई उसको आँखा जोजाउनु पर्यो, किन यसरी हेर्यो, किन नजिक गयो भनेर प्रश्न गरेर उसलाई आई केयर सर्भिसमा पनि यसको जाँच हुन्छ, यसको इलाज हुन्छ प्राइमेरी सेन्टरहरूमा पनि।
1: उहाँ हुनुहुन्थ्यो बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका आँखा विशेषज्ञ डाक्टर आनन्द कुमार शर्मा। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ़दै गएको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सावा तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 82-83 आन्तरिक ऋण 45% बढ़ेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पूँजी निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै सकिने गरेकोले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकिरहेको छैन। आर्थिक वर्ष 77-78 कुल गृहस्थ उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 81-82 बढ़ेर 43.79% पुगेको छ। चालू खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन हुन नसक्दा सरकारको नियमित खर्च धान्न समेत ऋणको भार पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ। आर्थिक वर्ष 2078-79 अहिलेसम्म सरकार निरन्तर बजेट घाटामा रहेको छ भने प्राथमिक बचत समेत ऋणात्मक हुँदै गएको छ। आयोगले चालू खर्चमा मितव्ययिता अपनाउन, बजेटको राजस्व दायरा विस्तार गर्न र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ़ने सुनिश्चितता गर्न सरकारलाई सुझाव दिएको छ।
2: हिजो घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 2.31 अंकले बढ़ेर 2574.65 बिन्दुमा पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रो फाइनान्स, अन्य र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 140 कम्पनीको शेयर बढ़ेकामा 127 घटेको छ। 11 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज निप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.74 अर्ब कारोबार भएकोमा आज 354 कम्पनीको 1.12 करोड़ कित्ता शेयर 3.93 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष 2083-84 लागि 30.87 अर्ब रूपियाँ भन्दा बढ़ी बजेट पारित गरेको छ। आज बसेको विश्वविद्यालय सभाको साधारण बैठकले रजिस्ट्रार रविन्द्र शिवाकोटीद्वारा प्रस्तुत बजेटलाई स्वीकृत गरेको हो। प्रस्तावित बजेट अनुसार आन्तरिक स्रोतबाट 15.24 अर्ब र नेपाल सरकारको अनुदानबाट 15.62 अर्ब जुटाउने लक्ष्य छ। तर सरकारले गएको वर्षको भन्दा 4.80 अर्ब रूपियाँ कम अनुदान विनियोजन गरेको र शिक्षक तथा कर्मचारीको तलब वृद्धिको दायित्व समेत थपिएका कारण झण्डै 8.31 अर्ब रूपियाँ अपुग हुने देखिएको छ। नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा र अनुसन्धानलाई प्राथमिकता दिएको छ।
2: नेपालको राष्ट्रिय चरा समेत रहेको हिमालयको सुन्दर पंक्षी डाँफेमाथि मानव गतिविधिका कारण गम्भीर असर पर्न थालेको भारतमा गरेको एउटा अध्ययनले देखाएको छ। भारतीय अनुसन्धानकर्ताहरूले गरेका दुईवटा अध्ययनले पूर्वाधार विकास, तीव्र शहरीकरण र ध्वनि प्रदूषणका कारण डाँफेको वासस्थान र संचार शैली दुवै फेर्दै गएको देखाएका द बेटर इण्डियामा प्रकाशित लेखमा उल्लेख छ। उत्तराखण्डको चोपटा र माध्यमेश्वर उपत्यकामा गरेको अध्ययन अनुसार गाड़ी र पर्यटकको कोलाहल बढ़ेको क्षेत्रमा डाँफेहरूले शान्त क्षेत्रका डाँफेको तुलनामा उच्च फ्रिक्वेन्सी वा बढ़ी पीचमा आवाज निकाल्ने गरेका छन्। हो हल्लाको बीचमा आफ्ना प्रजातिसँग संवाद गर्न उनीहरूले यो विधि अपनाएका अध्ययनको निष्कर्ष छ। यस्तै जलवायु परिवर्तन र मानवीय अतिक्रमणका कारण डाँफेहरू आफ्नो प्राकृतिक वासस्थान छोडेर अझ बढ़ी उचाइतिर सर्दै गएको पाइएको छ। विज्ञहरूका अनुसार यसरी वासस्थान संकुचित हुँदा उनीहरूको प्रजनन प्रक्रिया प्रभावित हुने र दीर्घकालमा जनसंख्या घट्ने खतरा बढ़ेको छ। डाँफेमा देखिएको यो परिवर्तनले सिंगो हिमाली पर्यावरणले नै संकट भोगिरहेको स्पष्ट संकेत गरेको प्रतिवेदनमा भनिएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: पाको एकमात्र डिटिएच सेवा डिस होम
1: डिश होम खुशीको कनेक्शन
2: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
4: कृषि मन्त्र नार्कसँग
5: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ धानलाई मौसम सफा भएपछि मात्र काटौ खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौ र धान ढल्न नदिऊ युरिया मलको प्रयोग नगरौ
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो। पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र र उहाँका प्रशंसकहरूलाई स्तब्ध बनाएको छ। उहाँका स्लाम बम्बे पारिन्दा अंगार क्रान्तिवीर अग्निसाक्षी वेलकम लगायत थुप्रै चलचित्रमा उहाँको भूमिका सम्झन लायक छ। पाटेकरको निधनसँगै हिन्दी तथा मराठी चलचित्र क्षेत्रले एक प्रभावशाली अभिनेता गुमाएको छ।
6: हुम्लाको सीमावर्ती क्षेत्रमा जड़ीबुटी संकलनको क्रममा हिमपहिरोमा परिबेपत्ता भएका मुगुका दुईजनाको शव भेटिएको छ। मुगुम कारमारोङ गाउँपालिका नौका अंगबहादुर काया र ललितजंग बडुवालको शव संयुक्त सुरक्षा टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। जड़ीबुटी संकलनका लागि गएको 13 जनाको टोली मध्ये उहाँहरू दुवैजना असोज 2 गतेदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो। नेपाली सेनाको नेतृत्वमा परिचालन गरिएको सुरक्षा टोलीले खोजीको क्रममा रोकाएको शव यसअघि असोज 17 गते र बडुवालको शव हिजो लिमीपाटन तथा सानो मिमी क्षेत्रमा फेला पारेको हो।
7: बाँकेका किसान छिटो र बढ़ी उत्पादनको खोजीमा लाग्दा स्थानीय बालीका धेरै जातहरू हराउँदै गएका छन्। कोहलपुरको मैट हावामा आयोजित 16 राष्ट्रिय जीन बैंक स्थापना दिवसमा किसान र विज्ञहरूले रैथाने बालीको संरक्षणमा गम्भीर बन्नुपर्ने बताएका छन्। कार्यक्रममा सामुदायिक जीन बैंक गाभर भ्यालीका अध्यक्ष पुरमल बस्नेतले पुस्तौंदेखि प्रयोग हुँदै आएका बिउहरू नष्ट हुँदै गएको र बाँकी रहेका जोगाउन चुनौती बढ़ेको बताउनुभयो। उहाँले किसान आफैले बिउ संरक्षण र आदान प्रदान गर्ने परम्परालाई बलियो बनाउनु पर्नेमा जोड़ दिनुभयो। यसैबीच नेपाल कृषि अनुसन्धान केन्द्र परिषद नार्का बाली प्रजनन विज्ञ डाक्टर मुकुन्द भट्टराईले रैथाने बालीको बजार माग बढ़दो रहेको उल्लेख गर्दै यसलाई उत्पादन र बजारीकरणसँग जोड़नु पर्ने बताउनुभयो।
6: सरकारले देशभर संचालित सामुदायिक विद्यालय मध्ये 85% भन्दा धेरैमा इन्टरनेट सुविधा पुगेको दावी गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालय मध्ये 85.4% इन्टरनेट सुविधा पुगेको हो। त्यस्तै 29.6% सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला विस्तार भएको छ। 2077 सालदेखि संचालित राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत 4608 विद्यालयमा सूचना प्रविधि प्रयोगशाला अर्थात आईसीटी ल्याब निर्माण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विद्यालयमा वैकल्पिक स्रोतबाट 69.6% विद्युत पहुँच पुगेको छ। नेपालमा धार्मिक प्रकृतिका विद्यालय समेत गरी 35,951 विद्यालय सञ्चालनमा छन्। तीमध्ये 27,010 सामुदायिक विद्यालय हुन्।
7: खोटाङमा भूमि प्रशासन कार्यालयका सेवाग्राहीले लेखापढ़ी व्यवसायबाट हुने सम्भावित ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण भएको छ। जिल्लामा रहेको भू सेवा केन्द्र व्यवस्थापन तथा सहजीकरण समितिको बैठकले आजदेखि लागू हुने गरी लेखापढ़ी व्यवसायका लागि यो शुल्क निर्धारण गरेको हो। कार्यालयका सेवाग्राहीहरू लेखापढ़ी व्यवसायबाट ठगीमा परेको गुनासो बढ़ेपछि पहिलो पटक सेवा शुल्क तोकिएको हो। जस अनुसार जग्गा राजीनामा बकस पत्र अंशभण्डा नामसारी सट्टापट्टा र दृष्टिबन्धक लगायत कामका लागि सेवा प्रकृति हेरी 1,000 देखि 1,500 रूपियाँसम्म शुल्क कायम गरिएको छ। यस्तै किट्टा काट भएमा थप 200 देखि 400 रूपियाँसम्म र सामान्य निवेदन तथा सिफारिशका लागि 500 रूपियाँ निर्धारण गरेको केन्द्रले जनाएको छ। तोकिएको भन्दा बढ़ी शुल्क लिएमा कानून बमोजिम कड़ा कार्यवाही गर्ने समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताउनुभयो।
6: काठमाडौँ उपत्यकामा श्रृंखलाबद्ध रूपमा लुटपाट गर्दै आएको आयन माझी समूहका नायके सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सिन्धुलीका 24 वर्षीय आयन माझीलाई जडीबुटी पुलमुनि गोली प्रहार गरी पक्राउ गरेको हो। पक्राउ गर्ने क्रममा माझीले प्रहरीमाथि धारिलो हतियार प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि हवाई फायर र घुँडामुनि 1 राउण्ड गोली चलाएको थियो। उनको बयानको आधारमा प्रहरीले भक्तपुरबाट अन्य 2 सदस्य मनोज कुमार मुक्तान र राकेश थिङलाई पनि पक्राउ गरेको जनाएको छ। मुख्य नायकी माझी विरूद्ध काठमाडौँ भक्तपुर र काभ्रेमा गरी डाँका चोरीका मात्रै 27 वटा मुद्दा दर्ता रहेका पनि प्रहरीको भनाई छ।
7: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवयित्री एनी कार्सनलाई प्रदान गर्ने भएको छ। शास्त्रीय परम्परा संघको रोचक सम्वाद मार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सृजना गर्ने कार्सनका साहसिक र नवीन कृतिहरूको लागि पुरस्कृत गर्ने निर्णय गरेको नोबेल समितिले जनाएको छ। उहाँले 1,10,00,000 स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। कार्सनले कविता लेखनसँगै अनुवाद र विभिन्न विश्वविद्यालयमा अध्यापन गर्दै आउनुभएको छ। को पहिलो नोबेल पुरस्कार अन्तर्गत सोमबार चिकित्साशास्त्र, मंगलबार भौतिकशास्त्र र हिजो रसायनशास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब भोलि शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ।
6: यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2026 नोबेल शान्ति पुरस्कारको लागि आफू योग्य रहेको दावी गर्नुभएको छ। आफूले दोस्रो कार्यकाल शुरू गरे यता 8 वटा युद्ध अन्त्य गराएको दावी गर्दै उहाँले नोबेल शान्ति पुरस्कार दावी गर्नुभएको हो। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दावी गर्नुभयो। ट्रम्पले नोबेल समितिले आफू जस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै आफूलाई पुरस्कार नदिए पनि त्यसले आफूले गरेका कामको महत्व कम नहुने बताउनुभयो। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा पोप लियो, अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक लगायतको नाम चर्चामा रहेको छ।
7: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नामिबिया घरेलू टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामिबिया 1 स्थान तल झर्दै 17 स्थानमा पुगेको छ। नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। अब नेपालले लीग 2 श्रृंखलामा आइतबार क्यानाडासँग खेल्नेछ। यो श्रृंखलामा घरेलू टोली ओमान, नेपाल र क्यानाडा सहभागी छन्। एक दिवसीय वरियतामा भारत शीर्ष, न्यूजील्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान 5 स्थानमा यथावत छन्।
6: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: कांग्रेस नेतृत्व चयनका लागि आज हुने भनेको मतदान भोलि बिहान 7 बजेका लागि सर्यो। एमाले ओडा र पालिकाका महाधिवेशनको मिति तोक्यो। पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूपमा सक्रिय राजनीतिमा पुनरागमन।
6: आज पनि देशका केही ठाउँमा पानी पर्यो, भोलि अझ बढ़ी वर्षाको सम्भावना। एलनिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुन सक्ने।
7: मोबाइल कम्प्युटर बढ़दो प्रयोगसँगै आँखामा सुक्खापन र अन्य समस्याको जोखिम, नियमित आँखा जाँच गर्न र सावधानी अपनाउन डाक्टरको सल्लाह।
6: यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी एनी कार्सनलाई प्रदान गर्ने, नोबेल शान्ति पुरस्कारको लागि आफू योग्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई,
7: र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाई सँगै।
2: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
3: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
3: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
4: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
5: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
6: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9915-38-77-75।
7: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
8: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
7: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
8: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
7: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
8: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
7: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
8: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
7: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
8: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
7: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
8: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
7: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
8: र विविध
7: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
8: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
7: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
8: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
7: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191, 029570-191, 98422-93-88 र 98525-51-354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह बेगर के प्वाक्क बोलेको? कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ। लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने।

0: ए कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 98-520-45-741।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह बेगर के पाक्क बोलेको। कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
6: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98-520-51-094, 98-12-36-77-42 र व्हाट्सएप नम्बर 97-054-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
7: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने

0: हौ लाउरेहरू हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि
0: हौ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
1: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: हो लु अब त्यहीबाट जाने
0: लाखे सल्लाह बेगर के प्वाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके उपचार गर्न कहाँ जाने होला
5: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि
4: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया
5: ए लु जचाउन जानुपर्छ काका
4: जान त जानु तर खोइ कहाँ पो जानु राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला
6: ल छ नि काका 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल त्यहाँ गए त भइगयो नि
3: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बात हाड जोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाँझोपनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ
7: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
3: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ
6: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 029570292 फोन नम्बर 9843345019
8: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा बनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा 8:30 दिउँसो 3:30 सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार
9: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ल बारी खर्कैको नारायण जौबारी
10: नमस्कार म लोक गायक कमलीकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के क्वाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरू ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154994, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
7: होइन के साह्रो हो त, चाहिँ बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार सिरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 9400069।

0: कृत्य गरी विदेशमा रहेका व्यक्तिलाई परीक्षा विनय
1: का आकर्षक भेट होटलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो हाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हाहा संचार नेटवर्कमा समाचार विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदानको समय सारेको सारे गरिएको छ। आज बिहान 7 बजे शुरू हुने भनिएको मतदानको समय 5 पटक सारेर भोलि बिहान 7 बजे पुर्याइएको हो। प्रतिकूल मौसम र प्राविधिक कारणले पटक पटक सारिएको मतदान ढिला भएको र यस्तै गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले भोलि बिहान मात्रै मतदान शुरू गर्ने निर्णय गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। भोलि बिहान 7 बजेदेखि 3 बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। महाधिवेशन प्रतिनिधिको संख्या 7317 पुगेको सदस्य सचिव कटुवालले बताउनुभयो। प्रज्ञा प्रतिष्ठान सहित 3 ठाउँमा गर्ने भनिएको मतदान केन्द्र अहिले 2 ठाउँमा सीमित गरिने भएको छ। राष्ट्रिय सभागृहको मतदान केन्द्र कमा बागमती प्रदेशका प्रतिनिधिले र खुला मञ्चका विभिन्न बुथमा विभिन्न क्षेत्रका लागि 3 वटा मतदान केन्द्र छुट्याएर मतदानको व्यवस्था मिलाइएको छ। मतदान केन्द्र ख खुला मञ्चको हिमाली हलमा गण्डकी प्रदेशका प्रतिनिधिले, तराई मधेस हलमा मधेस प्रदेशका प्रतिनिधिले र पहाड़ हलमा लुम्बिनी प्रदेश कर्णाली र सुदूरपश्चिम तथा नेपाली जनसम्पर्क समिति र भ्रातृसंघ संस्थातर्फका प्रतिनिधिले मत हाल्नेछन्। मतदान गर्नुअघि प्रतिनिधिको परिचय पत्र तथा मतदाता नामावली रुजु गर्ने व्यवस्था मिलाइएको छ। मतपत्र ठूलो भएकाले एकजनालाई मत हाल्न आधा घण्टादेखि 45 मिनटसम्म लाग्ने अनुमान छ। एकपटकमा 150-200 जनाले मतदान गर्ने व्यवस्था मिलाइए पनि मतदान सकिन 7-10 घण्टा लाग्ने अनुमान छ। मतगणना भने पार्टीको केन्द्रीय कार्यालय सानेपामा गर्ने तयारी छ। 15 महाधिवेशनले विधान संशोधन गरेर कंग्रेस केन्द्रीय कार्य समिति 297 सदस्य बनाएको छ। निर्वाचन समितिले मतदानका लागि आवश्यक सम्पूर्ण सबै तयारी सकिएको आज पनि जानकारी गराएको छ।
0: तोकिएको समयमा मतदान शुरू नभएपछि केही प्रतिनिधि घर फर्केका छन्। विदेशबाट निश्चित समय लिएर आएका प्रतिनिधि र टाढाका केही प्रतिनिधि फर्केका हुन्। उम्मेद्वार र कार्यकर्ताहरू भने प्रचार प्रसारमा व्यस्त देखिएका छन्। ब्रिकेटिङ मण्डप र खुला मञ्च बाहिर उम्मेद्वार र कार्यकर्ताहरूले आज दिनभर विभिन्न तरिकाले मत मागेका छन्। कसैले रोबोटको प्रयोग गरी, कसैले छातामा पर्चा झुन्झाएर, कसैले समूह समूहमा नारा लगाउँदै त कसैले कार्ड तथा पम्पलेट बाँडेर मत मागिरहेका थिए। कसैले गीत गाउँदै नाच्दै रमाइलो गरिरहेको दृश्य पनि देखिएको छ। कांग्रेसको चुनावले खुला मञ्च रत्न पार हुँदै भ्रिकुटी मण्डपसम्म सवारी साधन आवत जावतमा सकस भएको छ। यद्यपि ट्राफिक प्रहरीले सवारी आवागमनलाई सहज पारिरहेको छ।
2: नेकपा एमाले भने आगामी मंगिर 1 साता काठमाडौँमा राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा च्यासल स्थित केन्द्रीय कार्यालयमा आज बसेको स्थायी कमिटि बैठकले सांगठनिक सुदृढीकरणका लागि राष्ट्रिय भेलासँगै स्थानीय तहका अधिवेशनको मिति तय गरेको उपमहासचिव लेखराज भट्टले बैठकपछि जानकारी गराउनुभयो।
3: मंसिर 26 वडा अधिवेशन आगामी पौष 4 पालिका अधिवेशन मंसिर 1 हप्ता राष्ट्रिय भेला गर्ने पार्टीका प्रदेश पदाधिकारी जिल्ला पदाधिकारी पालिकाका अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधिहरू सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधिहरू नगर र वडा अधिवेशन पछि प्रदेश स्तरीय भेला गर्ने निर्णय भएको छ।
2: बैठकले नेतृत्वविहीन रहेका 13 जिल्लामा स्थानीय कमिटिले नै अध्यक्ष तोकेर आयोजक कमिटिमा रूपान्तरण गरी माथिल्लो कमिटिबाट अनुमोदन गराउने निर्णय पनि गरेको छ। आजको बैठकमा पार्टीको केन्द्रीय कमिटिबाट वरिष्ठ नेतामा मनोनित पूर्व राष्ट्रपति विद्यादेव भण्डारी पनि सहभागी हुनुभएको उहाँले बताउनुभयो। बैठक अघि उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो। यससँगै पूर्व राष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ। भण्डारी यसअघि राष्ट्रपति पदमा हुँदा दलीय राजनीतिबाट अलग हुनुभएको थियो। राष्ट्रपतिको दुई कार्यकाल सकिएपछि भण्डारीलाई पार्टी राजनीतिमा फर्कन ओलीले नै अवरोध गर्नुभएको थियो। अन्तत भण्डारी पार्टीको जिम्मेवारीमा फर्केसँगै पार्टीभित्रको शक्ति समीकरणमा हलचल आउने अनुमान गरिएको छ। स्थायी कमिटिको अर्को बैठक भोलि दिउँसो 1 बजे पुनः बस्नेछ।
0: एमाले पार्टीबाट निष्कासन गरेपछि भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा र वडा नम्बर 8 का अध्यक्ष नवीन प्रधानले पदबाट राजीनामा दिनुभएको छ। पार्टी हित विपरीत काम गरेको भन्दै एमाले साधारण सदस्य समेत नरहने गरी कार्यवाही गरेपछि उहाँहरूले नैतिकताका आधारमा राजीनामा दिनुभएको हो। उपप्रमुख शेर्पा र वडाध्यक्ष प्रधान दुवैजना एमालेबाट निर्वाचित हुनुभएको थियो।
2: नजिकिदो चाडपर्वका बेला मनपरी भाडा असुलेको गुनासो बढ़ेपछि आन्तरिक वायुसेवा कम्पनीहरू हवाई भाडा दर घटाउन सहमत भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र पर्यटन मन्त्री खड़गराज पौडेलको सक्रियतापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आज वायुसेवा संचालकसँग छलफल गरी स्वीकृत अधिकतम दरभन्दा सस्तोमा टिकट बेच्ने सहमति गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सहमति अनुसार अब वायुसेवा कम्पनीले स्वीकृत अधिकतम भाडा दरभन्दा सस्तोमा टिकट बिक्री गर्ने भएका छन्। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले नयाँ तथा सस्तो भाडा दरको विवरण सर्वसाधारणको जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीले आफ्नो आधिकारिक वेबसाइट र बिक्री प्लेटफर्ममा अनिवार्य रूपमा प्रकाशन गर्ने बताउनुभयो। 2072 मंगिर 27 गते तत्कालीन पर्यटन मन्त्री स्तरीय निर्णय अनुसार आन्तरिक हवाई सेवाको न्यूनतम उच्च दर भाडा निर्धारण गरिएको थियो। केही दिन यता हवाई भाडा तेब्बरसम्म मनाएको भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणले गुनासो गरेपछि आज बुद्ध एयरले त्यसको खण्डन समेत गरेको छ।
0: भाडा दशैं नजिकिएसँगै काठमाडौँ उपत्यका छाडेर गाउँ फर्किने यात्रुको संख्या वात्तै बढ़ेको छ। गाउँ फर्कनका लागि नयाँ बस पार्कमा यात्रुको बाक्लो भीड़ लाग्न थालेको छ। आम दिनमा करिब 700 सवारी साधन काठमाडौँबाट बाहिरिने गरेकोमा चाडपर्वको समयमा दैनिक 2200 गाड़ीले उपत्यका छाड्ने गरेका छन्। विशेष गरी लामो दूरीका सवारी साधनमा यात्रुको चाप बढ़ेको छ। यात्रुको सहजताका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ समेत खुला गरिँदैछ, जसले गर्दा बस पार्कमा यात्रुको चाप अझै बढ़ने अनुमान गरिएको छ। चाडपर्वको अवधिमा सहज आवागमनका लागि सरकारले देशभरका सार्वजनिक सवारी साधनका लागि रूट परमिट समेत खुला गर्दैछ। यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमाको पर्सीसम्म देशभर लागू हुने गरी लामो तथा मध्यम रूट परमिट खुला गर्ने निर्णय गरिएको छ। भोलिदेखि 3 दिन अग्रिम टिकट काट्नेको चाप अत्यधिक बढ़ने यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सितोलाले बताउनुभयो।
4: भोलिदेखि खुल्छ, भोलिदेखि खुलेपछि अब क्रमशः परिस्थिति हेर्दै जान्छ नि हामी के गर्छ हुन्छ भन्ने कुरा। अब पर्सि शुक्रबार अझ ठुलो चाप हुन्छ, भोलि पर्सि निको 3 दिन ठुलो चाप हुन्छ, अग्रिम टिकट काट्नेको पनि ठुलो भिड हुन्छ। अनि त्यसपछि सबै दिन एकदम क्रमबद्ध ढंगबाट लाइनमा बसेर एकदम शान्तिपूर्ण ढंगबाट सबैले टिकट काट्नमा आग्रह पनि गर्न चाहन्छु। कर्मचारीहरूलाई पनि त्यसले व्यवस्थापन गर्न सुरक्षणका सबैलाई संयमित भएर चाहिँ अगाडि बढ्न पनि म अनुरोध गर्छु।
2: नेपाल परिवेशमा आफ्ना श्रमिकलाई दशैं बोनस दिन सरकारको निर्देशन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
6: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन।

0: रोग होइन ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: सरकारले अध्ययन विदाको दुरूपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। आज त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिवीबाट अध्ययन विदाको दुरूपयोग गर्ने प्राध्यापकबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।
5: जो सम्पर्कमै आउनु भएको छैन, जसले चाहिँ यो प्रक्रियामा सहयोग गर्नुभएको छैन, उहाँहरूलाई पनि थप कारवाहीको लागि चाहिँ त्यसको अनुसन्धानको लागि सीआईबी अथवा अन्य सम्बन्धित निकायमा चाहिँ लेखी पठाउन एउटा प्रतिवेदन तयार गरेर त्यो लेखी पठाउन पनि म अनुरोध गर्दछु र त्यसको समय सीमा पनि तोक्यौं। त्यसको लागि एक महिनाको समय सीमाभित्र जो सम्पर्कमा आउनु हुँदैन उहाँहरूको लागि चाहिँ प्रतिवेदन तयार गरेर त्यसलाई चाहिँ सीआईबी अथवा अन्य सम्बन्धित निकायमा पठाउने गरी चाहिँ काम गर्नको लागि पनि अनुरोध गर्दछु।
4: त्यस क्रममा उहाँले त्रिभुवन विश्वविद्यालयका सबै संकायको परीक्षा नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन समेत दिनुभएको छ। समारोहमा रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटीले 95,540 विद्यार्थी दीक्षित हुने जानकारी दिनुभएको छ। उहाँका अनुसार त्रिवी दीक्षान्त समारोह अब यसै पालिदेखि सातवटै प्रदेशमा फरक फरक समयमा आयोजना हुँदैछ। सभाले 30,87,11,08,000 रूपियाँ बजेट पारित समेत गरेको छ।
3: विदेशमा रहेका व्यक्तिलाई समेत ट्रायल र लिखित परीक्षा बिना नै सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गरेको पाइएको छ। यातायात व्यवस्था कार्यालय रूपन्देहीका तत्कालीन प्रमुख तेज नारायण यादव

0: शनिबार बिहान 8 बजे बस्ने गरी स्थगित गरिएको प्रदेश सभा सचिव देव बहादुर बोगटीले जानकारी दिनुभयो। करिब 3 महिनादेखि बजेट विहीन रहेको सुदूरपश्चिम सरकारले अघिल्लो सरकारले पेश गरेको बजेट पुनर्लेखन गरी हिजो प्रदेश सभामा पेश गर्ने तयारी गरेको थियो। त्यसका लागि बेलुकी 5 बजे प्रदेश सभाको बैठक बोलाइएको थियो। हिजो पेश हुन नसक्ने भएपछि आज बिहान 8 बजे बैठक आह्वान भएको थियो, तर बजेट सम्बन्धी विवादमा सर्वोच्च अदालतले हिजो कारण देखाओ आदेश जारी गरेपछि सरकार बजेट ल्याउनबाट पछि हटेको हो। अधिवक्ता मणिराम उपाध्यायले दायर गरेको रिटमा हिजो सर्वोच्चले सर्वोच्चका न्यायाधीश मनोज शर्मा पौडेलको एकल इजलासले कारण देखाओ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई शुक्रबार छलफलमा बोलाएको छ। सर्वोच्चले अघिल्लो र वर्तमान सरकार दुवै पक्षलाई छलफलमा बोलाएपछि बजेट पेश गर्ने कि नगर्ने भन्ने विषयमा सरकार अन्यलमा परेको हो। मुख्यमन्त्री खगराज भट्ट कानूनी परामर्शमा रहनु भएको छ। यस्तै प्रदीप नेपाली कंग्रेसले सरकार गठन भएको 55 दिनसम्म पनि बजेट ल्याउन नसकेको भन्दै आपत्ति जनाएको छ। संसद दलका नेता तथा पूर्व मुख्यमन्त्री कमल बहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन भएको 2 महिना पुग्न लाग्दा समेत प्रदेश बजेट शून्यताको अवस्थामा रहनु गम्भीर र चिन्ताजनक विषय भएको बताउनुभयो।
1: वीरगंज स्थित नेशनल मेडिकल कलेजले 24 दिनदेखि आन्दोलनरत आवश्यक चिकित्सकलाई 12 घण्टाभित्र होस्टेल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले क्षमा याचना गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज भएको छलफलमा मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै चिकित्सकहरूलाई छिट्टै सुरक्षित वातावरणमा काम तथा अध्ययनमा फर्काउने प्रतिबद्धता जनाएको छ। वीरगंजको नेशनल मेडिकल कलेजले प्रथम वर्षका आवश्यक चिकित्सकलाई क्वार्टर र होस्टेल छाड्न निर्देशन दिएपछि चिकित्सकहरू मन्त्रालय पुगेका थिए। छलफलका क्रममा शिक्षा मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले कलेज प्रशासनको यो कदम अमानवीय आवेगपूर्ण र लोकतान्त्रिक व्यवस्था विपरीत रहेको भन्दै राज्यका तर्फबाट माफी माग्नुभयो। आन्दोलनरत चिकित्सकले कलेजमा आफूहरूले मानसिक यताना र ज्यान मार्ने धम्कीसम्म सहनु परेको गुनासो गरेका छन्। आवासीय चिकित्सक डाक्टर अभिष शाहले कलेजमा अव्यवहारिक अभ्यास गर्न नदिएको र धेरै बोले छतबाट खसालिदिने जस्ता धम्की आउने गरेको सुनाउनुभयो। आवासीय चिकित्सकले कलेजमा फेक फाइल र फेक फ्याकल्टी खड़ा गरिएको भन्दै त्यसको छानबिन गर्न र मर्यादित वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन्।
0: मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा परसाईले नयाँ राजनैतिक दल गठन गर्नुभएको छ। उहाँको नेतृत्वमा नेपाल पथ दल निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएको छ। लामो समयदेखि नागरिक बचाऊ अभियान संचालन गर्दै आएका परसाईले यसअघि दर्ता रहेको नागरिक बचाऊ दलको नाम संशोधन गरेर नेपाल पथ दल कायम गर्नुभएको हो। आयोगले आज सो दललाई प्रमाणपत्र प्रदान गरेको छ। नयाँ दलको चुनाव चिन्ह परिवार सहितको घर राखिएको छ भने 351 सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ। परसाई अध्यक्ष रहे पनि अन्य पदाधिकारी भने चयन हुन बाँकी छ।
1: रसुवाको साफ्रोबेसीमा भेलीब्रिज निर्माणका लागि फाउण्डेशन तयार गर्ने काम शुरू भएको छ। नदीको दुवैतर्फ उपकरण परिचालन गरी सड़कको अस्थायी ट्रयाक निर्माण अघि बढ़ाइएको हो। साफ्रोबेसीमा करिब 76 मिटर लामो भेलीब्रिज निर्माण गर्ने तयारी अनुसार एक्सेस रोड निर्माणको काम भइरहेको छ। पुल जडानका लागि आवश्यक करिब 14 मिटरको फाउण्डेशन निर्माण गर्न 2 वटा एस्काभेटर मार्फत जग खन्ने काम भइरहेको छ। बेत्रावतीमा भेलीब्रिज जडानको काम अन्तिम चरणमा पुगेपछि स्याफ्रोबेसीमा पनि निर्माणले तीव्रता दिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। पुल निर्माणसँगै अवरूद्ध सड़क सम्पर्क पुनस्थापित हुने र आवागमन सहज हुने मन्त्रालयको भनाई छ। अर्स्याङदी नदीमा आएको लेदोसहितको गेग्रान बस्तीतर्फ बसेपछि चामे गाउँपालिका वडा नम्बर 5 र मनाङ निस्याङ गाउँपालिका जोड्ने सड़क पूर्णरूपमा अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार गैराती आएको बाढ़ीले नदीको बगर भरिएर लेदो सहितको भेल बस्तीको भागमा समेत पसेपछि स्थिति थप जटिल बनेको हो।
0: काले गण्डकी नदीमा आएको बाढ़ीले क्षतिग्रस्त बनेको राउघार जलविद्युत आयोजना 11 दिनपछि पुनः संचालनमा आएको छ। प्राविधिक टोलीले निरन्तर मर्मसम्हार गरी आजदेखि 20 मेगावाट क्षमताको एउटा युनिटबाट पुनः विद्युत उत्पादन शुरू गरेको हो। कुल 40 मेगावाट क्षमताको यो आयोजनामा 20-20 मेगावाटका 2 वटा युनिट छन्। दोस्रो युनिट पनि छिटी संचालनमा ल्याउने गरी मर्मतको काम भइरहेको रघुगंगा हाइड्रो पावर लिमिटेडले

0: आएको छ। गत असोज 11 गते आएको बाढ़ीले विद्युत गृह डुबानमा पर्नुका साथै मुख्य संरचनामा क्षति पुर्याएपछि आयोजना ठप्प बनेको थियो।
1: काठमाडौँको जडीबुटीबाट गइराती गोली प्रहार गरी पक्राउ गरिएको डाका चोरी गिरोहलाई प्रहरीले आज सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हतियार देखाई सुनका गरगहना तथा नगद लुटपाट र मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले गिरोहका नाइके आयन माझी सहित तीनजनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुली घर भई कलंकी बस्दै आएका 26 वर्षीय नाइके आयन माझी तथा भक्तपुरको ठेनी बस्दै आएका मनोज कुमार मोक्तान र राकेश थिङ रहेका प्रहरीका अनुसार माझीमाथि काठमाडौँ भक्तपुर र काभ्रेमा गरी 27 डाका चोरीका मुद्दा दर्ता छन्।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन।
0: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सशस्त्र प्रहरी बल नेपालले चाडपर्व लक्षित विशेष सुरक्षा योजना 2083 लागू गर्दै 28,126 जना जनशक्ति परिचालन गरेको छ। थप 4,500 जनशक्तिलाई तत्काल परिचालन गर्न सक्ने गरी तयारी अवस्थामा राखिएको छ। आजदेखि लागू योजना अन्तर्गत सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, राजमार्ग सुरक्षा तथा विपद उद्धारलाई प्राथमिकता दिएको सशस्त्र प्रहरीले जनाएको छ। देशभर 141 स्थानमा नागरिक सहायता कक्ष, 16 स्थानमा स्वास्थ्य कक्ष र 13 स्थानमा पर्यटक सहायता कक्ष स्थापना गरिएको छ। समकक्षी सुरक्षा निकायसँगको समन्वयमा सीमावर्ती इलाकामा संयुक्त गस्ती समेत सञ्चालन भइरहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्र बहादुर कार्कीले जानकारी दिनुभयो। झापाको काँकडभित्ता, पर्साको वीरगंज, रूपन्देहीको बेलाहिया र बाँकेको जमुना नाकामा अवैध हात हतियार, विस्फोटक पदार्थ र लागू औषध पहिचान गर्न सक्ने तालिम प्राप्त स्निफिङ डग K9 टीम समेत परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। त्यसै गरी दशैं तिहार, छठ तथा अन्य चाडपर्वमा हुन सक्ने आपराधिक क्रियाकलापको रोकथाम तथा नियन्त्रणका साथै मुख्य राजमार्गमा हुन सक्ने घटना तथा दुर्घटना न्यूनीकरण र समयमै उद्धार गर्न सक्ने गरी 37 स्थानमा एम्बुलेन्स सहितको आकस्मिक उद्धार टोली परिचालन गरिएको छ। चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत दैनिक 415 स्थानमा पिकेट, 418 स्थानमा चेक पोइन्ट, 601 पैदल गस्ती, 555 मोबाइल गस्ती, 182 लामो दूरीको गस्ती, 146 क्यूआरटी, 14 बम डिस्पोजल टीम, 37 एम्बुलेन्स, 251 विपद उद्धार टीम र 11 स्थानमा गोताखोर टोली 24 घण्टा तैनात रहने। सुरक्षामा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिँदै संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि आवश्यकता अनुसार 21 ड्रोन परिचालन गरिएको छ।
3: सरकारले आफ्ना श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता र प्रतिष्ठानलाई ताकेता गरेको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले आज विज्ञप्ति जारी गर्दै श्रम ऐन बमोजिम पाउने सुविधा नदिए सम्बन्धित रोजगारदाता विरूद्ध उजुरी दिन श्रमिकलाई आग्रह गरेको हो। श्रम ऐन 2074 दफा 37 अनुसार परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा बोनस पाउने स्पष्ट कानूनी व्यवस्था छ। यदि नियमानुसार पाउनुपर्ने चाडपर्व खर्च नदिएमा श्रमिकले आफ्नो क्षेत्रको श्रम कार्यालय वा सोझै विभागमा उजुरी दिन सक्नेछन्।
4: चाडपर्व नजिकैसँगै हुन सक्ने कालोबजारी, म्याद सकिएका खाद्य वस्तुको बिक्री र मनपरी मूल्यवृद्धि नियन्त्रण गर्न काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई अघि बढ़ाएको छ। चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको माग बढ़ने मौका छोपेर अस्वस्थकर र गुणस्तरहीन सामान बिक्री हुन सक्ने भएकाले महानगरले बजारमा सक्रियता बढ़ाएको हो। आज सामकुशी क्षेत्रमा गरिएको अनुगमनका क्रममा टोली खाद्य वस्तुको म्याद मूल्य सूची र पसल दर्ताको स्थिति जाँच गरेको छ। नियम विपरीत व्यापार गर्ने व्यवसायीहरूलाई टोलीले सचेत गराउँदै कानूनी कार्यवाहीको चेतावनी समेत दिएको छ। महानगरले उपभोक्तालाई पनि सामान खरिद गर्दा उत्पादन र म्याद सकिने मिति अनिवार्य रूपमा हेर्न आग्रह गरेको छ।
3: शेयर बजारमा नेप्से परिसूचक आज सामान्य अंकले बढ़ेको छ। नेप्से आज 2.31 अंकले बढ़ेर 2574 बिन्दुमा कायम भएको छ। कारोबार कममा भने केही सुधार देखिएको छ। हिजो 3.74 करोड़को शेयर खरिद बिक्री भएको बजारमा आज 3.93 करोड़को कारोबार भयो। कारोबारमा आएका मध्ये 140 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 127 कम्पनीको शेयर मूल्य घट्दा 11 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतीय दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतको गोवा स्थित डोना पाउलामा आफ्नै निवासमा बेहोश अवस्थामा भेटिएका पाटेकरलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो, तर बिहान करिब 5:30 बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। भारतीय संचार माध्यमहरूका अनुसार पाटेकरलाई हृदयघात भएको थियो। अस्पताल ल्याएपछि चिकित्सकले करिब 45 मिनटसम्म सक्रिय उपचार गरेका थिए, तर कुनै प्रतिक्रिया नआएको मणिपाल अस्पतालका ओन्कोलोजी विभागका प्रमुखले परिवारलाई जानकारी दिएका थिए। हिन्दी र मराठी सिनेमामा लामो समयदेखि सक्रिय पाटेकरलाई परिन्दा, क्रान्तिवीर, अब तक 56, वेलकम लगायत चलचित्र सर्वाधिक लोकप्रिय छन्।
3: क्यानाडाली कवि, निबन्धकार तथा अनुवादक इएन कार्सनले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्नुभएको छ। 76 वर्षीय कार्सन साहित्यमा नयाँ प्रयोगका लागि चर्चित हुनुहुन्छ। शास्त्रीय परम्परासँगको रोचक संवाद मार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सृजना गर्ने उहाँको साहसिक र नवीन कृतिहरूका लागि कार्सनलाई यसपालि सम्मानित गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ। जीवनभरको साहित्यिक योगदान र उत्कृष्ट कृतिहरूका आधारमा प्रदान गरिने यो सम्मानलाई विश्व साहित्यकै सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ। यसको पुरस्कार राशि 12 मिलियन स्वीडेनी क्रोनर, करिब 12 लाख अमेरिकी डलर रहेको छ।
4: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2026 नोबेल शान्ति पुरस्कारका लागि आफू पूर्ण रूपमा योग्य रहेको दावी गर्नुभएको छ। व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरू भए यता 8 युद्ध अन्त्य गरिसकेको बताउनु भएको हो। ट्रम्पले लामो समयदेखि आफ्नो कूटनीतिक प्रयासका लागि आफू पुरस्कारका लागि योग्य भएको जिकिर गर्नुभएको छ। आफूले अरू कसैले गर्न नसकेको काम उहाँले गरेको उहाँको भनाइ छ। नर्वेजियन नोबेल समितिले पुरस्कारको घोषणा गर्नेछ। यसअघि ट्रम्पले जून 2025 पनि पुरस्कारका लागि दावी प्रस्तुत गर्नुभएको थियो। ट्रम्पले नोबेल समितिको निष्पक्षतामाथि टिप्पणी गर्दै सन् 2009 तत्कालीन राष्ट्रपति बराक ओबामालाई नोबेल शान्ति पुरस्कार दिएको निर्णयको पुनः आलोचना गर्नुभएको छ। साथै गत वर्षकी नोबेल विजेता भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँगको भेट स्मरण गर्दै मचाडोले आफ्नो पदक आफूलाई सुम्पेको दावी समेत ट्रम्पले गर्नुभएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो पुरूष एक दिवसीय विश्व वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। यसअघि 17 स्थानमा रहेको नेपाल एक स्थान सुधार गर्दै वरियतामा 16 स्थानमा उक्लिएको हो। आईसीसीको अध्यावधिक विवरण अनुसार नेपालले 939 अंकसहित 28 रेटिङ पाएको छ। नेपालभन्दा एक स्थानमाथि रहेको अमेरिकाको 42 रेटिङ छ। एक स्थान खस्किएर 17 स्थानमा पुगेको नामिबियाको 28 रेटिङ भए पनि कुल अंकका आधारमा नेपालभन्दा पछाडि परेको छ। विश्व वरियताको शीर्ष स्थानमा 115 रेटिङ सहित भारत यथावत छ। यसै गरी न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया, पाकिस्तान, इंग्ल्याण्ड, श्रीलंका, अफगानिस्तान, बंगलादेश र वेस्ट इण्डिज क्रमशः दोस्रोदेखि 10 स्थानमा छन्।
4: नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किङ्सले धम्मिका प्रसादलाई पुनः प्रशिक्षकमा निरन्तरता दिएको छ। यससँगै प्रसादले आगामी सिजनमा पनि विराटनगर किङ्सको प्रशिक्षण तथा रणनीतिक नेतृत्व सम्हाल्नेछन्। श्रीलंका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादले श्रीलंकाका लागि 25 टेस्ट, 24 ODI र 14 T20 अन्तर्राष्ट्रिय खेल खेलेका छन्। विराटनगर किङ्समा पुनः जिम्मेवारी पाउँदा धम्मिका प्रसादले खुशी व्यक्त गरेका छन्।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एक पटक।
4: कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान भोलिलाई सारियो। एमाले बैठकमा विद्याको इन्ट्री, मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने।
3: आन्तरिक वायु सेवा कम्पनी हवाई भाडा घटाउन सहमत। दशैंका लागि काठमाडौँबाट घर फर्कनेको संख्या बढ़दो क्रममा।
4: नतिजा किर्ति गरी विदेशमा रहेका व्यक्तिलाई परीक्षा विनय लाइसेन्स वितरण। 7 जना विरूद्ध अख्तियारले चलाए भ्रष्टाचार मुद्दा।
3: अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाली कवि एन कार्सनलाई नोबेल शान्ति पुरस्कारमा अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
4: र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल तपाईं सँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्छ झुसेले।
4: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह बेगर के क्वाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525 5194 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: कहाँ हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है।
8: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
9: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
8: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
9: यो त सुप्रिन्सा सुनसाली पसलको कमाल हो नि दिदी।
10: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
11: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862 93 87 25 र 9917 64 57 29।
10: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ, शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: एबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा नेपाली कांग्रेसको नेतृत्व चयनमा ढिलाइ, पटक पटक समय सार्दै मतदान, अब भने भोलि मात्र परिणाम चाहिँ कहिले आउँछ?
1: म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिन भित्रमा म रिजल्ट लिएर आउँछु।
0: अर्को दल एमालेको आन्तरिक राजनीति बारे पनि चर्चा, नेता रघुवीर महाशेरसँग कुराकानी, अनि
2: लास्नी भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
0: भोटेकोसीको बारीमा बेपत्तालाई सम्झिरहेका तिनका परिवारजनको पीड़ा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। पूर्वी युक्रेनी शहर क्रामातोक्समा दुईवटा बसमा भएका आक्रमणमा कम्तीमा 30 जनाको मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीहरूले सार्वजनिक गरेका तस्विरहरूमा जलेर ध्वस्त भएका बस र सड़कभरि छरिएका भग्नावशेषहरू देखिन्छन्। उक्त क्षेत्रका प्रमुखले रूसले जानाजान सर्वसाधारणलाई निशाना बनाएको र युद्ध सम्बन्धी सबैजसो नियमहरूको उल्लंघन गरेको आरोप लगाएका छन्। सुरक्षा अवस्था बिग्रिएको भन्दै उनले क्रामातोक्स र नजिकैको स्लोभियान शहरमा सार्वजनिक यातायात सेवा बन्द गर्ने आदेश दिएका छन्। युक्रेनको राजधानी शहर किएवमा पनि दुईवटा छुट्टा छुट्टै आक्रमणमा परि 3 जनाको मृत्यु भएको बताइएको छ। मध्यपूर्वबाट हुने पेट्रोलियम आपूर्तिलाई लिएर व्याप्त चिन्ताका कारण तेलको मूल्य थप 5% वृद्धि भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारल $105 भन्दा केही माथि पुगेको छ। बीबीसीका सेवास्टियन असर भन्छन्, एक्सियस न्यूज साइटले वाशिङटनले नोभेम्बरको मध्यावधि निर्वाचन अघि इरानमाथि नयाँ आक्रमणहरू गर्न सक्ने भन्ने खबर छापेको छ। बीबीसी संवाददाताको भनाई, त्यस्ता खबरले पछिल्लो यस मूल्य वृद्धिलाई बढ़ावा दिएको विश्लेषकहरू बताउँछन्। विश्लेषकका अनुसार यो वाशिङटनले तेहरानमाथि दबाव बढ़ाउने प्रयास मात्रै पनि हुन सक्छ। साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटनका आवाजहरू सुनिएका छन्। इरान समर्थित यमनका हुती विद्रोहीहरूले रियाद विमानस्थलमा आक्रमण गरेको दावी गरेका छन्। साउदी नेतृत्वको गठबन्धनले भने हुथीहरूले रियादलाई लक्षित गरी प्रहार गरेका दुईवटा ब्यालिस्टिक क्षेपास्त्रलाई विजयमा रोकेको जनाएको छ। सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एउटा भिडियोमा

0: विमानस्थलबाट धुवाको ठूलो मुस्लो निस्किरहेको देखिन्छ। यस विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन, तर विभिन्न स्रोतहरूले त्यहाँ रोकिएको एउटा खाली विमानमा प्रहार भएको जनाएका छन्। इजरायलले अधीनस्थ पूर्वी जेरुसलममा रहेका ब्रिटिश वाणिज्य दूतावासलाई नियोगका रूपमा घटाएको छ। गैर कानूनी रूपमा बनाइएका वेस्ट ब्याङ्कका बस्तीबाट उत्पादन हुने इजरायली सामानहरू प्रतिबन्धित गर्ने ब्रिटेनको निर्णयको विरोधमा इजरायलले यसअघि उक्त कूटनीतिक भवन पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको थियो। करिब 200 वर्षदेखि सञ्चालनमा रहेको उक्त कूटनीतिक भवनमा अब कम कर्मचारीहरू हुनेछन् र इजरायलले उसका गतिविधिको दायरा सीमित हुने भनेको छ। ब्रिटेनले इजरायललाई वाणिज्य दूतावास बन्द गर्ने कुनै कानूनी अधिकार नभएकोमा जोड़ दिइरहेको छ र यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि लेखिका तथा अनुवादक एन कार्सनले पाउने नोबेल पुरस्कार समितिले घोषणा गरेको छ। कार्सनका सिर्जनाहरूमा प्राय पद्य गद्य र संवादको सम्मिश्रण पाइन्छ। समीक्षकहरूले त्यसलाई कुनै निश्चित विधामा नबाँधिने मिश्रणका रूपमा व्याख्या गर्ने गर्छन्। 76 वर्षीय कार्सन 20 भन्दा बढ़ी पुस्तक एवं अनुवाद कृतिकी सर्जक हुन्। काव्यिक उपन्यास अटोबायोग्राफी अफ रेड उनका सबैभन्दा चर्चित कृति मध्ये गनिन्छ। ग्रीक मिथकको आधुनिक प्रस्तुति रहेको उक्त कृतिले समलिङ्गी पहिचानको विषयलाई समेटेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई स्वागत छ। काठमाडौँमा जारी नेपाली कांग्रेसको महाधिवेशन 5 दिन पुग्दा समेत नेतृत्व चयनको निम्ति मतदान हुन सकेको छैन। आज पटक पटक मतदानको समय सार्दै उक्त पार्टीले अब भोलि बिहान मात्र मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस सभापतिमा गगन थापा विरूद्ध पनि उम्मेद्वारी परेको छ। उनका प्रतिस्पर्धी तुलनात्मक रूपमा कमजोर र अपरिचित अनुहार रहेको बताइन्छ। अन्य कतिपय पदमा भने चर्चित र वरिष्ठ नेताहरूबीच चुनावी भिडन्त हुन लागेकाले त्यसमा धेरै जसोको चासो पाइन्छ। तर कांग्रेसको मतदान किन निर्धारित समयमा हुन सकेन? कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का,
2: चुनाव भनेपछि यो देख्दाखेरि चाहिँ 7,000 चाहन्छन् हो होइन, तर मतपत्र 2,87,000 जस्तो छाप्नुपर्छ। हाम्रो त्यही चाहिँ एउटा क्लस्टर छ, त्यसमा मेरो चाहिँ डिजिटल सिग्नेचर हो। मतदान अधिकृतहरूको चाहिँ 32 चाहिँ कानून व्यवसायीहरूले वरिष्ठ अधिवक्ताहरूले मतपत्र चाहिँ सही गर्न भ्याउनु भएन। 3 बजेतिर दिउँसो चाहिँ फेरि सुरु गरेर भ्याउँथे म। 3 बजे चाहिँ सुरु गरे भने बेलुका चाहिँ 12:00, 1:00, 2:00 जान सक्ने आकलन गरी यो राति चाहिँ तपाईँलाई थाहा छ नि, अब मतदाताहरू पनि यही हो, अलिअलि केही होला, अलिअलि यसो केही खायो अरे भने फेरि झगडा सगडा होला, कसैले कसैलाई पानतुन गर्ला, त्यति भयो भने त्यो त नमजा हुन्छ नि। अहिलेसम्म मैले स्मुथली भाँकिराखेको जस्तो लाग्छ। राति चाहिँ गरेर के नै गर्यो भन्ने निष्पक्षता पनि अहिले मान्छेले शङ्का गर्ने ठाउँ थियो भएको हुनाले मैले भोलि बिहान 7 बजे गरिदियो, बेलुका चाहिँ 3 बजेसम्म मलाई समय राखिदिएको छु, 7 देखि 3 सम्म भयो भने चुनाव सिद्धिहाल्छ भनेर मैले राखेँ हो। त्यसमा कहीँ केही खोट छैन।
1: तर 3 बजे सकिएला त
2: टाइम मैले चाहिँ क्यालकुलेसन गर्दाखेरि सिद्धिन्छ भनेरै राखेको हो। 3 बजीसम्म सिद्धिएन भने नि 4 बज्ला 5 बज्ला त्यो 2 घण्टा भन्दा तल मात्रै हुँदै हुँदैन।
1: 5-6 दिन त भइसक्यो, मतगणनाको अन्तिम परिणाम आउन चाहिँ कति समय लाग्छ? फेरि
2: मतगणना हाम्रो केन्द्रीय कार्यालयमै गन्ने त्यहाँनिर वातावरण मिलाएको छ। मैले 10-12 काउन्टर राखिदियो भने चाहिँ त्यो मिसिनले गर्ने जस्तै चाँडै नै हुन्छ भन्ने लाग्छ मलाई। म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिनभित्रमा म रिजल्ट ल्याउँछु।
1: उनी थिए कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। अर्को दल नेकपा एमाले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक वरिष्ठ नेताको रूपमा सहभागी भएको बैठकले सो निर्णय गरेको हो। विगतमा नेतृत्व परिवर्तनको निकै चर्चा भइरहेको एमाले राष्ट्रिय भेला चाहिँ किन गर्न लागेको, यो प्रश्न हामीले सोधेका थियौं एमालेका उपमहासचिव रघुवीर महासेठलाई।
3: मंसिरमा चाहिँ हामी चाहिँ 7 प्रदेशमा एकै दिन वार्ड र पालिका अधिवेशन गर्ने निर्णय गरेका छौं। त्यस पछाडि हामीले एउटा राष्ट्रिय भेला र त्यसपछि हामी प्रदेश स्तरीय भेला गर्छौं। त्यसको मुख्य उद्देश्य भनेको जुन प्रकारले अहिले एमालेमाथि आक्रमण भएको छ सत्ता पक्षबाट, त्यो कुरा सँगसँगै हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धी जानकारी गराउन, पार्टीलाई पुनर्जागरणको लागि अर्थात् अझ ऊर्जा दिनको लागि, कार्यकर्तामा उत्साह ल्याउनको लागि र आगामी चुनावलाई लक्षित गर्दै हाम्रो यो भेला हुन्छ।
1: भनेपछि अब यो नेतृत्व परिवर्तनको मुद्दा चाहिँ त्यहीबाट सिद्धिन्छ औपचारिक रूपमा?
3: नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर कसैले पनि हिजो पनि भनेको थिएन, पुनर्गठनको कुरा उठाएको थियो र त्यो पनि विधेयक प्रक्रिया मार्फत जानको लागि। त्यसैले यो नेतृत्व परिवर्तनको कुरा त न हिजो थियो न आज छ न भोलि रहनेछ। त्यसको त हाम्रो विधि प्रक्रिया छ, त्यो विधि प्रक्रिया अब महाधिवेशन छन्, जे गर्नुपर्छ त्यो त्यही निर्णय हुन्छ। त्यो
1: विशेष महाधिवेशन गर्ने, राष्ट्रिय भेला गर्ने अनेक विधि प्रक्रिया थिए, त्यसको पनि माग भइरहेको थियो नि पार्टीमा त।
3: होइन, माग भएको होइन, छलफलको लागि यो कुराहरू लगेको
1: हो। हस्ताक्षर अभियान चल्यो, पार्टीका महासचिवहरू, वरिष्ठ नेताहरू कैयौँले त्यो मुद्दा उठाएर हिँडेको, बैठकमा समेत कुरा उठाएको भनेर आयो, त्यो सबै गलत थियो त यसमा?
3: हेर्नु, सिग्नेचर गर्ने अभियान भएको जस्तो मलाई त लाग्दैन, मौखिक कुरा भयो होला।
1: तपाईँको जुन आज बोली सुन्यो, यो त अलिक तपाईँको पार्टी अध्यक्षले दिएको चेतावनी पछि अलिक तर्से जस्तो सुन्यो नि त तपाईँको आवाज।
3: हेर्नु, पार्टी अध्यक्षले कसैलाई चेतावनी दिए जस्तो मलाई लाग्दैन र चेतावनीको कुनै अर्थ पनि हुँदैन। सबै विधि प्रक्रियाबाट आएको छ, चेतावनीले केही हुनेवाला छैन। चेतावनी यदि दिनुभएको छ भने त्यसको कुनै अर्थ छैन, किनकि पार्टीभित्र विधान छ, विधि प्रक्रिया छ, त्यसैले चेतावनी दिनु नदिनु कुनै अर्थ चाहिँ मैले बुझेको छैन कि।
1: तर विगतमा तपाईँले पनि हामीसँग त पुनर्गठनको आवश्यकताको बारेमा व्यापक बहस गर्नुभयो भन्नुभयो पनि।
3: होइन, मैले सुन्नु, पुनर्गठनको बारेमा मैले एकदमै गरेको जस्तो मलाई लाग्दैन।
1: मसँगै कुरा गर्दाखेरि
3: देशको होइन, देशको आवश्यकता हो, पार्टीमा ऊर्जा ल्याउनु पर्छ, ऊर्जा कसरी ल्याउने हो त्यो विषय बारेमा सोच्नुपर्छ भन्ने मेरो हिजो पनि भनाइ थियो, आज पनि भनाइन्छ। कसरी हुन्छ, जसरी हुन्छ पार्टीभित्र चाहिँ ऊर्जा उत्पन्न चाहिँ ऊर्जा चाहिँ ल्याउनु पर्यो, उत्पन्न गर्नु पर्यो।
1: अब त्यो अध्यक्षमा केपी शर्मा ओलीलाई राखेर पनि त्यो सम्भव छ भन्ने तपाईँ लाग्छ?
3: सुन्नुहोस् न, उहाँलाई हटाउनलाई पनि त विधि प्रक्रिया चाहियो नि त।
1: भनेपछि तपाईँहरूको बल पुगेन भन्ने निष्कर्षमा तपाईँहरू पुग्नुभयो त्यसलाई के हो?
3: सुन्नुहोस् न, त्यस्तो केही पनि होइन। न मैले भने नि, हिजो नेतृत्व परिवर्तन गर्ने कुरा हिजो पनि थिएन, पार्टीलाई पुनर्गठन गरेर कसरी बलियो बनाउने त्यो कुरा हिजो पनि भएको थियो, र यो जति भेला हामी गर्दैछौ त्यो सबै पार्टीलाई बलियो बनाउनलाई नै गर्दैछौ।
1: उनी थिए नेकपा एमालेका नेता रघुवीर महासेठ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। सरकारले उक्त बाढ़ीमा परेर बेपत्ता भएकाहरूसँग सम्बन्धित समेत 3 अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गरेको छ। मन्त्री परिषदको हिजोको निर्णय अनुसार आज सिफारिश गरिएको हो, जसमा भूमि र वन सम्बन्धी अध्यादेशहरू पनि रहेको जानकारी दिँदै राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव कृष्णबहादुर शाही।
4: राष्ट्रपति कार्यालयमा प्राप्त भएपछि हामी राष्ट्रपतिज्यूको निजी सचिवालयमा जानकारी गराउँछौ, त्यो जानकारी भएको छ। प्रक्रियाका हिसाबले त्यो अध्ययन

0: दुई भन्दैन, छोराको याद आउँछ कान जाने, सपनामा देख्नु न देख्दै देख्दैन, मामी भनेको बोलाउँछ उही भनेको आउँदै आउँदै।
1: आफूहरू दिनमा मनोपरामर्श, विभिन्न संघ संस्थाबाट आउने मानिसहरू र साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरूले बताए। शक्तिमाया तामाङ, बीबीसी नुवाको।
2: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय विषय। अग्रमोर्चामा रहेको युक्रेनी शहर क्रामातोत्स्कमा सर्वसाधारण बोकेका दुईवटा बसमाथि रूसले गरेको ग्लाइड बम हमलामा परेर 30 जना भन्दा बढ़ीको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले आफूहरूले आक्रमणको उनकै शब्दमा आवश्यक जवाब दिने बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट प्रदीप बस्यालबाट।
3: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण युक्रेनी औद्योगिक क्षेत्र डोनबासमाथि दावी गर्दै आएका छन् र सोही दावी अन्तर्गत मस्कोले ती क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ। युक्रेनी अधिकारीहरूले सोही क्षेत्र अन्तर्गत पर्ने अर्को एक गाउँमा पनि 3 जनाको मृत्यु भएको बताएका छन्। डोनेत्स्कका क्षेत्रीय प्रमुखका अनुसार पछिल्ला घटनामा अन्य 18 जना घाइते भएका छन्। ती क्षेत्रीय प्रमुखले रूसले सकेसम्म धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसहरूलाई लक्षित गरेको आरोप लगाए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा एक पोस्ट लेख्दै भने रूसले डोनबासमा रहेका सम्पूर्ण जीवन नष्ट गर्ने प्रयास गरिरहेको छ र यसप्रति विश्वले प्रतिक्रिया जनाउनुपर्छ। उनले थप भने कड़ा प्रतिक्रिया ठ्याक्कै यस्तै प्रतिक्रिया जसको हकदार रूसीहरूले निम्त्याएका यी तमाम मृत्युका लागि उनीहरू आफै छन्। स्थानीय सरकारी वकिलहरूले सार्वजनिक गरेका तस्विरहरूमा बसको जलेको धातुको ढाँचा, भग्नावशेष र सड़कमा रहेका केही पीड़ित देखिन्छन्। मस्कोले पछिल्लो आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्र हिँड सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावितहरूका लागि हाम्रो विशेष कार्यक्रम बीबीसी हातीमालु एकुरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने भोलि बेलुकी पौने 9 बजेसम्मको निम्ति विदा दिनुहोस्। नमस्कार।

0: ए कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तँ गए तँ आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि। हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
2: भालुमा बसको खालिलो तामा कान्छीको मन हर्ने।

0: Bawa nama sarma. Ye jangan bond diska bawa bond gara.
1: हेलो नेपालीहरूको महान चाड विजय दशमी तथा 2000 के हो यो कहाँ छ

विजय विजय विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनी तथा विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ विजय दशमी तथा विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विजय दशमी तथा शुभ दीपावलीको अवसरमा विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली

आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। विजय दशमी तथा

0: सुमिता सुमिता याखा लिमुखिम सुमिता सुमिता लिमुखिम याखा एवं सुमिता सुमिता लिमुखिम याखा सुमिता सुमिता लिम्बुखिम याखा चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा एवं समस्त लिम्बुखिम परिवार चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा सुमिता सुमिता याखा लिम्बुखिम सुमिता सुमिता लिम्बुखिम याखा सुमिता सुमिता लिम्बुखिम याखा तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक सुमिता सुमिता लिमुखिम याखा सुमिता सुमिता नेपाली आमा बुबा दाज चैनपुर नगरपालिका 10 खडा दाज चैनपुर नगरपालिका
1: म त बनाउँदिन है यस्तो जाम नसुते अब

मेरो भागमा यसपालिको दसैँ घर होइन यार, परदेशमा छुट्टी त सिले घर, अनि हामी गरिब आमा र दिदीलाई

0: यहाँ पनि हामीले गरेर खानु पर्थ्यो यार, हामी त बित्तालमा परिहाल्छु यार।
1: के होइन साथी यार, अब प्रलोभन देखाएर बोलाउने साथी यहाँ आएर अनि हुनु गर्ने कस्तो साथी तिमी यार?
0: अरे यार
1: तिमी आफ्नै गाउँको भयो यस्तो गर्छौ मलाई होइन, ठिक छौ क्या? नगर कि नगर ठिक छौ कि साथी होइन,
0: यसो माइन्ड नगर कि म विचार गर्दै गर्छु त केही हुन्न
1: भयो साथी, क्या रूपबाट निकालिहाल्छ होइन यो भन्दा अगाडि के गर्छ।

0: हेलो साथी,
1: हजुर
0: म आउँदैछु या त्यतातिर परदेश आउनु पर्यो मैले पनि नेपालमा ऋण लिएर लास्ट सताएको साथी
1: ल
0: साथी म भोलि बिहानै निस्किन्छु यताबाट है
1: ल यार।

0: पनि हामीले तयार गरेर खानुपर्छ यार. हामी त बुत्तालमा परेका छौँ यार.
1: के हेर्नु साथी यार, अब प्रलोभन देखाएर बोलाउने साथी यहाँ आएर अनि इन्टरभ्यू नगर्ने कस्तो साथी तिमी यार. तिमी आफ्नै गाउँको भयो यस्तो गर्छौ मलाई होइन, ठिक छ क्या, नगर कि नगर ठिक छ कि साथी होइन.
0: यसो माइन्ड नगर कि म विचार गर्दै गर्छु त केही हुन्न
1: भयो साथी के रूपबाट निकाल्छ.

रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: स्थायी सरकारमा हुन्डरी धमाधम राजीनामा दिँदै कर्मचारी विद्या भण्डारी 11 वर्षपछि पुनः एमाले बैठकमा पूर्व विशिष्टको दलीय राजनीतिक मुहारे मर्यादामै प्रश्न हिजो रोकिएको कांग्रेसको महाधिवेशनमा नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज मतदान हुँदै कडालीमा वर्षो पुराना योजना अलपत्र र स्थानीय तहको वित्तीय स्वायत्तता खुम्चिँदै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कारोबार दैनिकमा छापिएको सुरक्षित आवास अभियान खरका छाना विस्थापित गरिँदै शीर्षकको शुभ समाचार।
1: बढ़ी मालिका नगरपालिकाले दलित सीमान्तकृत विपन्न तथा पछाडि पारिएका समुदायका नागरिकको आवास सुधार गर्ने उद्देश्यले नगर प्रमुखसँग आवास कार्यक्रम अन्तर्गत घर निर्माण सामग्री वितरणलाई तीव्रता दिएको छ। नगरपालिकाका 9 वडामा कार्यक्रम विस्तार गर्दै हालसम्म 103 परिवारलाई जस्ता पाता वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले आफ्नै स्वामित्वको जग्गामा घर बनाएर बसोबास गरिरहेका न्यून आय भएका परिवारको घरको छाना विस्थापन गर्ने नीति लिएसँगै कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो। नगर प्रमुख अमर खड्कका अनुसार नगरपालिकाको नीति तथा नगर प्रमुखसँग आवास कार्यक्रम संचालन कार्यविधि बमोजिम लक्षित परिवार छनौट गरी जस्ता पाता वितरण गरिएको हो।
2: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: मसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइरा। माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन

गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क।

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। स्थायी सरकारमा हुण्डरी माधव राजीनामा दिँदै कर्मचारी शीर्षकमा खबर छ। सरकारले संसदमा दर्ता गरेको संघीय निजामती सेवा विधेयकमा 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका हाल कार्यरत कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरेपछि कर्मचारीले माधव राजीनामा दिन थालेका छन्। विधेयकको विभेदकारी प्रावधान लागू हुँदा एकैपटक ठूलो संख्यामा कर्मचारी बाहिरिने र नयाँ भर्ना गर्दा राज्यमाथि ठूलो दोहोरो आर्थिक भार पर्ने समेत विज्ञहरूले बताएका छन्। राज्यको स्थायी सरकार हो निजामती सेवा, तर स्थायी सरकारमा हुण्डरी ल्याएको छ। संघीय निजामती सेवा विधेयकले 55 वर्ष उमेर पुगेका र 30 वर्ष सेवा अवधि भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने उद्देश्यले विधेयक आएको भन्दै कर्मचारीले धमाधम राजीनामा दिइरहेका छन्। अर्कोतिर 55 वर्ष उमेर समूह र 30 वर्ष सेवा विधि सम्बन्धी प्रस्ताव भने एकपटक अर्थात हाल कार्यरत कर्मचारीको हकमा मात्र लागू हुने भनिएकाले विभेदकारी भन्दै कर्मचारीमा तीव्र असन्तुष्टि छ। त्यति मात्र होइन, भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने र रिक्त स्थानमा नयाँ भर्ना गर्दा राज्यलाई ठूलो आर्थिक भार पर्ने भन्दै विज्ञहरूले चिन्ता समेत व्यक्त गर्न थालेका छन्। पूर्व सचिव भरत थापा संघीय निजामती सेवा विधेयक धेरै वर्षको पर्खाएपछि आउनु सकारात्मक कदम भए पनि यसमा समावेश गरेका कतिपय प्रावधानहरूले सिंगो कर्मचारी वृत्त गम्भीर संशय र अनियोल पैदा गरेको बताउँछन्। विधेयकमा ऐन प्रारम्भ हुँदाका बखत 55 वर्ष उमेर पूरा भएको वा सेवा अवधि 30 वर्ष पूरा भएको निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको छ। पूर्व सचिव थापा भन्छन्, कर्मचारी आफ्नो जीवनको ऊर्जाशील समय, सुरक्षित भविष्य र पेन्सनको आशामा राज्यको लागि समर्पित हुन्छन्। तर यस्ता अप्रत्याशित प्रावधानले सेवाको ग्यारेन्टीमै प्रश्न उठाएका छन्। उनी यस्तो अनियोलले कर्मचारीको मनोबल गिराउने मात्र नभई भविष्यप्रतिको डरका कारण ढिला सुस्ती र भ्रष्टाचार समेत बढ़न सक्ने जोखिम रहेको बताउँछन्। संशय र अनियोल सृजना भएपछि उच्च पदस्थदेखि तल्लो तहका कर्मचारीमा राजीनामा दिनेको ऐरो नै लागेको छ। विधेयकमा आएका प्रावधान र सरकारमा रहेका अर्को कर्मचारीप्रतिको दृष्टिकोणका कारण राजीनामा दिनेको संख्या बढ़ेको हो। वैशाख यता नै चारजना विशिष्ट श्रेणी अर्थात सचिवले राजीनामा दिएका छन्। जसमा पूर्व गृह सचिव राजकुमार श्रेष्ठ, पूर्व सूचना तथा संचार सचिव कमल प्रसाद पोखरेल, गोविन्द प्रसाद शर्मा, बाबुराम अधिकारी लगायत रहेका छन्।
3: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि नेकपा एमालेको सदस्यको हैसियतमा पार्टी बैठकमा सहभागी हुनुभएको छ। पूर्व राष्ट्रपति भण्डारीलाई यही असोज 5 देखि 8 गतेसम्म बसेको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनित गरेको हो। भण्डारी 2072मा राष्ट्रपति भएपछि त्यसता एमाले बैठकमा सहभागी हुनुभएको थिएन। दुई पटक गरी 2079मा राष्ट्रपतिको कार्यकाल पूरा गर्नुभएकी भण्डारी यसअघि नै एमाले राजनीतिमा सक्रिय हुन चाहनु भएको थियो, तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको अरूचिले सफल हुन सकेको थिएन। गत जेठमा बसेको केन्द्रीय पदाधिकारी बैठकले भण्डारीको पेण्डिङमा रहेको सदस्यता फुकुवा गरेको थियो। फुकुवा गरेसँगै पूर्व राष्ट्रपति भण्डारी एमालेको राजनीतिमा सक्रिय हुन थाल्नु भएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि नेकपा एमालेको सदस्यको हैसियतमा पार्टी बैठकमा सहभागी हुनुभएको हो। एमालेको वरिष्ठ उपाध्यक्ष नियुक्त पूर्व राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। शपथसँगै पूर्व राष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ। अध्यक्ष ओलीले शपथ गराएसँगै भण्डारी औपचारिक रूपमा नयाँ जिम्मेवारीमा पुग्नु भएको छ। भण्डारीले एमालेको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी पाउनु भएको छ। यता नेकपा एमालेको वरिष्ठ नेतामा विद्या भण्डारी भित्रिएसँगै पार्टी बैठकमा पदाधिकारीहरूको आसन हेरफेर भएको छ। विगतमा अध्यक्ष केपी शर्मा ओलीको आड़मा बस्ने गर्नुभएका महासचिव शंकर पोखरेल धकेलिनु भएको छ। बिहिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीको दायाँ छेउमा विद्या भण्डारी र बायाँ साइडमा उपाध्यक्ष रामबहादुर थापा बादल बस्नु भएको थियो। विद्या भण्डारी 11 वर्षपछि पुनः एमाले बैठकमा पूर्व विशिष्टको दलीय राजनीतिक मोहले मर्यादामै प्रश्न शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
2: नेपाली कांग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने पाएको छ। यसअघि हिजै मतदान गर्ने बताइए पनि निर्वाचन समितिले मतपत्र छपाईमा ढिलाइ भएका कारण मिति सार्नु परेको बताएको छ। निर्वाचन समितिका अनुसार आज बिहान 7 बजेदेखि 3 बजेसम्म मतदानको समय तोकिएको छ। मतदानका लागि खुला मंच राष्ट्रिय सभागृह र प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। भूगोल अनुसार 3 स्थानमा मतदान हुने निर्वाचन समितिले जनाएको छ। कांग्रेस सभापतिका लागि गगन कुमार थापा र श्यामकृष्ण खड्गले उम्मेद्वार दिएका छन्। त्यस्तै आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाई खर्च र खाना खर्च पार्टीले नै बेहोर्ने बताएका छन्। निर्वाचन समितिले मतदान स्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरिएको छ। मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचय पत्र तथा मतदाता नामावली रुजू गरिनेछ। रुजू प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ। समितिले मतदान स्थलमा मोबाइल फोन लगायत निर्वाचन आचार संहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन्। निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना शुरू गर्ने जनाएको छ भने मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढ़ाइनेछ।
3: कर्णालीमा वर्षौं पुराना योजना अलपत्र शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। कर्णालीका 8 जिल्लामा सड़क तथा पुल गरी 19 योजना निर्माण ठेक्का सम्झौता भएको वर्षौं बित्दा पनि अझै अधूरै छन्। वर्ष अघि ठेक्का लागेका योजना मध्ये केहीको त कामै शुरू हुन सकेको छैन। हुम्लाको एउटा पुल त ठेक्का सम्झौता भएको 4 वर्ष बढ़ी हुँदा पनि निर्माण शुरू भएको छैन। सड़क र पुललाई आर्थिक तथा सामाजिक विकासको मेरूदण्ड मानिए पनि कर्णाली प्रदेश सरकार अन्तर्गतका महत्वपूर्ण योजना वर्षौंसम्म अलपत्र पर्नुले निर्माण व्यवसायको कार्य सम्पादनसँगै सरकारी ठेक्का व्यवस्थापन र अनुगमन प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। योजना पूरा नहुँदा राज्यको लगानी जोखिममा परेको छ भने नागरिकले जोखिम र शास्ति बेहोर्नु परेको छ। सुर्खेत, दैलेख, डोल्पा, हुम्ला, जाजरकोट, कालीकोट, मुगु र रूकुम पश्चिममा रहेका कतिपय योजनाको काम नहुँदै ठेक्का सम्झौता समाप्त भइसकेका छन्। तर समयमै काम नगर्ने निर्माण व्यवसायमाथि प्रभावकारी कार्यवाही हुन नसक्दा योजना लम्बिँदै गएका छन्। प्रदेश सरकारले काममा ढिला सुस्ती गर्ने निर्माण व्यवसायलाई छूट दिन नसकिने बताए पनि अलपत्र योजनाको ठोस समाधान अझै स्पष्ट भएको छैन।
2: स्थानीय तहको वित्तीय स्वायत्तता खुम्चिँदै गएको सरकारी प्रतिवेदनले देखाएको छ। पछिल्लो समय स्थानीय तहले आफ्नो आवश्यकता र प्राथमिकता अनुसार खर्च गर्न पाउने सामान्यीकरण अनुदानको हिसाब खर्दै गएको र यसको विपरीत संघ सरकारले निश्चित योजना र कार्यक्रमका लागि तोकेर पठाउने सशर्त अनुदानको हिसाब भने बढ़दै गएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदनले देखाएको हो। आयोगका अनुसार आर्थिक वर्ष 2075-76 स्थानीय तहका लागि विनियोजित वित्तीय हस्तान्तरण मध्ये सामान्यीकरण अनुदानको हिस्सा 43.46% थियो। सशर्त अनुदानको हिस्सा भने 56.03% थियो। त्यस्तै आर्थिक वर्ष 2083-84 आइपुग्दा सामान्यीकरण अनुदानको हिस्सा 28.67% झरेको छ भने सशर्त अनुदानको हिस्सा 65.50% पुगेको छ। विशेष र समपूरक अनुदानको हिस्सा भने बाँकी छ। यसरी 9 वर्षमा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणमा सामान्यीकरण अनुदानको हिस्सा 14.79% बिन्दुले घटेको छ। यही अवधिमा सशर्त अनुदानको हिस्सा 9.47% बिन्दुले बढ़ेको छ।
3: दुवैबाट सिधै पोखरा उडान शुरू भएपछि नेपालले खाड़ीमा बस्ने भारतीयलाई समेत नयाँ पर्यटन बजारका रूपमा आकर्षित गर्न सक्ने सम्भावना खुलेको छ। तर नेपाल घुम्न भारतीय नागरिकलाई भिसा नचाहिने भए पनि भ्रमणपछि आफू बसिरहेको खाड़ी मुलुक फर्किदा भने भारतीय दूतावासबाट थर्ड कन्ट्री नो अब्जेक्सन सर्टिफिकेट एनओसी लिनुपर्ने झन्झटिलो व्यवस्थाले भारतीय पर्यटकहरू नेपाल आउन इच्छुक नदेखिएको दुवै स्थित नेपाली ट्राभल्स व्यवसायी बताउँछन्। भारतीय नागरिकलाई नेपाल भ्रमणमा सहज पहुँच पुर्याउन कूटनीतिक स्तरमा पहल शुरू गरिएको यूएई स्थित नेपाली वाणिज्य दूतावासका महावाणिज्य दूत हरि ओडारीले जानकारी दिनुभयो। उहाँका अनुसार यूएईबाट नेपाल आउने भारतीय पर्यटकहरूका लागि नो अब्जेक्सन सर्टिफिकेट एनओसी सम्बन्धी प्रक्रियालाई सरल र सहज बनाउन परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावाससँग छलफल अघि बढ़ाइएको छ। पोखरा जान एनओसी तगारो शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छापिएको हो।
2: न्यूनतम मूल्यमा हवाई टिकट बिक्री गर्ने एयरलाइन्स कम्पनी सहमत शीर्षकमा खबर छ। चाडपर्व लक्षित अग्रिम हवाई टिकट बुकिङ गर्दै आएका आन्तरिक वायु सेवा कम्पनीहरूले न्यूनतम मूल्यमै टिकट बिक्री गर्ने घोषणा गरेका छन्। दशैंका लागि काठमाडौँ बाहिर जाने यात्रुले अग्रिम टिकट बुकिङ गराउँदै आएका छन्। यही अवसरमा कम्पनीले अधिकतम भाड़ामै टिकट बुकिङ गराइरहेका थिए, तर हालै हवाई भाड़ादर महँगो भएको गुनासोबीच प्रधानमन्त्री बालेन्द्र शाहले त्यस विषयमा चासो देखाएपछि कम्पनीहरूले सस्तो दरकै टिकट बिक्री गर्ने घोषणा गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहिबार आन्तरिक वायु सेवा कम्पनीहरूसँग छलफल गरेको थियो। सो छलफलमा उनीहरूले स्वीकृत अधिकतम सीमा भन्दा कम भाड़ा लिने सहमति गरेका हुन्। बिहिबार नै प्रेस विज्ञप्ति जारी गरी श्री एयरलाइन्सले काठमाण्डुबाट बाहिरिने उडानमा महँगो भाड़ा श्रेणी बन्द गर्ने घोषणा गरेको छ। त्यस्तै बुद्ध एयरले पनि धनगढ़ीको टिकट 10,800 रूपियाँमै उपलब्ध गराएको दावी गरेको छ। हवाई भाड़ा महँगीएको विषयमा प्रधानमन्त्री शाहले चासो देखाएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़ग राज पौडेलको सक्रियतामा प्राधिकरणले आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो। छलफलमा कम्पनीहरूले स्वीकृत भाड़ादरको अधिकतम सीमाभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने र यात्रुले त्यस्तो भाड़ादरको सहज रूपमा जानकारी पाउने व्यवस्था मिलाउने समेत सहमति भएको छ।